कोठा नम्बर प्यान पनि जारी हुने आन्तरिक राजस्व विभागका निमित्त महानिर्देशक रमेश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि प्यान नम्बर रिजर्भ भए पनि दर्ता प्रक्रियाका लागि छुट्टै फारम र समय लाग्ने गर्थ्यो। अब कम्पनी रजिष्ट्रारको कार्यालयमा उपलब्ध विवरणका आधारमा त्यहीबाट सिधै प्यान नम्बर पाइने जनाइएको छ। यसले गर्दा व्यवसायीले प्यानका लागि फेरि राजस्व कार्यालयमा गएर लाइन बस्नुपर्ने वा प्रक्रियामा दोहोर्याउनुपर्ने झन्झट अन्त्य भएको छ।

0: यो नयाँ वर्षको अवसरमा सेनसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: Happy New Year, the kids with the gold.

0: भएको का विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा सेयरसँग गिफ्ट्स। वाशिङ मशिनमा 6 केजी एरियल म्याटिक, डिशवाशरमा वाशिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भएपुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक मन्त्रालय थप्नेमा नेपाल पहिलो भएको यौनिक अल्पसंख्यकहरूले बताएका छन्। आइतबार विश्व यौनिक अल्पसंख्यक विरूद्धको घृणा शनि अभिव्यक्ति विरूद्धको दिवसका अवसरमा नेपाल ब्लू डायमण्ड सोसाइटीले नेपाल यौनिक अल्पसंख्यकहरूका लागि मन्त्रालय राख्ने मुलुकमा पहिलो रहेको जानकारी दिएको हो। सोही क्रममा नेपाल ब्लू डायमण्ड सोसाइटीका अध्यक्ष उमिसा पाण्डेले नेपाल सरकारको सराहना गर्दै यौनिक अल्पसंख्यकहरूको लामो संघर्षपछि यौनिक तथा अल्पसंख्यक मन्त्रालय थपिनु ठूलो उपलब्धि भएको बताउनुभयो।
3: पेट्रोलियम पदार्थमा भएको अप्रत्याशित मूल्य वृद्धिले निर्माणाधीन अवस्थामा विकास निर्माणका कतिपय ठूला आयोजना गम्भीर रूपमा प्रभावित भएका छन्। डिजेल, पेट्रोल, अलकत्रा लगायतका इन्धनमा महँगिएपछि ठेक्का सम्झौता हुँदाको समयमा भएको दरभन्दा अहिले सबै प्रकारका निर्माण सामग्रीको मूल्य दुब्बर वृद्धि भएको र त्यसबाट आर्थिक संकटमा परेकाले बीचैमा काम छोडेर भाग्नुपर्ने अवस्था आएको निर्माण व्यवसायीहरूले बताएका छन्।
2: आगामी आर्थिक वर्ष 83-84 लागि काभ्रे पलाञ्चोकमा सञ्चालन गरिने योजनाको प्रस्ताव आएसँगै ती योजनालाई आयोजना बैंकमा समावेश गर्ने काम शुरू भएको छ। बागमती प्रदेश सरकारले वार्षिक आयोजना प्रस्ताव तथा छनौट सम्बन्धी निर्देशिका 2083 जारी गरेर आगामी आर्थिक वर्षको योजना तर्जमाको शुरूआत गरेको छ। जिल्लाका 13 स्थानीय तहबाट प्रस्ताव भएर आएका योजनाका विषयमा छलफल भएको छ। जिल्लामा प्रदेश सरकार अन्तर्गत रहेका विषयगत कार्यालयले आगामी आर्थिक वर्षका लागि प्रस्ताव भएर आएका योजनाको निर्वाचन क्षेत्र स्तरीय छलफल गरेको हो।
3: नेपाल सरकारले आफ्ना नागरिकलाई युक्रेन जान पूर्ण रूपमा रोक लगाएको छ। यो सँगै युद्धग्रस्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फर्किन पनि सरकारले आग्रह गरेको छ।
2: चालू आर्थिक वर्ष समाप्त हुन 2 महिना मात्र बाँकी रहँदा पनि लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन अत्यन्त सुस्त देखिएको छ। विकास निर्माणका योजना प्रभावकारी रूपमा अघि बढ़न नसक्दा प्रदेश सरकारको समग्र खर्च प्रगति 40% भन्दा कम भएको हो। अधिकांश मन्त्रालयले विनियोजित बजेटको आधा रकम समेत खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पूँजीगत तर्फहरू 23,47,14,65,000 र चालू तर्फहरू 15,43,85,35,000 गरी कुल रू 38,81 करोड़ बजेट विनियोजन गरेको थियो।
3: सरकारले एक वर्षमै 85,22,00,00,000 राजस्व छूट दिएको छ। आर्थिक ऐन 2081 दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क महसूल वा करको दर घटाउन बढ़ाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छूट दिन सक्ने व्यवस्था गरिएको छ। यसैगरी भन्सार महसूल ऐन 2081 अनुसूची 4, 5, र 6 पैठारी महसूल पूर्ण वा आंशिक रूपमा छूट हुने व्यवस्था छ। उक्त व्यवस्था अनुसार आर्थिक वर्ष 2081-82 भन्सार विभागको तथ्याङ्क अनुसार भन्सार राजस्वतर्फ 85,23,16,00,000 छूट भएको महालेखा परीक्षकको कार्यालयको 63 संक्षिप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।
2: अब शेयर बजार। गत साताको कारोबारलाई हेर्दा नेप्सी परिसूचक अघिल्लो साता भन्दा 13.71 अङ्क घटेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2,745.65 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2,731.94 बिन्दुमा बन्द भएको हो। गत साता घटेको बजारबाट लगानीकर्ताले 23,38 करोड़ रूपियाँ भन्दा बढ़ी गुमाएका छन्। कुल बजार पूँजीकरण अघिल्लो साता भन्दा गत साता 0.50% खटेको हो। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46,82 अर्ब रूपियाँ भन्दा बढ़ी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन भने 46,59 अर्ब रूपियाँ भन्दा बढ़ी कायम भएको हो।

0: 1000
1: त्यसो वर्षभरि रिचार्ज गर्नुहोस्
0: र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
2: खुसीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14 #7 ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाड्नुहोस्। स्क्रिन शेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा सैन्य कमाण्डरसँग उभिएको आफ्नो तस्विर पोस्ट गरेका छन्। क्याप्सनमा उनले लेखेका छन्, यो आधी आउनुभन्दा अघिको शान्ति थियो। एनिमेटेड तस्विरमा ट्रम्प युद्धपोतको डेकमा उभिएका छन् अनि आसपासको वातावरण आधीबेरी जस्तो देखिन्छ भने जहाजमा इस्लामिक गणतन्त्रको झण्डा फहराइरहेका छन्। ट्रम्पको यो पोस्ट न्यूयोर्क टाइम्सले अमेरिका र इजरायल फेरि इरानमा हमला गर्ने तयारीमा रहेको रिपोर्ट प्रकाशन गरेको केही दिनपछि आएको हो। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले अर्को हप्ता इरान विरूद्ध अर्को सैन्य हमला गर्ने तयारी गरिरहेको छ।
4: अब खेल र खेलाड़ीका खबर। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले एसएससी महिला टी ट्वेन्टी प्रिमियर लीगमा उत्कृष्ट प्रदर्शन गर्दै एसियन गेम्समा छनौट हुने आशा व्यक्त गरेकी छिन्। मलेसियामा आगामी जून 1-13 तारीकसम्म महिला टी ट्वेन्टी प्रिमियर कप आयोजना हुँदैछ।
3: त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उन्यास केन्द्रीय कार्य समितिको आयोजना तथा अनिशास कोलोराडो च्याप्टरको संयोजनमा राडोमा तेस्रो साता हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा अनिशासको बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको हो।
4: अब विचार विश्लेषणको पालो। प्रधानमन्त्री सामु निरीह रासोपा शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालिनले थालेका कतिपय सुशासन र शासकीय सुधारका प्रयत्नहरू सकारात्मक छन् तर ती सुधार र परिवर्तन लोकतान्त्रिक प्रणाली भित्रैबाट हुनुपर्दछ। हामीले विधि र प्रणालीको संस्थागत विकास र स्थायित्व चाहेको कि क्षणिक लोकप्रियतावाद। जनताबाट निर्वाचित प्रधानमन्त्री जवाफदेही हुनुपर्छ भन्नुलाई परम्परावादी र नयाँ राजनीतिक ट्रेण्ड नबुझेको भाष्य निर्माण गर्न खोज्नुले अन्तत निरंकुशतालाई नै मलजल गर्छ।
3: त्यस्तै संसदीय संस्कारको संकल्प शीर्षकमा गोर्खापत्रमा भुवन न्यौपाने लेख्नुहुन्छ, संसदीय संस्कार केवल नियम वा संरचनाको विषय होइन, यो राजनीतिक संस्कारको प्रश्न हो। सांसदहरूमा लोकतान्त्रिक मूल्यप्रति आन्तरिक प्रतिबद्धता नभएसम्म संरचनागत सुधारले मात्र अपेक्षित परिणाम दिन सक्दैन। संसदीय संस्कारको संकल्प केवल भाषणको विषय होइन, व्यवहारमा उतार्नुपर्ने प्रतिबद्धता हो।
4: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोथ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: सबै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: ताजा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल जेठ 4 गते सोमबार, मे 18 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको द्वितीय तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण संस्था 2000 कन्सल्टेन्सी छानबिनको घेरामा।
2: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामेरिता र लाक्पाको कृतिमान, कैद कट्टा सुविधा कार्यान्वयनमा आएन, मौखिक यौन जन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या।
3: माहुरी पालन गर्ने किसानहरू चरन क्षेत्रको अभावमा पलायन हुँदै, आर्थिक सर्वेक्षणको आधा काम सकियो, विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने।
2: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि, भेनेजुएलाका पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो, अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा।
3: र आईसीसी विश्वकप लीग 2 आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै, चौथो नेपाल सुपर लीग 20 भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: साझा खबरको सबैभन्दा शुरूमा गौरव तथा रणनीतिक सड़कका लागि सरकारले दिएको सहजिलो सहजताको प्रसंग।
2: सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण र शुरू भए पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29,07,19,00,000 रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति भएसँगै चितौन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो। उक्त रकमबाट प्राप्त आर्थिक वर्षमा 69 पुल, 10 कलभर्ट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्नेछ। कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसुम कोरोला खण्डका लागि 3,15,00,000,000 रूपियाँ को स्रोत दिएको सहमति दिएको छ। यही खण्ड अन्तर्गत 5 पुल निर्माण गर्न 96,80,00,000 रूपियाँ उपलब्ध गराइएको छ। महाकाली करिडोर अन्तर्गत टिमुर पाटा हुती धौलाकोट सड़क खण्डको 6.2 किलोमिटरका लागि 51,99,00,000 रूपियाँको सहमति पनि दिएको छ। यसैबीच लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपूर कोट सड़क 6 बित्दा पनि कामको गति सुस्त छ। लुम्बिनीका 4 गौरवका आयोजना अगाडि बढ़ाइएको छ, तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम हुन सकिरहेको छैन। प्रदेश सरकारले रामपुर कपूर कोट सड़क, लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको थाई राजधानी र लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई गौरवको आयोजनाको रूपमा अगाडि बढ़ाएको छ। तीमध्ये प्रदेश राजधानीमा सरकारका प्रशासनिक भवनहरूको काम भए पनि प्रदेश सभातर्फको काम अझै जारी छ। प्रादेशिक अस्पतालमा झण्डै 1 निर्माण कम्पनीलाई दिनुपर्ने बक्यौदा छ। त्यस्तै रामपुर कपूर कोट सड़कको हालत पनि निकै दयनीय रूपमा रहेको छ।
3: सर्वोच्चले आफ्नो नजिर बदर गरेको छ। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदर गरेको हो। डाक्टर जगदीश जोशी विरूद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिममा समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदर गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बढ़ुवामा संघीय कानून लागू हुने जिकिर स्थापित गरेको थियो। पूर्ण इजलासले उक्त नजिर बदर गरेको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्सपेक्सन समूहको अधिकृत सातौं तहका नरेश कुमार यादवको रिट यस अघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदर गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख गरिएको छ। यसैबीच सर्वोच्च अदालतले मौखिक र शारीरिक यौन दुर्व्यवहार उत्तिकै गम्भीर रहेको भन्दै यसका कारण पनि सेवाबाट बर्खास्तको निर्णय गर्न सकिने जनाएको छ। महिलाको संवेदनशील अंगबारे गरेको पनिका कारण जागिर गएपछि अदालत पुगेको एक मुद्दामा सर्वोच्चले यस्तो फैसला सुनाएको हो। प्रस्तुत मुद्दामा प्रत्यार्थीले पीड़ित महिलाको शरीरमा संवेदनशील अंगहरू सम्बन्धी प्रत्यक्ष र अनुचित मौखिक टिप्पणी गरेको तथ्य यौनजन्य दुर्व्यवहारको कानूनी परिभाषाको परिधिभित्र पर्ने देखिन्छ। फैसलामा भनिएको छ, यौनजन्य दुर्व्यवहार निवारण ऐनको दफा चारलाई आधार मानि अदालतले यस्तो जनाएको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको इजलासले गत 8 फागुन मा यस्तो फैसला गरे पनि हालै पूर्ण पाठ सार्वजनिक भएको हो। पछिल्लो समयमा विभिन्न किसिमका घटनाहरू यसरी सार्वजनिक हुने क्रम बढ़ेको भन्दै यसमा पनि ध्यानाकर्षण सरोकारवाला निकायका प्रतिनिधिले गराउँदै आएका छन्। कार्यस्थलमा हुने यौन हिंसा विरूद्ध शून्य सहनशीलताको नीति लिनु रोजगारदाताको नैतिक र कानूनी दायित्व रहेको भन्दै इजलासले पदीय शक्तिको दुरूपयोग रोक्न, पुनरावृत्ति निरुत्साहित गर्न तथा पीड़ितको मर्यादा पुनस्थापित गर्न पनि यस्ता कसूरमा संलग्नहरूलाई सेवाबाट हटाउने निर्णय गर्न सकिन्छ जनाएको छ।
2: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 3000 मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवाला भने सरकारको लक्ष्य उक्त लक्ष्य हासिल गर्न विद्युत खरीद बिक्री सम्झौता नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा समेत गरेको छ।
3: चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण मौरीपालन पेसा संकटमा परेको किसानहरूले गुनासो गर्न थालेका छन्। सर्लाहीमा 2 दशक अघि करिब 300 हाराहारीमा रहेका मौरीपालक किसान अहिले घटेर थोरैमा सीमित छन्। धेरै किसानले यो पेसा छोडेर अन्य विकल्प पनि रोज्न थालेका छन्।
5: यो मौरीपाल्दा मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
6: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 घरबाट व्यवसाय शुरू गर्नु भएको उहाँले एक समय 60-70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
5: पहिला जति हुन्थ्यो मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर, अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन, कसरी पुग्दैन है, अस्ति भएर आएको नयाँ फुटी लाग्यो भनेर त्यस्तो हेपाई प्रवृत्ति पनि हुन्छ।
6: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
5: केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्यत्रबाट मह आयात मह पनि अब चाहिँ मह होइन, अब त्यो किनेर खानलाई किसानहरूलाई थाहा छैन, खाँदा गुल्यो भयो भइहाल्यो उनीहरूलाई।
6: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरूवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरूवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरूवा हराउँदै गएका छन्, जसको सीधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक रवि भण्डारी,
7: चरीचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौं, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तहको कारण हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ।
6: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
8: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा।
6: 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढ़ी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ।
9: मौरीमा यति विवाद छ तपाईँको, त्यहाँ एकजनाले त्यही भन्ने कार्यक्रम मौरीमा हुन सकिरहेको यसले एकजनाले निवेदन हाल्छ, अर्कोजना आएर के भन्छ मैले अनुदान नपाऊ भनेर निवेदन दिन्छ।
6: अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ, तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्जन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आर्थिक क्षेत्रको अवस्था र योजनाका लागि सर्वेक्षणको महत्व,
10: तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ, धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ। अहिले
3: 2000 कन्सल्टेन्सी छानबिनको घेरामा, अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामी रिटायर लाक्पाको कीर्तिमान लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित शीर्षकमा खबर प्रकाशित छ। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। कांग्रेस र एमाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको राष्ट्रपति सभाको राष्ट्रिय सभामा उपस्थित छैन। सुरुमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय बनाउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रभारसँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन्। यस्तै विद्यालय बल्कुबाट वैधता शीर्षकमा अर्को खबर छ। बहिर्गमनका लागि सारथीहरूबाटै बढ़दो दबाव, स्वास्थ्य अवस्था र भू राजनीतिक परिस्थिति लगायतले शक्ति क्षीण हुँदै गएका अध्यक्ष ओलीले एकाएक विद्यालय पार्टी मंचको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाउनु भएको खबर छ। त्यस्तै विस्थापित सुकुम्बासीको स्क्रीनिङमा कम्तीमा एक महिना लाग्ने शीर्षकमा खबर प्रकाशित छ भने 2000 कन्सल्टेन्सी छानबिनमा शीर्षकमा भित्र पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कानूनमा आएन कैद कट्टा सुविधा शीर्षकमा टिकराज थामीले नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर लेख्नु भएको छ। त्यस्तै बुटोलमा सुकुम्बासी र भूमिहीनको प्रदर्शन शीर्षकमा अर्को खबर छ। नेपाल अव्यवस्थित बसोबास तथा भूमिहीन र सुकुम्बासी संघर्ष समिति रूपन्देहीको आयोजनामा हिजो बुटोलमा प्रदर्शन गरिएको छ। बुटोलको राजमार्ग चौराहाबाट शुरू भएको प्रदर्शन मिलनचोक हुँदै विभिन्न ठाउँमा पुगेर कोन सभामा परिणत भएको थियो। सभामा 23 जिल्लाका प्रतिनिधिहरू पुगेको पनि बताइएको छ। त्यस्तै दुई सातामा दुई पटक आउने थाई निक्षेप सुविधालाई दैनिक बनाउँदै शीर्षकमा अर्को खबर छ भने सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृतिमान शीर्षकमा अर्को खबर भित्री पृष्ठमा प्रकाशित छ।
3: कोरोला चिनिया भेप तस्करीको नयाँ नाका बन्दै शीर्षकमा आर्थिक कारोबार दैनिकमा खबर छ। मुस्ताङबाट यही शनिबार मात्रै झण्डै 600 कार्टुन विद्युतीय चुरोट बरामद गरिएको छ। भेप र नक्कली चुरोटले स्वदेशी उद्योग मारमा परेको खबरमा उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा सम्पत्ति शुद्धिकरण अनुसन्धानमा खोट प्रक्रियामा त्रुटि शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले पनि प्रश्न उठाएका छन्। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मीले अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसूरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउनुहुन्छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले अपवादलाई छाड्ने हो भने कार्यकारी र विभागीय निर्णय अधिकारीको इच्छा मुताबिक आरोपितलाई थुन्ने अनि सुन्ने प्रवृत्ति झाँगिदो रहेको बताउनुभयो। सम्पत्ति शोधिकरणमा यसलाई प्रोत्साहन गर्न नहुने उहाँको भनाइ छ। कस्ता अभिव्यक्ति असंसदीय शीर्षकमा कृष्ण बहाबले लेख्नु भएको छ। सभामुखले कुनै अभिव्यक्तिलाई मर्यादा विपरीत ठाने अभिलेखबाट हटाउन सक्छन्। कतिपय अवस्थामा अडियो भिडियो सामग्रीमा त्यस्ता अंश म्यूट वा ब्लर गरिन्छन्। संसद परिसरमा भ्यूजको दौड शीर्षकमा दया दुधराजले लेख्नु भएको खबर छ। होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्ने गरेका छन्। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। गर्मी छल्न बिहारदेखि भेडिटार शीर्षकमा यो खबर पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको हो। भारतको बिहारमा यति बेला तापक्रम वृद्धि भइरहेको छ। बिहारमा 35 डिग्री सेल्सियस तापक्रम नागेका बेला विराटनगरमा 30 डिग्री आसपास हुन्छ। विराटनगरबाट 60 किलोमिटर उत्तरमा रहेको पर्यटकीय गन्तव्य भेडिटारमा भने यति बेला पनि जाडो छ। त्यहाँको तापक्रम 20 डिग्री हाराहारी छ। त्यसमाथि जति बेला लाग्ने बाक्लो हुस्रो हुन्छ बेला बेला सिम पानी पर्छ। क्षणभरमै घाम पनि लाग्छ। समुद्री सतहबाट करिब 1400 मिटर उचाइमा रहेको भेडिटारमा गर्मी छल्न आन्तरिकसँगै भारतीय पर्यटकहरू पनि बढ़न थालेका छन्। अर्को खबर सरकारको लक्ष्य 30,000 मेगावाट पीपीए खुलाउन निजी क्षेत्रको माग शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा वन भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरिसकेको छ। व्यवसायीहरूले पनि आफ्नै तरिकाले माग गरेका छन्। नागरिक दैनिकमा स्वास्थ्य संस्थामा व्यतिथि म्याद गुज्रिएका करोड़ौंका औषधि मौजदात महँगा उपकरण प्रयोगविहीन शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव समेत दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा कांग्रेस विवाद एकताको पहल विभाजनको त्रास शीर्षकमा राधा खनालले लेख्नु भएको छ। कांग्रेस पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जाएको छ, तर नेता कार्यकर्ताहरूले पार्टी एक बनाउनु पर्ने भन्दै विभिन्न प्रस्तावहरू पारित गरेका छन्। हटेन टोकुचाको अतिक्रमण शीर्षकमा गोर्खापत्र दैनिकमा भौज प्रसाद यादवले लेख्नुभएको खबर छ। काठमाडौँ महानगरको हात्तीसार स्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको चार वर्ष पुग्न लाग्दा पनि टोकुचा खोला इच्छुमतीको बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू अझै हटाउने काम भइसकेको छैन।
2: ताजा खबरमा अब विदेशका खबर। अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भएको एक अध्ययनले देखाएको छ। अध्ययन अनुसार दुई तिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियन कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाएका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइसकेको अध्ययनले देखाएको छ। प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्याला भन्दा कम तलब पाएका छन्। विश्व बैंकले सन् 2026 पहिलो त्रैमासमा रासायनिक मलको मूल्य 12% वृद्धि भएको जनाएको छ। विश्व बैंक समूहको रासायनिक मल मूल्य सूचांकले पछिल्ला 7 त्रैमास मध्ये 6 पटक वृद्धि भएको जनाएको हो। यो 4 वर्ष यताकै उच्च हो। इरान इजरायलको द्वन्दका कारण हर्मुज जलघाटी बन्द हुँदा आपूर्तिमा समेत अवरोध भएका कारण विश्वमा रासायनिक मलको मूल्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ। भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट मानिएका पूर्व उद्योग मन्त्री एलेक्स साबलाई अमेरिका बुझाइएको छ। एलेक्स साब अर्बपति हुन्। कोलम्बियामा जन्मिएका साब निकोलस मादुरोका निकट मानिएका छन्। त्यस्तै अमेरिकी नौसैनिक युद्ध तोप अमेरिका फर्काइएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरूद्ध युद्ध शुरू भएअघि नै अमेरिकाले यो युद्ध तोपलाई पश्चिम एसिया पठाएको थियो।
3: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछाने, करण केसी र सोमपाल कामी व्यक्तिगत रेकर्ड नजिक पुग्नु भएको छ। नेपालका लेग स्पिनर सन्दीप कम खेलमा एक दिवसीय फर्मेटमा 150 विकेट लिने विश्वकै पहिलो बलर बन्ने संघारमा हुनुहुन्छ भने उहाँले 72 खेलमा 148 विकेट पूरा गरिसक्नु भएको छ। त्रिवी क्रिकेट मैदानमा रेकर्ड बनाउने अभियानमा रहेका सन्दीप, करण र सोमपालले एकै दिन नेपालबाट एक दिवसीय टोलीमा डेब्यू गर्नुभएको थियो। आईसीसी विश्वकप लीग 2 जितका साथ पुनरागमन गरेको नेपालले शीर्ष स्थानको स्कटल्याण्डको सामना गर्दैछ। ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्समा नेपालले शनिबार बलियो प्रतिद्वन्दी अमेरिकामाथि नै विकेटको शानदार जित निकालेको थियो। नेपालले यही जितलाई निरन्तरता दिने मनसायका साथ भोलि प्रतिस्पर्धा गर्नेछ। यसअघि स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल डकवर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको थियो। लीग 2 सहभागी हुँदा स्कटल्याण्ड दोस्रो तथा अमेरिका शीर्ष स्थानमा छ। शीर्ष स्थानको स्कटल्याण्डको नेपालले आज सामना गर्न लागेको छ। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल आगामी 20 भदौदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले हिजो एनएसएल को मिति घोषणा गरेको हो। चौधरी ग्रुपको स्वामित्वमा रहेको एनएसएल अब 4 महिनासम्म सञ्चालन हुनेछ र नेपाल क्रिकेट संघ क्यानले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप र 20 एसियन खेलकुदको छनौटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई विदाई गरेको छ। टोलीमा इन्दु वर्मा कप्तान र पूजा महतो उपकप्तान रहनु भएको छ।
2: आर्थिक सर्वेक्षणलाई वैज्ञानिक र तथ्यपरक बनाउनका लागि सरकारले चालेको कदम, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स,
18: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब आर्थिक सर्वेक्षण सुधारका कुरा। आर्थिक अवस्थाको बारेमा जानकारी दिन तथ्याङ्क संकलनको काम आधा सकिएको छ। यसपालिको तथ्याङ्क संकलनमा गरिएको नयाँ अभ्यासका बारेमा साथी सुशीला श्रेष्ठले राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गर्नुभएको छ।
10: यसभर राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन कार्यक्रम शुरू भएको छ। करिब करिब हामी बीच अवधिमा छौँ। अहिले असार 7 गतेसम्म तथ्याङ्क संकलन गर्छौँ। करिब 790,000 जस्तो प्रतिष्ठानहरू, व्यापार व्यवसाय उद्योग संस्थाहरू, सेवा प्रदायक संस्थाहरू, उत्पादनमुखी उद्योगहरूको हामीले गणना गरेका छौँ।
15: नेपालको आर्थिक अवस्था, नेपालको अर्थतन्त्र चाहिँ कतातर्फ जाँदैछ भनेर केही अनुमान गर्न सक्ने अवस्था आयो?
10: अहिले यो संकलन गरिसकेपछि एउटा नयाँ अर्थतन्त्रमा कस्ता किसिमका गतिविधिहरू चाहिँ प्रवेश गरेका छन्, कस्ता किसिमका गतिविधिहरू चाहिँ राम्रोसँग फैलावट भएका छन्, कुनै कुनै गतिविधिहरू फुम्चेका पनि होला नि, होइन? हामीले सूचक पनि बाहिर ल्यायौँ, होइन? अर्थतन्त्रको आकार अहिले 66 अर्ब पुगेको छ। यो गत वर्ष त 61 अर्ब थियो, अहिले 5 अर्बले बढेको छ अर्थतन्त्रको आकार। सोचे जस्तो मूल्य हाम्रो अभिवृद्धि ग्रोथ रेट अलिक कम छ, तथापि ग्रोथ रेटको अवस्था 3.85 छ अहिले हाम्रो ग्रोथ अर्थतन्त्रमा वृद्धि। सबै सूचकहरू हेर्ने हो भने अर्थतन्त्रले त्यति कमजोर अवस्थामा छैन, अहिले पनि राम्रै अवस्थामा छ। केही न केही सुधारका कुराहरू देखाउँछ भन्ने हाम्रो पूर्व अनुमान छ।
15: के केलाई आधार मानेर यहाँहरू फिल्डमा उत्रिनु भएको छ?
10: नयाँ किसिमका अर्थतन्त्रमा कस्ता किसिमका आर्थिक कारोबारहरू प्रवेश गरेका छन् र यसले रोजगारीको अवस्था कति सिर्जना गरेको छ, होइन? रोजगारीले गर्दा एउटा एक किसिमको बजार कस्तो हुन्छ र यसलाई हाम्रा युवा शक्तिहरूलाई चाहिँ कसरी यहाँ राख्न सकिन्छ भन्ने राज्यले एउटा नीति पनि बनाउन सक्ने भयो। त्यो किसिमको तथ्याङ्कहरू दिने हाम्रो योजना रहेको छ यो पटक, होइन? यसले चाहिँ अब हामी रिबेसिङ भनेर भन्छौँ, अर्थतन्त्रको नयाँ आकारहरू बनाउँछौँ यस पटक। हामीले राज्यले एउटा आधारको रूपमा भनौँ न, नयाँ सरकार अहिले गठन भएको र हामीले दिने एउटा नयाँ आधार वर्षको रूपमा यसलाई मानेको कारणले गर्दा पनि यसले चाहिँ अर्थतन्त्र अब यो देशमा रहेर कसरी जान्छ र यसलाई योजनाहरू कसरी बनाउनुपर्छ, अर्थतन्त्रलाई चलामाइन बनाउन कसरी अगाडि बढ्न सक्छ भने सरकारलाई पनि यसले निकै राम्रो भरपर्दो आधार दिने भएको कारणले गर्दा ठुला बिग हाउसदेखि लिएर सानो चिया पसल पनि, एउटा फुटपाथमा भएका पसलहरू पनि, यहाँहरूको रेडियो जस्तो एफएम जस्तो रेडियोमा पनि हाम्रा गणकहरू आइपुग्नुहुन्छ। त्यसले कुनै पनि प्रतिष्ठानहरू, व्यापार व्यवसाय संस्थाहरू, एनजिओ आइएनजिओहरू नछोडिकन गणना गर्ने हाम्रो मुख्य लक्ष्य छ अहिले।
15: विश्वास गर्ने आधारहरू चाहिँ कम छन् कि भन्ने खालको अघिल्ला सर्वेक्षणहरूको प्रश्न चाहिँ यहाँले यसपालि कसरी मेटाउँदै हुनुहुन्छ?
10: अहिले हामीले त्यो विगत हाम्रो त्यो एउटा सबै रहिरहने विषय पनि छ, त्यसलाई हामीले धेरै ध्यान दिएर काम गरिरहेका छौँ अहिले। अहिले यही सिलसिलामा पनि हामी यहाँहरूसँग भोलि अन्तर्क्रिया पनि गर्दैछौँ, रेडियो कर्मीहरूसँग विशेष छलफल संवाद पनि गर्दैछौँ। अब हामीले सबै एडमिन डेटाहरू प्रशासनिक अभिलेखबाट, अन्तर्राष्ट्रिय कार्यालयबाट, कम्पनी रजिस्ट्रार कार्यालयबाट, पत्रकार महासङ्घको कार्यालयबाट, एफएमसिसिआईको उद्योग वाणिज्य महासङ्घबाट, परिसर महासङ्घबाट, सुनचारी व्यवसायबाट, पत्र यी सबै क्षेत्रबाट हामीले एडमिन डेटाहरू, होइन, प्रशासनिक अभिलेखहरू, उहाँहरूसँग भएको डेटाहरू पनि ल्याइरहेका छौँ, होइन? त्यो सबै ल्याएर हाम्रा गणकहरूलाई उपलब्ध गराउने र गणकले त्यहाँ पुगे कि पुगेन त्यो किसिमको फलोअप गर्ने हिसाबले हामीले सबै किसिमका संयन्त्रहरू प्रयोग गरेका छौँ र निजी क्षेत्रले पनि त्यो किसिमको एउटा अपनत्व लिएर अहिले गरेको हुनाले हाम्रा त्यो किसिमका हिजोका कमी कमजोरीहरू चाहिँ हट्छन् कि भन्ने हामीले अनुमान गरेका छौँ र अहिले प्रारम्भिक रूपमा आधा काम सकिँदै गर्दा हामीले गणकले गरेको कामको यसो मूल्याङ्कन गर्दा उनीहरूले गरेको काम हेर्दाखेरि चाहिँ राम्रो अवस्था अहिले देखिएको छ। तथ्याङ्कहरू सङ्कलनमा पनि राम्रो तथ्याङ्कहरू प्राप्त भएको देखिएको छ। धेरै व्यापार व्यवसायले दिएको तथ्याङ्कहरू एकदमै उचित दिएको हो कि भन्ने हामीले अनुमान चाहिँ गरेका छौँ अहिले।
2: राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथा प्रवक्ता ढुण्डीराज लामिछानेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, लुम्बिनी प्रदेशका चारवटै गौरवका आयोजना निर्माण सुस्त, 2000 कन्सल्टेन्सी छानबिनको घेरामा,
18: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, सगरमाथा आरोहणमा कामिरिता र लाक्पाको कृति
3: श्रीमान कैदकट्टा सुविधा कार्यान्वयनमा आएन, मौखिक यौनजन्य दुर्व्यवहार गर्नेलाई सेवाबाटै बर्खास्त गर्न सकिने सर्वोच्चको व्याख्या,
2: माउरी पालन गर्ने किसानहरू चरण क्षेत्रको अभावमा पलायन हुँदै आर्थिक सर्वेक्षणको आधा काम सकियो, विस्थापित सुकुम्बासीको तथ्य पत्ता लगाउन एक महिना लाग्ने,
3: विश्वभर रासायनिक मलको मूल्य 12% वृद्धि, भेनेजुएलाका एक पूर्व मन्त्रीलाई अमेरिका बुझाइयो, अस्ट्रेलियामा विद्यार्थी श्रम शोषणको मारमा,
2: र आईसीसी विश्वकप लीग दुईको आजको खेलमा शीर्ष स्थानको स्कटल्याण्डसँग नेपाल खेल्दै चौथो नेपाल सुपर लीग विश्व भदौबाट एसीसी प्रिमियर खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जो कुनै ठाउँमा पुग्दा अथवा हिँड्दा उहाँको गति यति धेरै हुन्छ कि सुरक्षाकर्मी र अरू त्यहाँ सहयोगीहरूलाई पनि हम्मे हम्मे पर्ने गर्छ। यहाँ देखाइएको छ एउटा ढोका, ढोकाको ठिक अगाडिपट्टि गाडी छ, गाडीको ढोका खोलेका छन् र एकजना व्यक्तिले हातमा फाइल बोकेर पछाडितिर फर्केर हेरिराखेका छन्, जहाँ प्रधानमन्त्री बालेनको जस्तो देखिने खुट्टा

0: लवै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि देउबा दम्पति माथिको अनुसन्धान प्रक्रियालाई लिएर कानूनविदहरूको गम्भीर प्रश्न तत्कालै पक्राउ गर्न हतारो गर्दा प्रक्रियागत त्रुटि निम्ति आएको भन्दै आलोचना। अस्ट्रेलियामा नेपाली सहित अन्तर्राष्ट्रिय विद्यार्थीमाथि अरबौं डलरको श्रम शोषण, दुई तिहाई आप्रवासी श्रमिकले कम तलब पाइरहेको एक अध्ययनको निष्कर्ष। पश्चिम एसियाबाट 326 दिनको मिशनपछि जेराल्ड युद्धपोत अमेरिका फर्कियो। र विश्वकप क्रिकेट लीग टूमा आज नेपाल र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदै विश्वकप फुटबलमा इरानलाई सहभागी गराउन फिफाको दौड़धूप।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सतरुला हुनेछ।
2: नमस्कार, कान्तिपुर टारीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: कान्तिपुर डायरीमा शुरूमा कान्तिपुर सविस्तार।
4: कान्तिपुर सविस्तार।
3: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व मन्त्री आरजू राणा देउवा उपचारका लागि भन्दै गत फागुन अन्तिम साता सिंगापुर गए पनि अहिले कहाँ बसिरहेको भन्ने जानकारी सार्वजनिक भएको छैन। यसबीचमा देउवा दम्पत्ति विरूद्ध रेड नोटिस जारी गर्न नेपालले गरेको आग्रह इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले अर्को पत्रचार गरिसकेको छ। यता कानूनविदले भने देउवा दम्पत्ति विरूद्ध इन्टरपोलको रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। कान्तिपुर कर्मी मातृका दाहले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
5: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले दिएको जानकारी अनुसार इन्टरपोल समक्ष देउबा दम्पत्ति विरूद्ध नोटिस जारी गर्नुपर्ने आधारका रूपमा दुई प्रमुख कारण पेश गरिएका थिए। गैर कानूनी सम्पत्ति आर्जन गरेर शुद्धिकरण गरेको आरोपमा अनुसन्धान भइरहेको र त्यसका लागि दुवैजना विरूद्ध जिल्ला अदालत काठमाण्डमा पक्राउ पुर्जी जारी भएको थियो। तर इन्टरपोल सचिवालयले देउबा दम्पत्ति विरूद्ध रेड नोटिस जारी गर्ने आधार पर्याप्त नभएको भन्दै फिर्ता गरिदियो। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चलाइयो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानून अनुसार अनुसन्धान भइरहेको हो भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउबा दम्पत्ति विरूद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शंकास्पद सम्पत्ति विवरण, 24 भदौमा घरमा भेटिएका जलेका नोटको फोरेन्सिक रिपोर्ट लगायत विवरण उल्लेख गरेर विभागकै अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाफ आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए। इन्टरपोलले नोटिस जारी नगरिदिँदा उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको तत्कालको प्रयासमा ब्रेक लागेको छ। यससँगै करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउबालाई तत्कालै पक्राउ गर्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याएको भनी आलोचना समेत भएको छ। त्यस्तै कतिपय कानूनविदले पहिलेकै निष्कर्षमा पुगेर मुद्दा अघि बढ़ाउन खोजिएको त होइन भनी शंका पनि व्यक्त गरेका छन्। साथै सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि आवश्यक पर्ने पूर्व अवस्थाबारे नेपालका अनुसन्धानकारी निकायले भन्दा इन्टरपोलले गर्ने व्याख्या फरक छ कि भन्ने समेत प्रश्न उठेको छ। नायब महान्यायाधिवक्ता संजीव राज रेग्मी अनुसन्धानकारी निकायले प्रक्रियागत त्रुटि गर्दा आरोपित विरूद्धको मुद्दा कमजोर बन्ने र अपराधबाट आर्जित धन शुद्धिकरण गरेकै रहेछ भन्ने पनि कसुरदारले उन्मुक्ति पाउने जोखिम रहने बताउँछन्। इन्टरपोलले देउबा दम्पत्ति विरूद्ध नोटिस जारी गर्न अस्वीकार गरेको सन्दर्भलाई विभागको प्रक्रियागत त्रुटिसँगै जोडेर हेर्नुपर्ने उनको बुझाइ छ। उनी भन्छन् यस्तो किन भयो भन्ने जवाफ अनुसन्धान गर्ने निकायले दिनुपर्छ। सम्पत्ति शुद्धिकरण निवारण ऐनले गैर कानूनी काम गरी कमाएको सम्पत्तिलाई वैध देखाउन त्यस्तो सम्पत्तिको स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कामलाई सम्पत्ति शुद्धिकरण भनी परिभाषित गरेको छ। सार्वजनिक ओहदामा बसेका पदाधिकारी तथा कर्मचारीले गैर कानूनी सम्पत्ति आर्जन गरेमा त्यसको अनुसन्धान र अभियोजन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्छ। तर सार्वजनिक पद धारण नगरेका व्यक्तिको स्रोत नखुलेको सम्पत्तिको हकमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्ने गरी कानूनी व्यवस्था गरिएको थियो। तर 30 चैत्र 2080 सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 संशोधन गरेर सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा पनि अख्तियार लगायत अन्य अनुसन्धानकारी निकायले अनुसन्धान गर्न पाउने बाटो खोलिएको छ। गैर कानूनी रूपमा सम्पत्ति आर्जन गर्ने कुनै पनि कसुर सम्बद्ध कसुर हुन सक्ने र ती कसुरको प्रकृति हेरेर अनुसन्धान र अभियोजन गर्ने निकाय फरक फरक हुने कारणले यस्तो व्यवस्था गरिएको थियो। उदाहरणका लागि वन तथा निकुञ्ज सम्बन्धी कसुर वन वा निकुञ्ज कार्यालयले वा राजस्व हिनामिना सम्बन्धी विषय राजस्व अनुसन्धान विभागले वा भ्रष्टाचार मुद्दामा अख्तियारले अनुसन्धान र अभियोजन गर्छ। त्यसैकारण ती अपराधबाट कमाएको सम्पत्ति शुद्धिकरण भएको खण्डमा ती निकायले नै सम्पत्ति शुद्धिकरणको पनि अनुसन्धान गर्ने गरी कानून संशोधन गरिएको हो। सामान्यत सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरको अनुसन्धानमा प्रमाण जुटाउनका लागि पक्राउ गर्न आवश्यक नरहेको कानूनविदहरू बताउँछन्। नायब महान्यायाधिवक्ता रेग्मी व्यक्ति भाग्ने जोखिम भएमा वा प्रमाण लोप गर्न सक्ने अवस्था भएमा पक्राउ गर्न सकिने भए पनि सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउमा हतारो देखाउनुको कुनै अर्थ नहुने बताउँछन्। उनका अनुसार यो कसुर रातारात र आजको भोलि हुने खालको होइन र त्यसैकारण आफ्नो सुविधाका लागि अनुसन्धानकारी निकायले पक्राउ सम्बन्धी कानूनी व्यवस्थालाई दुरूपयोग गर्न हुँदैन। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 दफा 19 गमा अनुसन्धानका क्रममा विशेष अनुसन्धान विधि अवलम्बन गरिने उल्लेख छ, जस अन्तर्गत सुराकी परिचालन, गुप्त अनुसन्धान कार्यवाही, टेलिफोन वा संचार माध्यमका विवरण प्राप्त गर्ने, थप प्रमाण तथा सूचना हासिल गर्ने उद्देश्यले तत्काल पक्राउ नगर्ने तथा कम्प्युटर वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच जस्ता विधि अनुसन्धानमा अवलम्बन गर्नुपर्ने उल्लेख छ। तर विभागले पछिल्ला दिनमा मानिस पक्राउ गर्ने अनि मात्र प्रमाण जुटाउनतिर लाग्ने गरेको आरोप छ। अधिवक्ता सुभाष आचार्य विगतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानलाई व्यक्ति तह लगाउने अस्त्रका रूपमा प्रयोग गरिएका कारण अनुसन्धान परिणाममुखी र प्रभावकारी बन्न नसकेको बताउँछन्। पछिल्लो पटक देउबा विरूद्ध रेड नोटिसको प्रक्रिया स्वाभाविकै भएको बताउने आचार्यले पक्राउ गरेरै मात्र मुद्दा अनुसन्धान गर्छु भन्नु चाहिँ गलत भएको बताए। अर्कातर्फ विभागलाई शासन सत्तामा बस्नेहरूले शक्ति आर्जनको स्रोत र माध्यम बनाएको पनि उनको तर्क छ। तर पछिल्ला दिनमा देखिएका पक्राउ र पक्राउ प्रयासलाई भने उनले सकारात्मक रूपमा लिनुपर्ने बताए। यस्तो अपराधमा अनुसन्धान गर्दा पहिले प्रमाण संकलन र त्यसपछि मात्रै पक्राउ गर्ने विधि अपनाउनु पर्नेमा मान्छे पक्रने अनि प्रमाण जुटाउन खोज्ने प्रविधि अनुसन्धानकारी निकायहरूले सुधार्नुपर्ने उनको तर्क छ। सार्वजनिक पदमा बसेका व्यक्तिका हकमा अख्तियारबाट अनुसन्धान हुनुपर्ने भन्दै उनले भने तर विगतमा त्यसो भएन, त्यसैले पछिल्लो घटनाक्रममा नेताहरूमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग अग्रसर बनेको बुझेको छु। 30 चैत्र 2080 सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन संशोधनसँगै विभागमा परेको उजुरीमा उसले आफैले सिधै अनुसन्धान गर्न पाउँदैन। हाल नेता तथा व्यापारीहरूमाथि अनुसन्धान गरिरहेका एक अनुसन्धान अधिकारी पनि 2 वर्ष अघि संशोधन भएको कानूनले त्यसपछिका उजुरीमा अनुसन्धान गरी अभियोजनमा लैजान अधिकार विभागसँग नरहेको बताउँछन्। देउबा दम्पतिको हकमा विभागले पक्राउका लागि लेखेर पठाउनेदेखि फरार सूचीमा राख्नेसम्मका प्रक्रियामा

0: प्रहरीले बताएको छ। विभागका निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धान बारे आफू जानकार नरहेको बताए। उनले भने अनुसन्धान टुंगिएपछि मात्रै हामीले केही भन्न मिल्छ, त्यसअघि यसबारे हामीलाई पनि जानकारी हुँदैन। प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले विभागबाट अनुसन्धान भइरहेको बताउँदै पत्राचार गर्ने काममा मात्र प्रहरी संलग्न रहेको बताए। संविधानविद विपिन अधिकारी सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा भइरहेका अनुसन्धान कार्यकारी अधिकारीको सीधा नियन्त्रण र अनुकूलतामा हुने गरेकाले यो विषयमा संसदमा व्यापक छलफल गर्नुपर्ने बताउँछन्। विभाग व्यवस्थापन यताको डेढ़ दशकमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 121 स्थान मुद्दा अदालत पुगेका छन्। त्यस्तै सम्बद्ध कसुरको अनुसन्धान तत्त्व निकायलाई दिएपछि अख्तियारले 6 र प्रहरी मार्फत 21 मुद्दा दायर भएका छन्। राजस्व अनुसन्धान र वन कार्यालयबाट पनि केही मुद्दा अदालत पुगेका छन्। तर सम्पत्ति शुद्धिकरण कसुरमा मागदावी अनुसार फैसला भने भएका छैनन्। अख्तियार जस्तो छुट्टै संवैधानिक निकाय नभएको बरू अर्थ मन्त्रालय मातहत रहेकाले सरकारले चाहेमा जुनसुकै बेला आरोपित विरूद्ध शुद्धिकरणको डण्डा चलाउने बाटो खोलिदिएको भन्दै कानूनविदहरूले चिन्ता जनाएका छन्।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
5: अर्ब 20 करोड न्यूनतम लगानी रु 1000 प्रति युनिट मूल्य रु 10 मेरो शेयर या आत्माको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12 आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: कान्तपुर राज्यमा अब बाँकी प्रसंग. अस्ट्रेलियामा अध्ययन तथा रोजगारीका लागि पुगेका नेपाली सहित अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिजामा रहेका आप्रवासी श्रमिकमाथि व्यापक श्रम शोषण भइरहेको नयाँ अध्ययनले देखाएको छ. अध्ययन अनुसार दुई तिहाई आप्रवासी श्रमिकले अस्ट्रेलियाली कानूनले तोकेको भन्दा कम पारिश्रमिक पाइरहेका छन् भने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै वार्षिक 3 अर्ब अस्ट्रेलियन डलर भन्दा बढ़ी पारिश्रमिक गुमाइरहेका छन्. अस्ट्रेलिया स्थित माइग्रेन्ट जस्टिस इन्स्टिच्यूटले हालै सार्वजनिक गरेको अफ द बुक्स इनसाइड हिडन सिस्टम अफ वर्कर्स एक्सप्लोइटेशन प्रतिवेदनले अस्ट्रेलियाभर अस्थायी भिजामा काम गर्ने नेपाली सहित करिब 10,000 आप्रवासी श्रमिकको अवस्थाबारे अध्ययन गरेको हो. अध्ययनमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा श्रमिक सहभागी थिए. प्रतिवेदन अनुसार 36% श्रमिकले अस्ट्रेलियाको राष्ट्रिय न्यूनतम ज्यालाभन्दा कम तलब पाएका छन्. करिब 1/4 श्रमिक प्रतिघण्टा कम्तीमा 10 अस्ट्रेलियन

0: डलरले ठगिएका छन्। अध्ययनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले मात्रै हरेक साता झण्डै 61 मिलियन अस्ट्रेलियन डलर बराबरको पारिश्रमिक गुमाइरहेको अनुमान गरिएको छ। अध्ययनले श्रम शोषण केही सीमित रोजगारदाताको समस्या मात्र नभई संस्थागत प्रणालीकै हिस्सा बनेको निष्कर्ष निकालेको छ। रोजगारदाताले स्वतन्त्र ठेकेदार प्रणालीको दुरूपयोग गरेर आप्रवासी श्रमिकलाई न्यूनतम तलब विदा सुविधा तथा श्रम सुरक्षाबाट वञ्चित गरिएको प्रतिवेदनमा उल्लेख छ। अध्ययन अनुसार 35% आप्रवासी श्रमिकले स्वतन्त्र ठेकेदार प्रणाली मार्फत काम गरेका थिए। तीमध्ये अधिकांशलाई कानून अनुसार कर्मचारीका रूपमा पाउनुपर्ने सुविधा दिइएको थिएन। प्रतिवेदनले यसलाई कर्मचारीलाई झुटो रूपमा ठेकेदार देखाएर श्रम कानून छल्ने अभ्यास भनेको छ।
1: विकल्प बिना अव्यवस्थित बसोबासीलाई नहटाउन माग गर्दै विभिन्न जिल्लाका सुकुम्बासीहरूले बुटवलमा प्रदर्शन गरेका छन्। बुटवलबाटै राष्ट्रिय संघर्ष समिति सहितको मोर्चा गठन गर्ने उनीहरूको तयारी छ। प्रदर्शनमा रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया सहित 20 भन्दा बढ़ी जिल्लाबाट प्रतिनिधि सहभागी भएको भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जानकारी दिनुभयो। सरकारले विकल्प बिना गरीब सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका घर टाहारामा डोजर चलाएर हटाउने लखेट्ने कार्य गरेकाले विरोधमा प्रदर्शन गरिएको संघर्ष संयोजक पौडेलले बताउनुभयो। उहाँका अनुसार हिजो बुटवलबाटै राष्ट्रिय मोर्चा घोषणा गरिएको छ। विकल्प बिना विस्थापित नगर्न माग गर्दै भूमिहीन तथा सुकुम्बासीले गत वैशाख 24 गते पनि बुटवलमा प्रदर्शन गरेका थिए।
0: नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन लक्ष्य राखेको छ। सरकारवालाले भन्ने सरकारको सो लक्ष्य हासिल गर्न विद्युत खरिद बिक्री सम्झौता पीपीए नखुलाई नहुने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा 30,000 मेगावाट बिजुली उत्पादन लक्ष्य प्राप्त गर्न ऊर्जा, वन, भूमि तथा वातावरण सम्बन्धी कानून परिमार्जन गरी एकद्वार प्रणाली लागू गर्ने घोषणा गरेको छ। पीपीए खुलाए सरकारले राखेको लक्ष्य क्षेत्रले नै पुर्याउने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो सरकारले राखेको लक्ष्य पूरा गर्न कार्यान्वयनमा पनि जोड़ दिनु पर्यो। त्यसका लागि 30,000 मेगावाटको मोडालिटी स्पष्ट पार्नुपर्छ। सरकारले बाटोघाटो र प्रसार लाइन निर्माण गरी आफूहरूले आयोजना निर्माण गरेर सरकारको लक्ष्य पूरा गर्ने कार्कीको भनाइ छ। पूर्व सचिव मधुप्रसाद भेटवाल समेत सरकारले लिएको लक्ष्य पूरा गर्न पीपीए नगरी आयोजना निर्माण नहुने र लक्ष्य पनि पूरा नहुने बताउनुहुन्छ। उहाँले भन्नुभयो 15,000 मेगावाट भारत र बंगलादेश पठाउने, 15,000 मेगावाट आन्तरिक खपत गर्ने भन्ने हो। अरूण तेस्रो, तल्लो अरूण जस्ता ठूला परियोजना पनि निर्माणका क्रममा छन्। बजारको जोखिमलाई ध्यानमा राखी प्राधिकरण र मन्त्रालयले पीपीए के कति गर्ने भन्ने निर्कुल गर्नुपर्ने भेटवालको तर्क छ। सरकारले गरेको 30,000 मेगावाट उत्पादनको घोषणा नयाँ भने होइन। यस अघिका सरकारले सन् 2035 सम्म 28,500 मेगावाट उत्पादन पुर्याउने घोषणा गरेका थिए। सरकारले लक्ष्य लिए पनि कार्यान्वयनका लागि काम अघि नबढ़ाएको भन्दै निजी क्षेत्रले गुनासो गर्दै आएका छन्।
1: महिला उद्यमी तथा व्यवसायीहरूले आगामी बजेट मार्फत सहुलियतपूर्ण कर्जा पहुँच सहज बनाउन, झन्झटिलो कानूनी तथा प्रशासनिक प्रक्रिया हटाउन, कर भन्सार नीतिमा सुधार गर्न र महिला मैत्री आर्थिक वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्। स्टार्टअप सँगै संघर्षरत तथा स्थापित व्यवसाय संरक्षण गर्ने नीति, सहज कर प्रणाली, उद्योग मैत्री, मौद्रिक नीति, बजार पहुँच, डिजिटल वित्तीय साक्षरता र नीतिगत सहजीकरणलाई प्राथमिकतामा राख्न उनीहरूको आग्रह छ। अनुदानसँगै स्थिर नीति, सहज प्रशासन र व्यवसायप्रति सकारात्मक दृष्टिकोण बढ़ी आवश्यक रहेको उनीहरूले बताएका छन्। आगामी बजेटमा सरकारले नयाँ व्यवसायीलाई मात्र प्रोत्साहित नगरी विस्थापित पुराना महिला उद्यमीलाई पनि समेट्नुपर्ने इट्टा व्यवसायमा संलग्न कैलालीकी कृष्णा विष्टले जनाउनुभयो। उहाँले भन्नुभयो बैंकबाट सहुलियतपूर्ण ऋण लिन राखेको झन्झटिला प्रावधान र अन्य ऋण नलिएको हुनुपर्ने जस्ता सर सच्याउन आग्रह गर्दछु। महिलाले सञ्चालन गरेका कुनै पनि व्यवसायलाई कम कर लगाएर र अन्य सुविधा बढ़ाएर प्रोत्साहित गर्ने योजना ल्याउनु पर्ने वीरगंज स्थित होटल कुमु प्यालेसकी संचालिका नीलम सिंहले जनाउनुभयो। एउटै व्यवसाय तथा व्यापारमा सम्पत्ति, घर, बाल, वार्षिक नवीकरण, मूल्य अभिवृद्धि कर, भ्याट, आयकर जस्ता करको बोझ थोपर्दा व्यवसायी हतोत्साही हुन्छन्। सिंहले भन्नुभयो, त्यसैले यस्ता करको भार कम गरी एकीकृत कर लिएर उद्योगी व्यवसायलाई राहत दिने काम गर्नुपर्छ। यसले गर्दा महिलाको व्यवसाय सुरक्षित हुने र महिला आर्थिक रूपमा बलियो हुने उहाँको तर्क छ। महिलाका नाममा व्यवसाय सञ्चालन गर्दा ऋणमा सहुलियत वाणिज्य बैंकहरूबाट सहजै र सस्तो ब्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था ल्याउनु पर्ने सिंहको माग छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
2: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919327375।
5: राजा जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सतरुलाल हुनेछ।
0: कान्तिपुरमा अब आर्थिक समाचार।
6: आर्थिक समाचारको साथमा
7: गलीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्ट बार, न्यूट्रिशन मिक्स, चिसो हलिक्स।
0: आर्थिक वर्ष 2083-84 बजेट आर्थिक रूपान्तरण हुने खालको ल्याउन नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सुझाएको छ। अर्थमन्त्री सोडिम वाग्रीलाई बजेटका सुझाव पेश गर्दै महासंघले आगामी बजेट अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्ने खालको हुनुपर्ने सुझाएको हो। महासंघले खसखदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सृजना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न रोजगारी सृजना गर्ने गरी बजेटमा नीतिगत सुधारको सुझाव दिएको छ। महासंघले हालै सार्वजनिक गरेको 6 स्तम्भ, 60 पहल सहितको साझा राष्ट्रिय रूपरेखाले सरकारकै नीति तथा कार्यक्रमलाई सहयोग गर्ने महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बताउनुभयो। रेमिटेन्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने हुँदा रूपान्तरणकारी बजेट आउनेमा निजी क्षेत्र आशावादी रहेको उहाँको भनाई छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी नौसैनिक युद्धपोत यूएसएस जेराल आर फोर्स शनिबार अमेरिका फर्किएको छ। अमेरिकी रक्षा मन्त्रालयले यसको पुष्टि गरेको हो। इरान विरूद्ध युद्ध शुरू हुनु अघि नै अमेरिकाले सो युद्धपोतलाई पश्चिम एशिया पठाएको थियो। 326 दिनको मिशनपछि युद्धपोत अमेरिका फर्किएको हो। भियतनाम युद्धपछि अमेरिकी युद्धपोतको यो सबैभन्दा लामो मिशन हो। अमेरिकी सेनाका अनुसार यस एयरक्राफ्ट क्यारियरले आफ्नो मिशनका क्रममा क्यारिबियन क्षेत्रमा अमेरिकी अपरेशनमा सहभागिता लिएको थियो। अमेरिकी सेनाले भियतनाममा लागू औषध तस्करी गर्ने डुंगामाथि यही युद्धपोतबाट आक्रमण गरेको थियो। त्यस्तै प्रतिबन्धित ट्याङ्कर बरामद गर्नुका साथै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको पक्राउ पनि सोही मिशन अन्तर्गत नै पूरा भएको थियो।
3: खेलकुद समाचारको साथमा
4: एलजी लाइट्स गुड।
5: नेपालले क्रिकेट विश्वकप लीग टूमा आज स्कटल्याण्डको सामना गर्नेछ। दुवै टोलीले यस श्रृंखलामा आफ्नो तेस्रो खेल खेलिरहेका छन्। स्कटल्याण्डले आफ्नो पहिलो दुवै खेलमा नेपाल र अमेरिकालाई समान 2 रनले पराजित गरेको थियो। यी दुई विजयका साथ स्कटल्याण्डले अमेरिकालाई उछिन्दै लीग टूको शीर्ष स्थानमा उक्लिएको थियो। डिफेण्डिङ च्याम्पियन स्कटल्याण्डले 30 खेलमा 38 अङ्क जोडिसकेको छ र टोलीले अब 6 खेल खेल्न बाँकी रहेको छ। एउटा टोलीले लीग टूमा 36 वटा खेल खेल्न पाउने प्रावधान रहेको छ। अमेरिका 26 खेलमा 36 अङ्क जोड़ी दोस्रो स्थानमा छ। नेपाल 26 खेलमा 20 अङ्क जोड़ी 8 राष्ट्र सहभागी प्रतियोगिताको सातौं स्थानमा छ। लीग टूका शीर्ष 4 टोलीले सोझै विश्वकप छनौटमा जाने प्रावधान छ। नेपालले स्कटल्याण्डलाई पराजित गरेमा क्यानाडा र नामिबियालाई उछिन्दै 5 स्थानमा उक्लनेछ। यसैबीच फिफा महासचिव म्याथिस ग्राफस्ट्रोमले इरानसँग भएको बैठक सौहार्दपूर्ण रहेको बताएका छन्। वार्ता टर्किसको इस्तानबुल भएको थियो र त्यसको उद्देश्य अबको विश्वकपमा इरानको सहभागिता निश्चित गर्नु रहेको छ। इरानले आफ्नो समूहका सबै 3 खेल अमेरिकी भूमिमा खेल्नेछ। ग्राफ स्ट्रोमले भन्नुभयो, मध्यपूर्वमा चलिरहेको युद्धका बावजूद इरान विश्वकप खेल्न अमेरिका जानुपर्नेछ। हामी बीचको वार्ता निकै राम्रो रह्यो। इरानको एफएसँगको कुराकानी ठोस रह्यो भन्दा हुन्छ। हामीले संयुक्त रूपमा काम गरिरहेका छौं र इरानलाई अमेरिकामा स्वागत गर्न आतुर छौं।
2: अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। केही बेर अघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 30 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। आज सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त साँझ 6:54 हुनेछ।
5: हवस् यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यहीँ सकिन्छ। सुनिता र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ शङ्ख सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्जको तरंगबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट क्याच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosankhasabha.com.np लगन अनि हाम्रो पात्र डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ शङ्खुवा सभा यो वसाईमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ, त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ शङ्खुवा सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रम सम्वत 2083 साल ज्येष्ठ महिनाको 4 गते सोमबार शुक्ल पक्षको द्वितीय तिथि तदनुसार ईस्वी सम्वत 2026 मई 18 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। भोलिको प्रभाव बढ्नेछ। अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चेताएको काम सम्पादन हुनेछ भने पहिलेका कमजोरीलाई सुधार्ने मौका देखिन्छ। मेहनतले सम्मानित स्थान दिलाउनुको साथै मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ र आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय देखिन्छ। नाम दाम र इनाम समेत प्राप्त हुनेछ। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। रमाइलो जमघटमा सहभागी बन्ने बसुर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनुका साथै विशेष बसरले प्रसन्नता दिलाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ भने विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहार प्राप्त हुनाले रमाइलो तथा आनन्द समेत प्राप्त हुनेछ र नयाँ कामको अवसर प्राप्त हुने सम्भावना देखिन्छ। हौसला समेत जाग्नेछ आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई।

वृष राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। खर्चको जोखो गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला, धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभावले काम पूर्ण नहुन सक्छ, कमजोरी सच्याउन काम दोहोर्याउनु पर्ला। आर्थिक लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। साथीभाइको सहयोगले यात्रा हुनेछ र आफ्नो कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा अलिक सावधान रहनुहोला। आजको दिनमा मिथुन राशि हुने श्रोताहरूलाई

मिथुन राशि बजे चौथो राशि रहेको छ कर्कुट राशि। आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। तर आजको लाभांश पनि सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला। व्यवसायमा पनि लगानी बढाउनु पर्ने समय देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। सरसापटमा पनि धन बाहिरिन सक्छ र आवश्यकता पर्दा सरसापट तथा कर्जा मार्फत धन जुटाउन सकिनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दीर्घ फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मेहनतले नाम दाम र इनाम भने दिलाउन सक्छ। तारिफिकै काम गर्दै धेरैको उपकार गर्न सकिनेछ भने सामाजिक जिम्मेवारी समेत प्राप्त हुनेछ। साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने सम्भावना देखिन्छ। आजको दिनमा सिंह राशि हुने श्रोताहरूलाई

सिमरसपछि छैटौं राशि रहेको छ कन्या राशि। तत्कालको उपलब्धि भए पनि अवसर खोज्ने समय देखिन्छ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ भने पहिलेका समस्या सुल्झाउन सफल भइनेछ। तारिखकै काम गर्दै धेरैको पकड गर्न सकिनेछ र व्यापारमा पनि राम्रै फाइदा हुनेछ। दीर्घ योजना बन्न सक्छ। मेहनतले भने नाम दाम र इनाम दिलाउन समेत सक्छ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कनेर चाहिँ पछि सातौं राशि रहेको छ तुल राशि। पर्तचित पछिदा कमजोर देखिनाले कम दोहोर्याउनु पर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च भने बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ भने अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने हुन सक्छ। तर लगनशीलताले लाभ उठाउन सकिनेछ। आजको दिनमा तुल

1500 8 राशि रहेको छ वृश्चिक राशि। प्रियजन सँगको भेटघाटले दिन रमाइलो रहनेछ। साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय देखिन्छ भने आमदानी बढाउनेहरू काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनोका साथै व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आजको दिनमा वृश्चिक राशि हुने

वृषभराशिपछि नौ राशि रहेको छ धनु राशि। चुनौती उमाल्नु परे पनि आफ्नै लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन्। कर्मयोगले भविष्यको बाटो समाउनेछ भने समस्या पन्साएर अधिकार स्थापित गर्न सकिनेछ। दीर्घ फाइदा हुने काममा जग बसाउने मौका देखिन्छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ र पैसा व्यवसायमा पनि मनोयोग्य धन लाभ उठाउन सकिनेछ। आजको दिनमा धनु राशि हुने श्रोता।

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। रोकेको काम सम्पादन हुनै छ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सेवामूलक कामबाट पनि धन लाभ हुनुका साथै शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने सानो प्रयत्नले पनि लक्ष्य प्राप्त हुनुका साथै दीर्घ काम प्रारम्भ हुनेछ र फाइदाको स्रोत पहिल्याउन समेत सकिनेछ। आजको दिनमा मकर राशि हुने

मकर पछि उनीहरु राशि रहेको छ कुम्भ राशि। प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनु पर्ला। यसैदरसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ। पहिलेको निर्णय पुननिर्वाचन गर्नुपर्ने स्थिति आउन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। कृषि र पशुधनबाट मनोकी धन लाभ उठाउन सकिनेछ। विगतको कर्मयोगको औसत प्रतिफल पाइनेछ। पैसा व्यवसायमा पनि फाइदा उठाउने समय देखिन्छ र नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। आजको दिनमा कुम्भ राशि हुनेछ।

सौम राशिपछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। कर्मयोगले नयाँ मोड लिनेछ भने उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सूचीको लाभ उठाउन सकिनेछ। पुरुषार्थले काममा सफलता दिलाउनेछ र नयाँ नाम दाम र इनाम पनि आर्जन गर्न सकिनेछ। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई

श्रोता, मैले तपाईँको बाह्रैवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछ। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ संख सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: सुवर्ण अवसर। तपाईँ हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबारी 1 प्रगति टोल, खादबारी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-425-50-770-029-563-040 र 98-0700-1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट: एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521612।
6: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संख्या सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512-19333 र 98520-58488।
7: आयो सबको घर घरमा।
0: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz. On air, online.

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभासु आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेती आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्।

0: शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 97629164 914। सिटी सेन्टर खाजबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
3: डिभिजन वन कार्यालय शङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय शङ्खुवा सभा।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका 1 प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल।
5: सम्पर्क नम्बर 98163555553 र 98423189.

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1 प्रगति टोल,
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 98163555553
0: र 98423180.
3: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429-8801, जनक पौडेली, 98520-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 98520-160-580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँचबारी 1, सङ्खुवा सभा।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।
7: चरणमा छु कार्यक्रममा। तपाईँहरू फोन गर्दै गर्नुहोला, दुईटा नम्बर छन्, थाहा छ कि छैन, 98453-97-658 र 98142-73-601 सिधा रूपमा तपाईँको सम्पर्कमा हामी रहनेछौ। यतिखेर तिनै दुईटा नम्बरहरूमा फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। म भने कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि ग्रहगोचरबाट आज मिति 2083 साल, आज जेठ 4 गते, आज सोमबार। तदनुसार ईस्वी सन् 2026, आज मई 18 तारीक, नेपाल सम्मत 1146 रहेको छ अनलाथ। रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु, आज अधिक ज्येष्ठ शुक्ल पक्ष। सूर्योदयमा पवित्र दिन आज द्वितीय रहेको छ, 40:03, 21:17 रोहिणी नक्षत्र। 23:24 दिनको 2:37 शुभयोग। 50:40 बालवकरण, 13:08 आज आनन्द योगमा प्रवर्ध योग रहेको छ। आजको निर्माणको समय 33:47 बिहान सूर्योदय, 5:16 जाँदा भयो, सँग सूर्यास्त 6:46 जाँदा रहेको छ। आज चन्द्र उदय भएको छ। अब पालो तपाईँको ग्रह गोचरको। सूर्य मेष राशिमा छन्, चन्द्रमा पनि मेष राशिमा, मंगल यतिखेर मेष, माफ गर्नुहोला, सूर्य वृष राशिमा, चन्द्रमा

0: वृष राशिमा, मंगल मेष राशिमा, बुध ग्रह वृष राशिमा, बृहस्पति मिथुन राशिमा छन्, शुक्र ग्रह मिथुन राशिमा, शनि मीन राशिमा, राहु यतिखेर हेर्दाखेरि कुम्भ राशिमा छन् भने केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर प्रस्तुत गर्छु। आजको दिन तपाईँको लागि कसरी व्यतीत हुन्छ, तपाईँको चन्द्रमाको गति र बाह्र नक्षत्रको गतिले तपाईँको आजको दिनलाई कसरी अगाडि बढ़ाउँछ, तपाईँको राशिफल भन्ने कुरामा हामी चर्चा गर्छौ। राशिफलबाट धनस्थानमा रहेको चन्द्रमा यसै पनि वाणिज्य कर्ममा, व्यापारमा मनज्ञ धन आर्जन गर्न सकिन्छ। लग्नमा मंगल छ, रिस डाहा अलि ईर्ष्याहरू कम गर्नुहोला, तपाईँको लागि शुभ हुन्छ। अलिकति झन्किने बानीहरू छोड्नुहोला। लग्नमा मंगल हुँदा काममा अलिकति बढ़ी जोसिलो हुन मन लाग्ने खालको योग राशिमा संकेत छ। राजयोग युक्त ग्रहमा चन्द्रमा विराजमान हुनुभएको छ, त्यो पनि उच्च चन्द्रमाले शुभ फल दिइरहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका काममा सफलता, अलिकति घमण्डपनलाई भने त्याग दिनुहोला, काममा सफलता हात पर्नेछ। उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो हुने खालको युगहरू देखिन्छ। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका काम कार्यहरूबाट पनि सफल हुनेछ, मान सम्मानमा वृद्धि हुन्छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुने राशिमा संकेत छ। कर्कट राशि हुनेको लागि आजको दिनमा लामो दूरको यात्राहरूमा सहज हुन्छ। अष्टम भावको राहुले अनावश्यक खर्चमा वृद्धि गराउँछ। धनस्थानमा रहेको केतु सामान्यतया छालाको समस्याहरूले पनि कहिलेकाहीँ सताउन सक्ने खालको योगहरू राशिमा संकेत छन्। सिंह राशि हुनेको लागि दैनिकी कामबाट सफलता मिल्ने योगहरू देख्न सकियो। प्रेममा सफलता मिल्नेछ। पठन पाठनमा शुभ हुने संकेतहरू राम्रो देखिन्छ भने आजको दिनमा काममा भने सफलता हात पर्ने योग देखिन्छ। आजको दिनबाट भने जग्गाको काममा केही बिग्रिन सक्छ। धातुका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्ति हुन्छ। जो चिकित्सा कर्ममा लाग्नु भएको छ, यानि कि डाक्टर नर्सहरू हुनुहुन्छ, आजको दिन तपाईँको लागि असाध्य सुखद बन्न सक्ने योग छ। आमदामी वृद्धि तर मन भने अशान्त पनि रहन सक्ने सम्भावना छ। प्रेममा अधुरोपनहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका काममा पनि अलिक अधुरोपनहरू रहन सक्छ। यात्रा गर्दै हुनुहुन्छ, विशेष ध्यान दिनुहोला। आज औषधि मूल्यमा धन खर्चमा पनि वृद्धि रहेको योग छ। वृश्चिक राशि हुनेहरूको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने योगहरू देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका काम कार्यहरूबाट पनि सफलता राशिमा वृश्चिक राशिबाट योगहरू देख्न सकिन्छ। आजको दिनबाट ग्रहमा धेरै सकारात्मक ऊर्जा वृद्धि भइरहेको छ। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका काम कार्यहरूबाट पनि सफलता हात पर्दै जाने योग देख्न सकियो। इष्टमित्रहरूले पनि साथ दिनेछ। मकर राशि हुनेको लागि यतिखेर हेर्दा ग्रहमा अलिकति ग्रहमा पञ्चम स्थानको ग्रहहरू भइरहेका छन्। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट पनि सफलता मिल्नेछ। तेस्रो शनि अलिकति छातीको समस्याहरू आज आउन सक्छ। आज विशेष गरी दमका रोगीहरूको लागि भने अलिकति ग्रहहरू बिग्रने छाडकाटमा देखिएका छन्। कुम्भ राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट सफलता हात पर्ने योग देख्न सकियो। मान सम्मानमा वृद्धि आजको राशिमा कुम्भ राशिबाट संकेत छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्ने आजको पराक्रमिक युगहरू देखिएको छ भने सरकारी जागिरमा पदवृद्धिको सम्भावना आजको राशिबाट संकेत देखियो। आफन्तहरूबाट भने नजिकिने योगहरू र केही सकारात्मक ऊर्जाका साथमा अतिथि आगमनको पनि योग देख्न सकिन्छ।
1: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्ग्रहालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउ

0: काट्ने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु तपाई पनि भन्न सक्नुहुन्छ, दुईटा नम्बर छन् तपाईँलाई थाहा छ, 98-453-97-658 र 98-142-73-601 सिधा तपाईँ र मेरो कुराकानी हुन सक्छ। यतिखेर रेडियोको ध्वनि तरंगबाट कार्यक्रम जहाँ जहाँ सुन्दै हुनुहुन्छ एउटा कुरा भन्न मन लागिहाल्यो, मान्छेलाई अलिकति के भइरहेको छ भने समस्या पनि भनौं कि नबुझेर हो कि पनि भनौं कि है, अनि यतिखेर चाहिँ विशेष गरी मलमासको समय छ, यो मलमासको समयमा श्राद्ध गर्ने कि नगर्ने भन्ने कुरामा एकदम धेरै तपाईँहरूलाई मनमा कौतूहलता उत्पन्न भएको मैले बुझेको छु। धेरै जसो फोनहरू, गुरुदेव मेरो गंगा दशहराको भोलिपल्ट श्राद्ध थियो अथवा एक दिन अगाडि थियो अथवा होइन, यो यसपालि के भइदियो भने अधिक ज्येष्ठ शुक्ल पक्षमा गंगा दशहरा पर्दियो हो, गंगा दशहरा यस मानेमा पर्यो, फेरि हुन पनि हो किनभने पोहोर मैले चाहिँ अथवा आजसम्म सधैँभरि गंगा दशहराको दिनै श्राद्ध गरेको, यसपालि गंगा दशहरा लेखिदिएको छ 12 गते है, होइन हो त, अनिखेर चाहिँ फेरि ज्येष्ठ शुक्ल पक्षको हो मेरो फेरि दशमी, अरू कहिले गर्ने होला, मान्छेलाई असाध्य भ्रम भइरहेको छ। मैले पनि यसमा अलिकति चासो नै दिएँ, थोरै कुराहरूमा हामीले के हुन्छ भने सबै शास्त्रहरूमा धेरै कुरा लेखेको हुन्छ, धेरै कुरा लेखेको मध्येमा हामीले सबै कुरा पढ्न पनि गाह्रो हुन्छ, पढ्न पनि सकिँदैन, र हामीले जुन जुन अप्ठ्यारो स्थितिहरू आइपर्छ हामीले त्यसमै तपाईँहरूलाई अध्ययन गरेर जानकारी गराउँछौ। मैले यसको बारेमा थोरै बुझ्दा गंगा दशहरा चाहिँ अधिक मासमा परे पनि पहिल्यै शुक्ल पक्षमा गर्नु भनेर शास्त्रीय नियम रहेछ धर्म शास्त्रमा, भनेको ज्येष्ठ महिनाको शुक्ल पक्षमा गंगा दशहरा पर्छ, तर यसपालि के भइदियो जेठको शुक्ल पक्ष दुईचोटि आइदियो, एउटा अधिक मासमा आयो एउटा के आयो शुद्ध ज्येष्ठ आयो, यसमा चाहिँ अधिक ज्येष्ठमै परेको मान्नु भनेर हामीले छलफलमा निकाल्यौं। यसमा धेरै कुराहरू छन् अब तपाईँलाई भन्न गाह्रो हुन्छ अहिले। फेरि अर्को समस्या के भइदियो भने गंगा दशहरा त निर्जला एकादशीको एक दिन आउने हो, यसपालि फेरि किन एकादशी पर लेखियो, गंगा दशहरा किन यता लेखियो, होइन शास्त्रले के भन्छ ज्येष्ठ मासे मासी सिते पक्षे दशम्यम बुध अस्तयो भन्छ, बुझ्नुभयो, बुधबार पनि पर्नु पर्यो होइन, अस्त नक्षत्र पनि पर्नु पर्यो, अनि बल्ल त्यसलाई चाहिँ गंगा दशहरा भनिन्छ। यसपालि सबै कुराहरू अलिकति कम कम परिरहेको छ, तर निचोडमा मैले भन्न खोजेको श्राद्ध गर्दाखेरि चाहिँ ज्येष्ठ महिनाको शुक्ल पक्षको श्राद्ध छ भने चाहिँ असारको 2 गतेबाट प्रारम्भ हुन्छ है, गंगा दशहरा चाहिँ यही महिनामा अधिक महिनामै गर्नुपर्छ मैले भने। अब ज्येष्ठ शुक्लको त कुरो आयो, कृष्णको त पहिले भइ नै सक्यो होइन, त्यसमा केही फरक परेन, तथापि यो सालमा चाहिँ अरू अरू बेला जस्तो 24 वटा मात्र एकादशी भएन, यो सालमा चाहिँ 26 वटा एकादशी पर्यो। अब अधिक ज्येष्ठ शुक्ल पक्षमा एउटा पद्मिनी एकादशी पर्यो होइन, अनि अधिक ज्येष्ठ कृष्णमा चाहिँ परमा एकादशी पर्यो, हामी कति भाग्यमानी अरू बेला 24 वटा एकादशीको उपासना गर्न पाइन्थ्यो व्रत बस्न पाइन्थ्यो भने यसपालि 26 वटाको होइन पोहोर 24 वटा यसपालि 26 वटा, यो त हजुर यो त गणना हो नि हजुर, ज्योतिष शास्त्रको गणना हो। त्यसै भएको हुँदा तपाईँहरूले पनि विशेष ध्यान दिनुहोला, श्राद्धहरू गर्दै हुनुहुन्छ अधिक मा मृत्यु भएको छैन, अरू बेला मृत्यु भएको छ भने त्यस्तै गर्नु पर्यो। यिनै जानकारीहरू सहित अब कति बुझ्नु भएको छ, बुझ्नु भएन भने फेरि दिउँसो फोन गरेर मैले त बुझ्दिनँ गुरुदेव रेडियोमा भनेको भन्नुहोला, दुईटा नम्बर खाली छन्। यतिखेर कोही जिज्ञासु आइसक्नु भएको छ, राधे राधे, ए भगवान् रेडियोको भलमलाई सानो गरिहाल्नुहोस् है, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म चन्डिका भुजेल।
0: चन्डिका भुजेल कुन जिल्लाबाट हो हजुर?
1: उदयपुरको बसेरीबाट।
0: उदयपुरको बसेरीमा कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यतिखेर चन्डिका जी?
1: म युकेएफएम।
0: हजुर, युकेएफएम भन्दै थिएँ, उहाँको आवाज ठुलो भएको कारणले गर्दा उताबाट चाहिँ रेडियो थर्किएको कारणले गर्दा सिस्टमबाट डिस्कनेक्ट भयो। मैले फेरि पनि अनुरोध गरेँ तपाईँहरूले हामीलाई जानकारी तपाईँले दिनुहोला र हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं र हामी तपाईसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयास गर्छौं। कोही जिज्ञासा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर।
1: राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: बझाङदेखि।
0: बझाङबाट हजुरको शुभ नाम के पर्यो होला?
1: बझाङ गुङ्गलदेखि ममता धामी।
0: ममताजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? रेडियो सेरोफेरोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2070 साल।
0: सत्तरी साल
1: मङ्सिर महिनाको?
0: मङ्सिर महिना
1: 17 गते। सोमबार साँझ 8:15 गुरु।
0: 8:15 कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्लामा।
0: बझाङमै हो तपाईँको छोरा हो?
1: छोरा।
0: यहाँबाट हेर्दाखेरि छोराको लागि अनुराधा नक्षत्रको तेस्रो पावा नाम जुर छ, नुबाट नाम आउँछ, नुर प्रसाद अथवा नुर कुमार। वृश्चिक राशि हुन्छ, अमावस्याको दिनमा जन्म भएको छ, मङ्सिरको औँसी अलिकति पिरोल्ने खालको हुन्छ, औँसीको शान्ति गराइहाल्नु होला है। सबैभन्दा पहिले बृहस्पति भन्ने ग्रह लग्नमा छ, असाध्य भाग्यमा नि अलि एकरो भेडो घमण्डी स्वभावको स्वर पाउनु भएछ हो।
1: हजुर हजुर।
0: अहिले अलिकति पढाइमा एकदम उत्ताउलो खालको छ, उल्का भन्ने ग्रह चलिरहेको छ। उल्का भन्ने ग्रहको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने, औँसीको शान्ति गर्ने, स्वास्थ्य असत्यै धेरै बिग्रिन्छ, धन खर्चहरू घरमा भइरहेको छ क्या। औँसीमा जन्मिने बच्चाले आफू पनि दुखी हुन्छ र घर परिवारलाई पनि दरिद्री बनाउँछ भनेर शास्त्रमा लेखेको छ। हो यो औँसीको शान्ति नगरेसम्म घरमा पैसा पनि टिक्दैन, छोरालाई राम्रो पनि हुँदैन। सबै कुराको लागि औँसीमा औँसीको विशेष शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्दा राम्रो हुन्छ है।
1: औँसीको शान्ति गर्न के गर्नुपर्छ गुरु?
0: गुरु बारेर सोध्ने भने अब सबै संसारै मैले कहाँ भन्छु त, सुनको टुक्रा, चाँदीको टुक्रा, तामाको टुक्राहरू ल्याएर पूजा गर्ने विधान। हजुर,
1: पढाएको लागि के कस्तो छ?
0: मैले अघि भनिसके त उल्का चल्या छ, उल्काले पढाइ बिगारो छ, उताउलो राम राम राम राम राम यति छिटो दौडिन्छ, कता लडेर खुट्टा हात बाँच्ने कि हात बाँच्ने कि टाउको फुट्ने हो थाहा छैन, एकदम उताउलो छ अहिले।
1: हजुर,
0: 15 वर्षसम्म उल्काले असाध्य उताउलो बनाउँछ, विशेष गरी ग्रह शान्तिहरू गर्ने, पूजा पाठहरू गर्ने कामहरू गर्नु होला, राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे राधे। राम्रै छ, राम्रै। छोराको लागि शान्ति गराउनु, घरमा पैसा टिक्दैन, सम्पत्ति रहँदैन, जोगी हुन सकिन्छ है औँसीको कारणले गर्दा है त।
1: अहिले
0: छुट्टिन्छु राधे राधे।
1: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेका छौं र हामी तपाईसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासा हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: भोजपुरबाट राजन खड्काजी।
0: भोजपुरबाट राजनजी बोल्दै हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर राजनजी?
2: म चाहिँ अहिले यो डोटी एफएम बडी केदारबाट सुन्दैछु, म यता कोइलालीमा छु।
0: ए अहिले चाहिँ कोइलाली, घर चाहिँ कहाँ भोजपुर? बडी केदार एफएम सुन्दै हुनुहुन्छ। जागिर पनि जानुभयो कि घुम्न जानुभयो?
2: जागिरमा।
0: ल भन्नु त, अहिले कसको बारेमा हेरौँ?
2: म छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त
2: 2077 साल।
0: 77 साल,
2: चैत महिनाको 30 गते।
0: चैत्र महिना 30 गते, बार के थियो?
2: सोमबार।
0: कति बजे?
2: 10:50
0: 10:50 बिहान कि बेलुका?
2: दिउँसो।
0: 10:50 भनेको बिहान हुन्छ। कुन जिल्लामा भयो?
2: हजुर, बिहार मोरङ,
0: विराटनगरतिर हो?
2: हजुर,
0: मोरङ जिल्लामा भयो जन्म। राशिको नाम तपाईँको छोरीको चित्रकुमारी मिन राशि हुन्छ। लग्नमा मिथुन लग्न, बोली असाध्य मिठो भएको मान्छे, तर अंगारक युग पर्या छ, काल सर्प युग पर्या छ, राति बोल्ने झस्किने समस्या बढ़ी छ हो?
2: हजुर गुरु।
0: बुढाबुढीको पनि कुरो मिल्दैन होइन आजभोलि यो छोरीको जन्म पश्चात? अब त्यसलाई आफूले पनि केही कुराहरू कन्ट्रोल गर्नु पर्यो। यो काल सर्प युग परेको बच्चाको आमा बाउको राम्रो सम्बन्ध भएको मैले देखाएको छैन प्राय जसो, होइन? जसले बेलैमा शान्ति गर्छ, बेलैमा पूजा पाठ गर्छ, त्यसको केही कुरामा राम्रै हुन्छ, नभए अलिकति गाह्रो गाह्रो देख्छु मैले। छोरीको माङ्गलिक दोष परेको छ, असाध्यै रिसालो, आहा बोली मिठो छ तर झनक्क रिसाउने बानी छ, होइन?
2: हजुर हजुर।
0: पढाइ लेखाइकोलाई राम्रै हुन्छ। 6 वर्षसम्म उल्का भन्ने ग्रहको दोष हो, यो 6 वर्षपछि राम्रै हुन्छ, आत्तिनु पर्दैन, ग्रहहरू ठिक छन्। काल सर्पका कवचहरू लाउने, सुनको सर्पहरू बनाएर पञ्चमीको दिनमा पूरा रूपमा विधिहरू गर्दा राम्रो हुन्छ है।
2: हजुर, अनि घरको वास्तुहरू कस्तो छ?
0: वास्तुको लागि ठिकै छ, घरको ठ्याक्क आग्नेय कोण भनेको पूर्व दक्षिणको कर्णमा तपाईँको चाहिँ त्यहाँ अलिकति बिग्रिएको छ एउटा कुरा, अर्को कुरो खाना पकाउने ठाउँ पश्चिमपट्टि छ, त्यो अलि अशुभ भयो। दुईटा कुरा अशुभ देखेँ मैले यहाँबाट, के छ भनिदिनु त, हो कि होइन?
2: हजुर, पश्चिमतिरै छ खाना पकाउने।
0: त्यो गर्न हुँदैन थियो नि त त्यो त, मैले रेडियोमा बोलेको बोले घाँटी दुखिसक्यो यहाँ, तपाईँहरू बुझ्नु नै हुन्न, बुझेर पनि मान्दै मान्नुहुन्न फेरि, कि बोल्न छोडिदिउँ रेडियोमा?
2: बोल्नु छोडेर त भएन नि त गुरु,
0: मान्दै मानुन, अनि किन बोलौँ त? म बोले तपाईँ मान्दैन मानुहुन्न, तपाईँहरू कोही पनि जसको पनि हेर्छु, अँ गुरु हजुरले भन्नुभएको थियो भन्न त भन्न सकियो, अनि किन नगरे भन्दा खर्च हुन्छ, अनि खर्च नहुने भएदेखि पैसा किन कमा त, होइन? यो त सम्पत्तिलाई त चलायमान गरेर आफू सुखी बन्ने हो नि त, चला लक्ष्मी चला प्राण भन्छ क्या, यो प्राण पनि चलायमान छ, लक्ष्मी पनि चलायमान हुनुहुन्छ, यसलाई अलिकति विशेष ध्यान दिनु। नागपास यन्त्रहरू धारण गर्नुहोला, यसको लागि कवचहरू पाइन्छ हामीसँग, दिउँसो फोन गरेर छोरी कता हुनुहुन्छ त्यतातिर डेलिभरी गर्न मिल्छ, होइन? मंगलबारको दिन लसुन प्याज माछा मासु खान छोड्नुहोला, राम्रै हुन्छ, ठिक छ ग्रह, अब यसलाई शान्तिहरू गरेपछि राम्रो हुन्छ है। अब तपाईँ आफै पनि एउटा इमान्दार मान्छे, जागिरमा जानुभएको छ, जागिर खानुभएको छ, श्रीमतीलाई मिठो शब्द बोल्नु, कहिले काहीँ छोरी मान्छेहरू अलिकति त्यस्तै त्यस्तै भएर बोले भने पनि ए काली नकरान है भनिदिनु न भइगयो नि। सुन हामी छोरा मान्छे हो, जति सुकै तितो बोले पनि नि मुसुक्कै हालिदिनु भइगयो नि, एकछिन यसो उता जान्छन् रिसाउँछन् एकछिन बोल्दैन पछि आइहाल्छन् नि, दुईटै आगो हुनु भएन नि, होइन? घरबार त राम्रो गर्नु पर्यो, हो कि होइन? फेरि हुन त तपाईँकोतिर फेरि माङ्गलिक साङ्गलिक भए फेरि तपाईँको उल्टै कतै केही छ कि भन्ने पनि हुन्छ फेरि तपाईँको चिना हेर्दा। तर यहाँबाट चाहिँ मैले के भने भने आमा र बुवाको कहिले काहीँ अलिकति बढी नै गडाङगुडुङ हुन्छ, गडाङगुडुङ सबैको हुन्छ होइन, तर सात्विक खालको हुन पर्यो क्या, या राजसी तामसी हुन भएन। सात्विक भनेको चाहिँ राम्रो कुरामा डिस्कस गर्नु ठिक छ होइन, तर त्यही कुरोलाई बङ्ग्याएर उता नेगेटिभतिर लगेर अनि बर्बाद पार हुँदा फेरि घरबारै बिग्रिन्छ, घरबार बिगार्न हुँदैन। बेलैमा छोरीलाई कवच लगाइदिनु होला, ग्रह शान्ति गर्नुहोला, पूजा पाठ गर्नुहोला, मंगलबार घरमा सबैले, तपाईँले पनि, तपाईँको श्रीमतीले पनि, यो छोरीले पनि लसुन प्याज माछा मासु नखानुहोला, त्यति गरिसकेपछि धेरै कुरामा शुभ हुन्छ है। एक अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो, रातो कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, घर चाहिँ भोजपुर, तर जागिरको सिलसिलामा कोइलालीतिर हुनुहुन्छ, बडी केदार एफएमबाट कार्यक्रम सुन्छु भन्नुभयो। मैले तपाईँहरूलाई कतिचोटि भनेको छु, तपाईँहरू पारिवारिक अवस्था तपाईँ र हामीले गर्दा सहज पार्ने हो, श्रीमान श्रीमतीमा केमा झगडा पर्छ र? कहिलेकाहीँ म सामान्यतया यसो हेर्ने गर्छु, प्राय जसो मान्छे कहिलेकाहीँ खर्च कम भएर हुन्छ, कहिलेकाहीँ मान्छेहरू श्रीमानको गल्तीमा श्रीमतीले एकदम धेरै किचकिच गरेर पनि बढी हुन सक्छ, किचकिच नगर्नु होला। अनि श्रीमतीले किचकिच गरे भने श्रीमान पनि चुप्प लाएर बस्दिनु होला, श्रीमान कहिलेकाहीँ त्यस्तै पर्न सक्छन्, किचकिच गर्न सक्छन्, तँ पनि चुप्प लाएर बस्दिनु होला। कहिलेकाहीँ श्रीमती कोही अन्जान परपुरुषसँग बोलेको कहिलेकाहीँ थाहा पाउनु भयो भने लाठी यसो गर्नुहुन्न नि लाठी भनिदिने हो, सम्झाउने हो नि त आफ्नो आफ्नो मान्छेलाई। त्यति बोल्दैमा हामीले बरङ बुरुङ गर्यो भने बर्बाद हुन्छ। कहिलेकाहीँ श्रीमान कोहीसँग बोल्नु होला, त्यो बेला पनि श्रीमतीहरू रिसाएर बर्बादै नगर्नु हो, सम्झाउने हो, आज सम्झाउने, भोलि सम्झाउने, पर्सि सम्झाउने, सम्झाइरहने हो, तर बिगार्नेतर्फ हामी जान हुँदैन। उहाँ त बिग्रिनुभयो भने म बिग्रिदिन भन्ने खालको चाहिँ मनमा एउटा धारणा चाहिँ व्यक्त गर्नुपर्छ। मानौँ तपाईँ छोरा मान्छे हुनुहुन्छ, अब धेरै ठाउँमा दौडिने हिँड्ने व्यवहार गर्ने खालको पर्दा कहिलेकाहीँ अर्का छोरी मान्छेहरूले जबरजस्त फोन गर्न सक्छन्, अथवा कहिलेकाहीँ अरू आफ्नो घरमा भएको पत्नी हुँदाहुँदै अरूसँग कहिलेकाहीँ झुक्किन, तपाईँको ग्रह बिग्रियो, दिमागले अलिकति काम गरेन भनौँ न, मती बिग्रियो भनौँ न त्यसलाई, होइन दिमाग भन्दा पनि मती बिग्रियो, ग्रह बिग्रियो भने कहिलेकाहीँ बोल्नु होला ल लु घरमा पत्नीलाई ढाड्दा ढाड्दै बोल्दा बोल्दै श्रीमतीले थाहा पाउनु भयो, किनकि बानी भएर परिवर्तन हुन्छ, थाहा पाउनु भयो भने बुढा किन यसो गरेको हँ त्यसो गर्छन् त भनेर सम्झाउनु न। अनि राम्रोसँग सम्झायो भने श्रीमानले के भन्छन्, अरे बा म अरू केटीसँग बोल्दा पनि मेरो बुढले मलाई सम्झाउन थाले, मेरो बुढले कति माया गर्थे, त्यो खालको एउटा भाव दिनुहोस् न पतिलाई, उहाँ त बिग्रिनु होला तर तपाईँले उहाँलाई तपाईँसँग आकर्षण गर्ने तत्व के हो, बोली हो, बोली भन्दा त संसारमा केही छैन। हजुर म अरू केटीहरूसँग बोल्दा पनि मेरो बुढीले मलाई कति प्रेम गर्न थाले, ओहो मेरो बुढीको त पति धर्म त कति रहेछ है भन्ने पारा दिनु पर्यो श्रीमतीले। कहिलेकाहीँ श्रीमती कोहीसँग बोलिन्, कहिलेकाहीँ त्यस्तो हुन सक्छ, कहिलेकाहीँ पहिलेका कलेजका साथीहरूले फोन गर्न सक्छन्, जिस्काउन सक्छन्, होइन उहाँहरूलाई पनि गाली गर्न गाह्रो नहोला, फेरि हजुर हजुर भन्दै मनमा डराउँदै डराउँदै बोल्दा बोल्दै कहिलेकाहीँ मती बिग्रिन सक्छ उहाँको पनि, त्यति बोल्दा भने काली के गरे कि हँ भनेर मजाले सम्झाउनु भयो भने श्रीमतीलाई पनि यो भान परोस्, म अरू परपुरुषसँग बोल्दा पनि मेरो श्रीमानले मलाई चाहिँ कति माया गरेर हेर त कतिमा राम्रो गरी सम्झाउनु भयो, यस्तो पति छोडेर म अरूसँग किन बोलेको होला भन्ने एउटा मानसिक हिसाबले पनि हामी एकदम तयारी हुनुपर्छ क्या। कोहीसँग बोल्दैहाल्यो भने पनि, कोहीसँग त्यस्तो नराम्रो व्यवहार गरिहाल्यो भने पनि त्यहाँ बिगार्ने, त बिग्रिस, त अरूसँग बोलिचेस्, त गइहाल, डिभोर्स दिइहाल भन्ने शब्द प्रयोग गर्नुभन्दा त्यस्तो गर्न हुँदैन है भनेर सम्झाउनुपर्छ, बुझाउनुपर्छ। बरु नम्बरै थाहा भयो भने बोलेर हो यो मेरो बुढी हो, यो अर्का बुढीसँग बोल्छन् त भनेर उहाँलाई पनि मिठो शब्दमा सम्झाइदिने, अथवा श्रीमानले थाहा पाए, श्रीमतीले थाहा पाए म उहाँको पत्नी हो, एउटा छोरी मान्छे भएर छोरी मान्छेसँग फेरि यसरी घात गर्ने हो त, हजुर को हो यसरी नबोल्नु है भनेर मिठो शब्दमा बोले यो संसार कति राम्रो हुन्थ्यो। यो संसार हामीले बनाउने हो क्या हजुर, हामी भन्छौ नि नेपाल कति राम्रो छ, तर नेपाली बिगारे, हामीले बिगारेको हो, हामीले राम्रो राम्रो काम गरौँ, हाम्रो घरबाट काम सुरुवात राम्रो गरौँ न, खै घरमा राम्रो काम घरमै बिग्रेको छ, हामी एउटा पाँचजनाको परिवारलाई तहलाउन सकेका छैनौँ अथवा मिलाएर बस्न सकेका छैनौँ, देश चलाउने राजनेताहरूले अथवा देश चलाउने पार्टीका पंक्तिहरूले प्रधानमन्त्रीहरूले संसारमा कसरी चलाउँछन् त झन् गाह्रो हो नि। त्यस कारणले गर्दा हामी सुध्र्यौं भने देश सुध्रिन्छ र हाम्रो परिवार सुध्रिन्छ, यसरी सबै सबैले त्यसै गरी सबै सबैले चाहिँ आफ्नो परिवारलाई सुरक्षित राख्ने प्रयास गरौं है। प्रेम गरे जस्तो बिहे गरे हुँदैन क्या हजुर, प्रेम गर्दाखेरि कति राम्रो तिमी त भन्छन् अरे क्या श्रीमानले, अनि म त तिमीलाई त के अरे आकाशको चन्द्रमा जुन झारिदिन्छु कि के भन्छन् अरे, बिहे गरेको पछि त्यो शब्द हुँदैन अरे भनेको त एउटा के हो भने प्रेम प्रेमिका र पति र पत्नी बीचको सम्बन्ध र माया छुट्टै मिठो हुन्छ हजुर, प्रेमको माया छुट्टै हुन्छ भने पत्नीको माया छुट्टै हुन्छ क्या हजुर, यसको अनुभव हुनेलाई थाहा छ। कोही कलेज पढ्दै गरेका केटाकेटीहरू अहिले बोल्नुहुन्छ भाइ बहिनीहरू असाध्य प्यारा, आहा यो बिना त संसारै अँध्यारो जस्तो लाग्छ होइन, बिए गरेर गयो भने त्यही हिजो अँध्यारो हुँदैन कि क्या हो, उज्यालो उज्यालो हुन्छ भनेको अलिकति अँध्यारो त होला पत्नी र पति भन्ने बित्तिकै थोरै माया, अर्को खालको माया हुन्छ त्यहाँ। पहिले के भन्छन् बोयफ्रेन्ड र गर्लफ्रेन्ड होइन, लभ परेको बेलाको छुट्टै माया हुन्छ, पछिको छुट्टै माया हुन्छ। कसरी हुन्छ त्यो मायालाई सुमधुर बनाउने प्रयास गरौं। बा यिनी मसँग बोल्दिनन् कि भनेर हो मेरी माया कालो डल्लु भन्ने शब्द बिहा गरेपछि पनि तिनी पत्नीलाई भनिदिनु त के हुँदो रहेछ। राम राम, तपाईँको जस्तो जोडी कसैको हुँदैन संसारमा। अनि बिहे गरेपछि तथा नाम गाली गर्ने, खुट्टा उजाउने, लात्तीले हाल्ने गर्न हुँदैन नि। जुन श्रीमानले पत्नीलाई लात्ती उज्याउनुहुन्छ त्यो पतिको सम्पत्ति स्वाहा, आमदानी घट्छ है हजुर। लक्ष्मी हुन् गृहिणी त, न गृहम गृहम इत्याहु गृहिण्यम गृहम उच्यते। जुन घर घर होइन पत्नी बिनाको भनेको छ, हामी घर हाम्रो पत्नीले बनाउने हो। यो दादाका साथ यो भन्दाखेरि मनमा हे पत्नीलाई किन ठुलो पार्नु भन्न हुँदैन, पत्नी लक्ष्मी हुन् भन्ने सोच्नुपर्छ हामीले। बुझ्नुभयो कि भएन? हामीले आफ्नो पत्नीलाई लक्ष्मी सोचेपछि हामी के भइयो, लक्ष्मीको पति नारायण भइयो। हेरिस त कति राम्रो भयो। त्यसरी आफूले पहिले उहाँहरूलाई सम्मान गरिदिनु, अथवा श्रीमतीले पनि मेरो पति त नारायणै हुनुहुन्छ नि, कति ज्ञानी हुनुहुन्छ भनिदिएपछि नारायणको पत्नी के भए, आफू लक्ष्मी भएनन्। आफूलाई पूजित हुनको लागि, आफू ठूलो मान्छे बन्नको लागि अरूलाई सम्मान गर्नु, आफू अटोमेटिक रूपमा ठूलो भनिन्छ हजुर है। यसरी घर परिवार मिलाउ, मांगलिक साङ्गलिक अलिकति ग्रह शान्तिहरू गरौं, पूजापाठ गरौं, ठिक हुन्छ क्या हजुर। सबै कुरा ग्रहको प्रभाव हो, ग्रहलाई शान्ति गर्ने, ग्रहको पूजा गर्ने, आफू पनि शान्त हुने भइहाल्छ। अहिलेलाई एकैछिन छोटो विश्राम, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 158 93 6001
5: लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको सम्वाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा धेरैले सोध्नु भएको छ, गुरुदेव कतैको यात्रा गर्छु भन्नुहुन्थ्यो, यात्रा कथाको हो एकदम भित्री रूपमा गोप्य रूपमा राख्नु भएको छ भन्नुभएको छ, कतिले मलाई भोजपुर आउने रे हो भनेर पनि फोन गर्नुहुन्छ है। तर आज म भन्छु 2078 सालमा हामी आएको ठाउँमा आउँदैछौ, जुन ठाउँमा एउटै सालमा दुईचोटि आएका थियौं त्यो बाध्यता सिर्जना भएको थियो। हामी एकचोटि आउँदा 16 दिन बस्यौं, स्वास्थ्यले साथ नदिएर घर फर्क्यौं, घर फर्किन नपाउँदै भक्तहरूलाई फोन गरेर छिट्टो आउनु फेरि हामी आउनु बाँकी छ किन छोडेर गएको भनेर यति धेरै प्रेमले बोलाउनु भयो। त्यसको 2 महिना पछाडि कि 1.5 महिना पछाडि फेरि हामी त्यही ठाउँमा गयौं, फेरि पनि 16 दिन बस्यौं, फेरि पनि स्वास्थ्यले साथ दिएर हामी त्यो बेला जाडोको बेला आएका थियौं। यसपालि यो गर्मीमा आउने तयारी गर्दैछौ, अबको धेरै पछि होइन अब 5-7 दिन पछाडि हामी तपाईँको त्यो सुन्दर शहर तपाईँको सुन्दर जिल्ला आउँदैछौ, जुन जिल्ला हो शंखुवासभा जिल्ला खानबारीमा हामी अबको 5-7 दिन पछाडि आउने तयारी हुँदैछ है। तपाईँहरू कति खुसी हुनुहुन्छ रेडियो शंखुवासभामा यतिखेर कार्यक्रम सुनेर, अनि शंखुवासभा जिल्लामा भेट्न पाउँदा तपाईँहरू कति

है। अब अर्को एउटा यहाँ कमेन्टहरू छन्, कमेन्टहरू पनि कहिलेकाहीँ हामीले लिने गर्नुपर्छ। हामीलाई हर्कराज राईले हिजो कि अस्ति कमेन्ट पढेका थियौं, 6 वर्ष भयो ग्रहको कवच लगाएको, अहिले बिरामी छु भन्नुभएको थियो, फेरि हिजो पनि कमेन्ट गर्नुभएको रहेछ। ओम नमः शिवाय राधे राधे गुरुदेव, म हर्कराज राई हो भोजपुरबाट, रेडियो 95.5 मेगा हर शङ्खुव सभाबाट अहिले सुन्दैछु, फोन लाग्यो तर हेर्न पाइन, तर पनि सुनेर साथ दिएको छु गुरु भन्नुभएको छ। यो केही समस्या भयो होला, अहिले भर्खरै पनि हामीलाई अर्को कमेन्ट आएको छ। गुरु राधे राधे, म तनहु बन्दीपुरबाट झरना थापा मगर, म पावर एफएमबाट दैनिक रूपमा सुन्ने गर्छु। गुरु भातखुवाई गर्न त हुन्छ भन्नुभयो, गुरु 22 गतिको दिन कस्तो छ गुरु भनिदिनु पर्यो, सायद कति बजेदेखि कति बजेसम्म छ गुरु, दिशा कतापट्टि फर्केर खुवाउने, गुरु जानकारी दिनुहोला गुरु। राधे राधे भन्नुभएको छ, पावर एफएम सुनेर हामीलाई बन्दीपुरबाट मासेज गर्नुभएको छ झरनाजीले। 22 गते छ कि छैन भन्ने कुरा चाहिँ म तपाईँलाई अहिले जानकारी गराउँछु, तर कति बजे छ भन्ने कुरा चाहिँ तपाईँले मलाई व्यक्तिगत रूपमा सोध्नु भयो भने अझ जानकारी राम्रो हुन्छ। जेठ महिनामा अन्न प्राशन गर्ने 4 गते 7 गते र 22 गते, आज 4 गते हो, आज 4 गते पनि छ, 22 गते पनि छ र 7 गते पनि छ, है, 3 दिनमा छन्। साइडहरू चाहिँ हेर्नुपर्छ कति बजे भन्ने कुरा चाहिँ हामीलाई फोन गर्नुहोला दिउँसो, अनि हामी तपाईँसँग त्यहाँबाट पनि जानकारी लिने काम गर्छौं है। हामीलाई झरनाजीको पनि कमेन्ट पढ्यौं, अर्को कमेन्ट छ, गुरुदेव जय श्री राधे, म नमिर राज देवकोटा कालीकोटबाट, म तपाईँको कार्यक्रम नियमित रूपमा रेडियोले बजाएसम्म रेडियो नयाँ कर्णाली 102.8 मेगाहर्ज मानवा कालीकोट र सनातन रेडियो नेटवर्कमा नियमित सुन्ने गर्छु। मेरो प्रश्न हिजोको विषयलाई जान्न चाहे, घरमा दुईवटा बुढाबुढी हुन्छन्, बुढो बित्यो, बुढी सेतो वस्त्रमा देखिन्, जुठो लागेको 5 दिनमा बुढी बाहिर सरिन्, अब तपाईँ भन्नुहोस् त्यो बुढीले बुढोलाई गरिने सबै कर्मबाट वञ्चित हुन्छन् या गर्न मिल्छ। त्यो ठाउँको बाहुन बाजेले भन्नुभयो, तपाईँलाई 5 दिन नपुग्नेसम्म तपाईँले कुनै पनि कर्म मिल्दैन, कर्म गर्न मिल्दैन, यसको विषयमा के हो राधे राधे भन्नुभएको छ। यो सामान्य कुरा पनि हो, गहन कुरा पनि हो, काज क्रियामा महिनावारी भएको बुहारी पनि त्यो घरमा नटेक्नु, श्रीमती पनि त्यो घरमा नटेक्नु, रामैले बोल्दै 5 दिन होइन 7 दिन पछाडि आउनु काज क्रियामा, अनि त्यही घरमा छोरी महिनावारी भएन भने पनि अलिक पर जानु। यो किन यसो भनिएको भने, मैले कुरो भनौँ है, जो कोरा भाषा कोरा बाँधेर बस्ने भन्छ नि, के भन्छ कोरा पस्ने के भने, आफ्नो ठाउँको भाषा हुन्छ, अथवा काज क्रिया गरिरहेको दश गात्रादि कर्महरू गरिरहेको व्यक्ति भनेको बाउ अथवा आमाको क्रिया गरेर तालो बाँधेर बसेको व्यक्तिले, महिनावारी भएको श्रीमती पनि हेर्न हुँदैन, आमा पनि हेर्न हुँदैन, बुहारी पनि हेर्न हुँदैन, छोरी पनि हेर्न हुँदैन, ओल्लो घर कि पल्लो घर कि कसैलाई पनि हेर्न हुँदैन। त्यस्तो मान्छे सकभर त्यस्तो ठाउँमा नगइदिनु, सकभर माछा मासु खाएर त्यो ठाउँमा नगइदिनु, ननुहाइकन सकभर त्यो ठाउँमा नगइदिनु, यस्ता धेरै कर्महरू छन्, यसलाई पछि भनौँला। अहिले छोटो रूपमा, बुढो बित्यो, बुढी सेतो वस्त्रमा देखिन्, जुठो लागेको 5 दिनमा बुढी बाहिर सरिन् भनेको, बुढो बितेपछि त श्रीमतीले पनि त्यहाँ क्रिया गरेर बसेको हुन्छ, त्यही ठाउँमा थलोमा थलोमा बस्ने भन्छ होइन, त्यो थलोबाट बाहिरिएर त्यो घरैबाटै बाहिरिनुपर्छ। यसको छोटो उत्तर है, श्रीमन नारायणी गुरु, म सूर्य थापा बन्दीपुर 1 तनहुँबाट हाम्रो पात्रो एपबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दैछु। गुरु मेरो जिज्ञासा, पुरूषोत्तम महिनामा बित्नु भएको मान्छेको वार्षिकी श्राद्धको तिथि कसरी मिल्छ त गुरु, कि 3 वर्ष नै आउँछ त, जानकारी गराइदिनु न गुरु। जय श्री राधे गुरु, कति राम्रो प्रश्न गर्नुभयो, यस्तो मिठो प्रश्न गर्नुभयो, तर यो मिठो प्रश्नलाई यति मिठो तरिकाले उत्तर पाउनुहुन्छ। हेर्नुहोस् त, आजको कुरा गरौँ है, आज सोमबार हो, आज अधिक मास पनि हो, तर तपाईँहरूले पात्रो हेर्दाखेरि भुल्न भएन, अधिक अगाडि लेखेको हुन्छ, ज्येष्ठ शुक्ल पक्ष लेखेको हुन्छ, अधिक कुन महिनाको हो भन्ने कुरामा भर पर्छ। यो साल अधिक जेठ महिनालाई लियो। अब आजैको दिनमा कोही मान्छे अहिले बित्यो भने अहिले ठ्याक्कै बित्नु बित्तिकै द्वितीय तिथि हुन्छ। अब यसको द्वितीय तिथि कहिले पर्छ वार्षिक भन्ने तपाईँको प्रश्न हो, असाध्य जायज प्रश्न, यसको लागि धन्यवाद। यो अधिक छोडिदिनुहोस्, ज्येष्ठ शुक्ल पक्ष पर्छ क्या। अब 84 सालमा जेठको शुक्ल पक्षको द्वितीय तिथि नै उहाँको

0: आवश्यक हुन्छ। यो अधिकता यो बेला पो पर त, अनि अरू बेला श्राद्ध कहिले गर्ने फेरि होइन? अरू बेला सोह्र श्राद्ध त अब पिताजीको हो भने द्वितीय तिथि भइहाल्यो, के भन्छ अर्को तपाईँको भाषामा वार्षिकी श्राद्ध अथवा हामी चाहिँ एकोदिष्ट श्राद्ध भन्छौँ, अर्थात् तपाईँहरूले मरतिथि पनि भन्नुहुन्छ कतिले, भनेको हरेक वर्षमा गरिने यो यही महिनामा गर्ने चाहिँ ज्येष्ठ महिनाको शुक्ल पक्षको द्वितीय तिथि हुन्छ, यसरी बुझ्नु है। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म कार्यक्रममा उहाँलाई स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता?
1: हजुर, म झापादेखि धनपति अधिकारी बोल्छु।
0: झापाबाट नरपति अधिकारी?
1: धनपति अधिकारी हजुर।
0: धनपति
1: हजुर,
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ धनपतिजी?
1: हजुर, इलामको फिकालेखेबाट हजुर।
0: कुन ठाउँमा हुनुहुन्छ झापामा अहिले?
1: झापामा हजुर, अहिले यो वृत्तापुरदेखि दक्षिण बारबासी गाउँपालिका वार्ड नम्बर 3 हजुर।
0: दैनिक रूपमा सुन्ने गर्नु भएको थियो कि आज मात्रै सुन्नु भएको कार्यक्रम?
1: ए हजुर, के भन्नु र, म हजुरको कार्यक्रम त म बिसाउनै मन लाग्दै लाग्दैन नि
0: है, के गर्नु, म आफै बिसाएर बिदलिहाल्छु होइन। भन्नुहोस् त, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ?
1: हजुर, मेरो जेठा छोराको हेर्नमा हेर्नु मन लागेको छ हजुर।
0: कति सालमा जन्मिनु भयो?
1: 2035 साल पुष 8 गते शनिबार बेलुका 6:29 हजुर, चेयरफोम जिल्लामा।
0: को हो यो मान्छे?
1: मेरो छोरा, जेठा छोरा हजुर।
0: तपाईँको जेठा छोरा है
1: हजुर।
0: 35 सालको पुष महिनाको 8 गते जन्मिनु भयो, 6:29 साँझ हस्ता नक्षत्रको तेस्रो पावबाट पुष अण ठ अणबाट नाम जुर्यो, अणकबाट ठाम आएको ठाममा ठबाट ठाकुर नाम आउँछ, कन्या राशि हुन्छ। के राशि हेर्ने गर्नुभयो?
1: हजुर, कन्या राशि नै हेरेको छ।
0: लग्न मिथुन, कति राम्रो बोली, राम्रो छ, के गर्ने, बाबा आमासँग झर्किने खालको बोली भएन, राम्रै गर्छन्, बुवालाई असाध्यै प्यार गर्छन्, तर सातो माङ्गलिक र सूर्यसँगै बस्यो। ठाउँमा आएको ठाउँमा ठबाट ठाकुर नाम आउँछ, कन्या राशि हुन्छ। के राशि हेर्ने गर्नुभयो?
1: हजुर, कन्या राशि नै हेरेको छ।
0: लग्न मिथुन, कति राम्रो बोली, राम्रो छ, के गर्ने, बाबा आमासँग झर्किने खालको बोली भएन, राम्रै गर्छन्, बुवालाई असाध्यै प्यार गर्छन्, तर सातो माङ्गलिक र सूर्यसँगै बस्यो। ठाउँमा आएको ठाउँमा ठबाट ठाकुर नाम आउँछ, कन्या राशि हुन्छ। के राशि हेर्ने गर्नुभयो?
1: हजुर, कन्या राशि नै हेरेको छ।
0: लग्न मिथुन, कति राम्रो बोली, राम्रो छ, के गर्ने, बाबा आमासँग झर्किने खालको बोली भएन, राम्रै गर्छन्, बुवालाई असाध्यै प्यार गर्छन्, तर सातो माङ्गलिक र सूर्यसँगै बस्यो। 6:29 ठ्याक्कै हो भने चाहिँ यो मान्छेलाई माङ्गलिक परेको छ। यो माङ्गलिक परेको मान्छेको विवाह बिग्रेको छैन भने त यो चिनै मिल्दैन हजुर। कि तपाईँले बुहारी अन्तर्जाति ल्याउनु भयो कि आफूभन्दा जेठी बुहारी ल्याउनु भयो भन्नु बाबा?
1: होइन, अन्तर्जाति पनि छैन, मागेरै बिहे गरेको, तर बिहे गरेर कष्ट कष्ट पर्यो हजुर।
0: कष्टमा चाहिँ पर हुँदैन, सातमा माङ्गलिक सूर्यसँगै छ, यो त कुरै मिल्ने नमिल्ने, कि आँखसँग बिहे गरे भए हो त नि त्यसलाई दोष कटियो भन्न हुन्थ्यो होइन
1: हजुर।
0: तर यो चिना हो भने चाहिँ माङ्गलिक परेको मान्छेको वैवाहिक जीवन चकनाचुर हुने चिना छ, एक नम्बरमा भन्दै थियो उहाँको फोन पनि। काटियो, के गर्नु अब खै बा चलिरहेको कार्यक्रम, फेरि पनि कुराकानी गरौँला। कार्यक्रम ज्योतिष दर्पणको हामी यतिखेर बसाईमा छौं। नियमित रूपमा तपाईँहरूसँग हामी ग्रहणको बारेमा र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको बारेमा जानकारी दिने प्रयास गरिरहेका छौं। एउटा कमेन्ट आएको छ, गुरुदेव राधे राधे, म शङ्खुवर सभाबाट सुनिरहेको छु, हजुरलाई शङ्खुवर सभामा स्वागत गर्न आतुर भएको छु, राधे राधे भन्नुभएको छ। युवराज गिरीको नामबाट आएको छ, युवराजीलाई पनि धन्यवाद छ। अरू को हुनुहुन्छ हामीलाई म्यासेज कमेन्ट अब कति आउँछन्, अब तपाईँको सँग भेटघाट गर्नको लागि हामी आउँदैछौ र तपाईँहरू को आउनुहुन्छ भन्ने कुरामा भर पर्छ। तपाईँहरू आउने कि नआउने तपाईँको विचार, तर हामी शङ्खुवा सभा जिल्ला आउँदैछौ, अबको 7 दिन पछाडि तपाईँसँग चिना हेर्नेछौ। धेर दिन छैन, रेडियो शङ्खुवा सभा बजिरहेको छ, रेडियो भोजपुरमा पनि बजिरहेको छ, रेडियो भोजपुरले पनि धेरै कभरेज गर्छ, जहाँबाट शङ्खुवा सभा आउन सहज पर्छ। अर्को कमेन्ट आयो, म्यासेज आएछ अर्को, भोजपुर पनि आउनुपर्छ त्यही बेला भन्नुभएको छ। भोजपुर आउनको लागि चाहिँ अहिले ठ्याक्कै थाहा भएन। अब त्यहाँ आइसकेपछि भोजपुरबाट कतिको फोन आउँछन् भन्ने कुरा हो, र भोजपुरमा रेडियो सुन्ने मान्छेहरूले पनि कति बोलाउनुहुन्छ भन्ने कुरामा पनि भर पर्छ होइन। हामी आएर मात्रै भएन, तपाईँहरू पनि आइदिनु पर्यो होइन। हामी शङ्खुव सभा चाहिँ यो पालि आउने लगभग कुरा पक्का पक्की भएको जानकारी गराउँछु। कार्यक्रम ज्योति सन्दर्पणको माध्यमद्वारा जति पनि सुन्ने हुनुहुन्छ आफन्तहरूलाई भन्न थाल्नुहोला, अबको एक हप्ता पछाडि गुरुदेव शङ्खुव सभाको खातबारी आउँदै हुनुहुन्छ भन्नुहोला है। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? धनकुटाबाट सृजनाजी आउनुभयो। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर सृजनाजी? हजुर हजुर,
2: हाम्रो
0: कुन रेडियोमा सुन्नु भएको छ?
2: हाम्रो पात्रबाट।
0: त्यही त, हाम्रो पात्रभित्र पनि त कुन रेडियो सर्च गर्नु भएको छ?
2: सनातन
0: रेडियो नेटवर्कबाट। कसको बारेमा हेर्नुहुन्छ अहिले? आफ्नो साल महिना गते समय थाहा छ?
2: हजुर
0: भनिदिनु त।
2: 2058 साल
0: भदौको 18 गते
2: सोमबार बेलुका 4:45
0: 4:45 बेलुका। कुन जिल्लामा भयो जन्म?
2: धनकुटा जिल्लामा
0: हो। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने पूर्व भाद्रपद नक्षत्रको दोस्रो पाउबाट नाम जुर्छ, सोबाट नाम आउँछ, शोभादेवी नाम कुम्भ राशि। हजुरको आफ्नै हो यो?
2: हजुर कुम्भ राशि हो।
0: सोबाट नाम आउँछ, माङ्गलिक प्रयास 12 ऋषि धेरै चाँडो उठ्छ है।
2: हजुर,
0: यो आँखी भइतिर अलिकति चोट लागेको छ है, खट लागेको छ, के छ हेर्नु त?
2: छैन त्यस्तो त गुरु।
0: आँखी भइतिर कतै चोट लाग्ने अथवा दुख्ने पोल्ने यहाँनिर केही न केही यसो सानो खटहरू केही हुन्छ? छैन केही पनि
2: त्यस्तो त छैन। यता टाउकोतिर त केही,
0: यो आँखी भयो भने आइब्रो क्या, आइब्रो मास्तिरपट्टि।
2: हजुर मलाई थाहा भयो, तर
0: रिस उठ्छ, माङ्गलिक पर्या छ है। नर्स पढ्नु पर्थ्यो, के पढ्नुभयो? शनि देखायो होइन, 11 वर्ष पछाडि शनि लागेको छ, अनि शनि तपाईँको 30 वर्षसम्म शनि छ, शनिले कुरो बिगार्यो, शान्ति गर्नु भएन होला। 12 माङ्गलिक छ, फेरि लभ गर्न सिपालु मात्रै हुनुभयो होला, के गर्नु, लभ गरेर बिगारिसक्नुभयो? ए अनि किन पढाइ हुन्थ्यो र 12 माङ्गलिक छ, अब शान्ति गर्नु भएन, पूजापाठ गर्नु भएन, फेरि तपाईँलाई गुरु चण्डाल योग पनि परेको छ, अहिले पनि घरमा झगडा परिरहन्छ हो। ए हजुर, ए देउता, खै त हजुर हजुर, खै आवाज हरायो तपाईँको, तपाईँको आवाज एकदम काटिदिएको छ। 12 माङ्गलिक शान्ति गर्नु, श्रीमान श्रीमतीमा झगडा पर्यो भने अघि मैले भनेको उपायहरू गर्दै गर्नु, शनिको शान्ति गर्नु, बिहिबार मंगलबार लसुन प्याज माछामासु नखानु, धेरै कुरामा राम्रो हुन्छ है। हजुर हजुर, आवाज बुझिएन हजुर, भन्दै थिए उहाँको आवाज डिस्कनेक्ट भयो, अलिकति आवाजमा क्यारकेर आइरहेको छ। शनिको शान्ति, 12 माङ्गलिक, गुरु चन्द्रलेको शान्तिहरू गर्दै अगाडि बढ्नुहोला, धेरै कुरामा राम्रो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा नेपालभरबाट हामी तपाईँसँग बोलिरहेका छौं, सयौं रेडियो स्टेशनहरूबाट हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू पनि दिने प्रयासमा हामी लागिरहेका छौं। शङ्खुव सभाको बारेमा तपाईँहरूलाई जानकारी गराइसकेको छु। को को हुनुहुन्छ भेट गर्नको लागि हामीलाई आतुर हुनुभएका व्यक्तित्वहरू आउन सक्नुहुन्छ, र मैले फेरि पनि भने धनकुटामा हामी के अरे शङ्खुव सभामा हामी तपाईँसँग खादबारीमा रहनेछौ, कहाँ रहन्छौ, कति कति ठ्याक्कै चिनाएर थाल्छौ भन्ने कुरा चाहिँ तपाईँलाई म अब 2-3 दिन पछाडि बल्ल जानकारी गराउँछु, यहाँबाट हिँड्नुभन्दा 2 दिन अगाडि है। हामी फलान ठाउँमा आउँदैछौँ है, आउनु पर्यो है भनेर हामी तपाईँलाई जानकारी गराउँछौ। तर शङ्खुव सभामा कतिजना आउनुहुन्छ अब, खुब मलाई चाहिँ शङ्खुव सभा आउनु न, हामी भेट्न आउँछौ भन्नुभएको थियो, अब चाहिँ गुरुलाई आउने हुनुभयो भनेर चाहिँ ककलले हामीलाई चाहिँ फोन गर्नुहुँदो रहेछ, अब थाहा हुन्छ आजबाट है। शङ्खुव सभा जिल्लामा हामी तपाईँसँग रहन्छौ, केही दिन आउनेछौ, 7 दिन पछाडिको यात्रा हाम्रो तयारी भइसकेको छ। यो जानकारी सहित आजको लागि कार्यक्रमबाट तपाईँसँग छुट्टिन्छु। आज चाहिँ हामी चितवनमा छौं, चितवनमा आज पनि बेलुका जारी रहिरहेको छ, तपाईँहरू पनि आउन सक्नुहुन्छ भन्दै कार्यक्रमबाट आजको लागि ओझेल। पर्सु फेरि बिहान 8 बजे उपस्थित हुन्छु। राधे राधे।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि
0: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236119 र 98521612।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानोगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 563 0 40 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
3: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संसदमा आजदेखि विनियोजन विधेयकमा छलफल हुँदैछ। यसका लागि संसद बैठक बिहान 11 बजे बोलाइएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल शुरू हुने सम्भावित कार्यसूची छ। बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1:15 बजे बस्दैछ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेकपा एमाले सचिवालयको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ। जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको आजको बैठकले नेताहरूको कार्यविभाजन गर्ने कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा अहिलेसम्म 7 उजुरी परेका छन्। संसदीय सुनवाई विशेष समितिले वैशाख 26 गते प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। सोही आधारमा अहिलेसम्म 7 उजुरी परेको संसद सचिवालयले जनाएको छ। समितिले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार प्रमाण र सबूतसहित उजुरी दिन आजसम्मको समय दिएको छ। वरिष्ठता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएको भन्दै विपक्षी दलसहित कतिपयले सरकारको आलोचना गरेका छन्। सुनवाई विशेष समितिले भोलिदेखि उजुरीबारे अध्ययन शुरू गर्ने जनाएको छ। नेपाली कंग्रेसले प्राथमिक निर्वाचन मार्फत पार्टीका उम्मेद्वार चयन गर्ने तयारी गरेको छ। कंग्रेसले पहिलो पटक विधि र मापदण्डका आधारमा उम्मेद्वार तय गर्न लागेको पार्टी सभापति गगन कुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह प्रदेश सभा सदस्य र प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार तय गर्ने घोषणा गर्नुभएको। सम्बन्धित कार्य समितिले नै उम्मेद्वार तय गर्ने अधिकारलाई सुनिश्चित गर्न लागेको थापाले जानकारी दिनुभयो। गुल्मीको सत्यवती गाउँपालिका 1 ठूला बगरमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका 34 वर्षीय लक्ष्मण थापा र पछाडि सवार सोही स्थानका 45 वर्षीय गिरमान सिंह राणाको मृत्यु भएको। गैराती रुद्रबेणीबाट चेमीतर्फ जाँदै गर्दा उनीहरू सवार मोटरसाइकल अनियन्त्रित भई सड़कबाट तल खसेको प्रहरीले जनाएको छ।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रङ वाटरले बुझ्दैन।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: Mommy, girl, meet her, you kiss. He's so beautiful. You may like it, so put out her name.
2: Oh, yes.
1: Girl, meet my name, I say. This fresh paper, nutrition is just so holy.
3: लहाई छुट लहाई छुट दस छैन बीस छैन पुरै 100% सम्म छुट छ है नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछ
0: Coming up next,
4: The Good Morning Show. नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित हुनुभएको छ गैराती सम्पन्न मतगणना अनुसार केसी 216 मतसहित अध्यक्षमा विजयी हुनुभएको निकटतम प्रतिस्पर्धी सविन श्रेष्ठले 132 मत पाउनुभयो निर्वाचनमा कुल 356 मत खसेको थियो महिला उपाध्यक्षमा पूजना प्रधान विजयी हुनुभएको छ भने उपाध्यक्षमा शिवहरि बैरागी विजयी हुनुभएको संघले जनाएको छ महासचिवमा सुनिल कटवाल सचिवमा गोपाल ढकाल विजयी हुनुभएको छ देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना छ तराईका केही क्षेत्रमा भने अत्याधिक गर्मी बढ़ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ पश्चिमी र स्थानीय वायुको प्रभाव रहेका कारण केही स्थानमा भने वर्षाको सम्भावना रहँदा मध्यम र पश्चिम नेपालका केही स्थानमा तापक्रम उच्च हुने महाशाखाको भनाई छ आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा भने आज पनि मध्यम वर्षाको सम्भावना छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै भएको बेजिङ भ्रमणपछि अमेरिका र चीनले संयुक्त रूपमा उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका लागि काम गर्ने सहमति भएको व्हाइट हाउसले जनाएको छ व्हाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङले उत्तर कोरियालाई परमाणु निशस्त्रीकरण गर्न साझा लक्ष्य राखेको दावी गरेको हो सो विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र समकक्ष सी इरानले परमाणु हतियार राख्न नहुने विषयमा समेत सहमत भएको उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत अहिले केही बेरमा नेपाल र स्कटल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ खेल 9:30 किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने सम्भावनालाई जीवितै राख्ने लक्ष्यसहित मैदानमा उत्रदैछ हौस् त कान्तिपुर डायरी अहिलेलाई यति नै अहिले मध्याह बाह्र बजी कान्तिपुर डायरीका साथ उपस्थित हुने नै छौ सुनिता आज्ञा चाहन्छु नमस्कार

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरत्मा आँखा तथा कान उपचार केन्द्र खादरी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघका सभाको खादबारीमा मेची आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाई हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यहीमित 2083 जेठ 10 गति आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानोगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबारी 1 प्रगति टोल खादबारी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705070 2953640 र 9800700155। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842571841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online।
8: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

ओइ कैला, सल्लाहघरी माइली र काइनलाई पनि खबर गर्दै भए भोलि बिहानै चामल लगेर माथिल्लो गाउँमा नुनसँग साथी जानुपर्छ। हिउँ परेर तलबाट सामान आएन रे।

0: ओहो लौरे सा, गाउँ आएर बेपत्तै हुनुभयो त।
1: यसो नभन्न सुल्टिनी, अरूको नासो पुर्याउनै पर्यो।
0: नासो पुर्याउनु गएको कि मस्किन गएको मलाई थाहा छ।
1: फेरि सुरु भइहाल्यो।
0: मलाई अरू कुरा थाहा छैन, भरे छाटीमा छिटो आऊ। ल ल, त्यहाँ अरूसँग धेरै मस्किने होइन नि फेरि।
1: ल ल, के हुन्छ,

0: छोरी ए छोरी, होइन किन बोल्दैन यो? ल नानी, नाकमुखै काटी चाहिँ हाम्रो नानीको बा। ए नानीको बा, हाम्रो छोरीले त हाम्रो नाकमुखै काटी छ।
1: होइन के भन्छ यो?
0: त्यो कुल खानदान केही नमिल्नेसँग गएर मरेछ, हेर्नुहोस् त।
2: बाबा मेरो चिन्ता नलिनु, म तेजसँग गएँ।
1: हेर बुढी, अहिलेको जमानामा पनि यस्तो कुरा गर्नुहुन्न। केटो भौजी हो, इमान्दार छ, लायकको पनि छ, छोरीलाई सुखै सुखमा पाल्छ। तिमी ढुक्क हौ, छोरी ज्वाइँलाई चाहिँ चाँडै बोलाउने चाँजो पाँजो मिलाउनु पर्छ। ल हेर जाऊ।
0: फौजी मान्छेको कुरा काट्ने कुरा भएन, अब बोलाउने त होला नि।

खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन

0: अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को दफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236619 र 98521612।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
3: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082-12-30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
4: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97449922520।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: खुशीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
2: सम्पर्क 0291404084 र 9840458027।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 0295901055।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
0: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने पिच दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860964000
2: र 9819326775।
5: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 MHz।
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: विनियोजन विधेयकमाथि छलफलका लागि प्रतिनिधि सभाको बैठक शुरू। श्रम संस्कृति पार्टीका सांसदद्वारा बेल घेराउ। उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका लागि अमेरिका र चीनले संयुक्त रूपमा काम गर्ने सहमति भएको व्हाइट हाउसको भनाई। स्कटल्याण्ड विरूद्धको नेपालले स्कटल्याण्ड विरूद्धको खेलमा पहिले बोलिङ गर्दै सन्दीप लामिछानेको नयाँ रेकर्ड।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरुला हुनेछ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
1: प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले बेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाएका छन्। प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सबै सांसदले प्रदर्शन गरेका हुन्। सभामुख डोलप्रसाद अर्यालले संसदभित्र पर्चा देखाउने अभ्यास नरहेको भन्दै आगामी दिनमा असंसदीय गतिविधि नगर्न सचेत गराउनु भएको छ। केही बेर पर्चा देखाएपछि उनीहरू आसनमा फर्किएसँगै संसद बैठकमा सांसदहरूले आफ्ना धारणा राख्ने क्रम शुरू भएको छ। यसैबीच सांसदहरूको बैठकको आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुख अर्यालले त्यो भन्दा फरक विषयमा नबोल्न पनि सांसदलाई सचेत गराउनु भएको छ। विनियोजन विधेयकमाथि छलफल गर्न आज संसद बैठक बोलाइएको हो। बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल हुने कार्यसूची छ। यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1:15 बस्दैछ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
0: नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। बैठक दिउँसो 1:00 अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ। जेठ 2 गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो। आजको बैठकले नेताहरूको कार्य विभाजन गर्ने कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। 11 महाधिवेशनपछि नेताहरूको कार्य विभाजन भएको थिएन। एमाले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउने उद्देश्यले केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर गाउँ गाउँ पठाउने तयारी गरेको छ। त्यस्तै बैठकमा समसामयिक विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।
1: प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा अहिलेसम्म 7 उजुरी परेका छन्। संसदीय सुनवाई विशेष समितिले वैशाख 26 प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। सोही आधारमा अहिलेसम्म 7 उजुरी परेको संसद सचिवालयले जनाएको छ। समितिले शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार प्रमाण र सबूत सहित उजुरी दिन आजसम्मको समय दिएको छ। वरिष्ठता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएको भन्दै विपक्षी दलसहित कतिपयले सरकारको आलोचना गरेका छन्। सुनवाई विशेष समितिले भोलिदेखि उजुरीबारे अध्ययन शुरू गर्ने जनाएको छ। समितिले प्राप्त उजुरीमाथि छलफल तथा छानबिन गरेपछि प्रस्तावित प्रधान न्यायाधीश शर्मासँग प्रत्यक्ष सुनवाई गर्नेछ। संसदीय सुनवाईबाट अनुमोदन भएसँगै राष्ट्रपति नै प्रधान न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
0: नेपाली कंग्रेसले प्राथमिक निर्वाचन मार्फत पार्टीका उम्मेद्वार चयन गर्ने तयारी गरेको छ। कंग्रेसले पहिलो पटक विधि र मापदण्डका आधारमा उम्मेद्वार तय गर्न लागेको हो। पार्टी सभापति गगन कुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह प्रदेशसभा सदस्य र प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार तय गर्ने घोषणा गर्नुभएको हो। सम्बन्धित कार्य समितिले नै उम्मेद्वार तय गर्ने अधिकारलाई सुनिश्चित गर्न लागेको थापाले बताउनुभयो। उपसभापति पुष्पा भूषाल नेतृत्वको इलेक्सन ब्यूरो मार्फत कंग्रेसले पहिलो पटक प्राइमरी निर्वाचन गरेर पारदर्शी ढंगले उम्मेद्वार छान्ने तयारी गरेको छ।
1: गुल्मीको सत्यावती गाउँपालिका 1 ठूला बगरमा मोटरसाइकल दुर्घटना हुँदा 2 मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक स्याङजाको कालीगण्डकी गाउँपालिकाका 34 लक्ष्मण थापा र पछाडि सवार सोही स्थानका 45 गिरमान सिंह राणाको मृत्यु भएको हो। गैराती रुद्रवेणीबाट सेमीतर्फ जाँदै गर्दा उनीहरू सवार मोटरसाइकल अनियन्त्रित भई सड़कबाट तल खसेको प्रहरीले जनाएको छ।
0: Thank you. नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित हुनुभएको छ। गैराती सम्पन्न मतगणना अनुसार केसी 216 मतसहित अध्यक्षमा विजयी हुनुभएको हो। निकटतम प्रतिस्पर्धी सविन श्रेष्ठले 132 मत पाउनुभयो। निर्वाचनमा कुल 356 मत खसेको थियो। महिला उपाध्यक्षमा पूजना प्रधान विजयी हुनुभएको छ भने उपाध्यक्षमा शिवहरि बैरागी विजयी हुनुभएको संघले जनाएको छ। महासचिवमा सुनिल कटवाल, सचिवमा गोपाल ठकाल विजयी हुनुभएको छ।
1: देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा भने अत्याधिक गर्मी बढ़ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी र स्थायी वायुको प्रभाव रहेका कारण केही स्थानमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिम नेपालका केही स्थानमा तापक्रम उच्च हुने महाशाखाको भनाइ छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभाग केही स्थानमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा पनि आज पनि मध्यम वर्षाको सम्भावना छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईका एक दुई स्थानमा पनि पानी पर्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगमा भने आज गर्मी हुने बताइएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
5: गर्मी भयो के चिसो पिउ न, पिउनलाई चिसो उठाउ हटे। अरे गर्मीमा नयाँ फ्रेस रिफ्रेस फेट पा न्युट्रिसन चिसो हरे।
6: रेड बुल बबाल एनर्जी
7: लहै छुट, लहै छुट, लहै छुट, दस छैन, बीस छैन, पुरै 100% छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
0: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै बेजिङ भ्रमणपछि अमेरिका र चीनले संयुक्त रूपमा उत्तर कोरियाको परमाणु निशस्त्रीकरणका लागि काम गर्ने सहमति भएको व्हाइट हाउसले जनाएको छ। व्हाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङले उत्तर कोरियालाई परमाणु निशस्त्रीकरण गर्न साझा लक्ष्य राखेको दावी गरेको हो। सो विज्ञप्तिमा राष्ट्रपति ट्रम्प र समकक्षी सी इरानले परमाणु हतियार राख्न नहुने विषयमा समेत सहमत भएको उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि व्हाइट हाउसको विज्ञप्ति बेजिङको शिखर सम्मेलन पछिको आधिकारिक विज्ञप्ति भन्दा भिन्नै भएको समाचारमा उल्लेख छ। चीनिया विदेश मन्त्रालयले दुई नेताले युक्रेन र मध्यपूर्व तथा कोरियाली प्रायद्वीपको बारेमा संक्षिप्त छलफल भएको मात्र उल्लेख छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा घरेलु टोली नेपाल र स्कटल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा छ। नेपालका लागि सन्दीप लामी छानेले 3 विकेट लिए। यो सँगै एक दिवसीय क्रिकेटमा उनले विश्व रेकर्ड कायम गरेका छन्। उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 खेलबाट 150 विकेट लिएका हुन्। यसअघि यो रेकर्ड अस्ट्रेलियाली खेलाड़ी मिचेल स्टार्कको नाममा थियो। मिचेलले 77 खेलबाट 150 विकेट लिएका थिए। एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 100 विकेट लिने खेलाड़ीको रेकर्ड पनि सन्दीपकै नाममा छ। उनले 42 खेलबाट 100 विकेट लिएका थिए। आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने सम्भावनालाई जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रेको छ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी सिरिजमा अहिलेसम्म 3 खेल सकिएका छन्, जसमध्ये स्कटल्याण्ड आफ्ना दुवै खेलमा विजय भएको छ। स्कटल्याण्डले पहिलो खेलमा नेपाल र अर्को खेलमा अमेरिकालाई समान 2-2 रनले हराएको थियो। नेपाल लीग टूको अंक तालिकामा 7 स्थानमा छ। ग्लोबल क्वालिफायरमा छनौट हुन नेपालले अब बाँकी सबै 10 खेल जित्नुपर्ने छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ।
0: हवस्त, यिनै प्रसंग सँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो। दीपशिखा र पूजनी विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512-19333 र 98520-58488।
3: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
4: असार पहिलो हप्तादेखि।
3: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6। सम्पर्क नम्बर 0625220333, 0625236619 र 98520161600।
5: सुवर्ण अवसर। तपाई हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, भिसाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी एक प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि, सुनखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029 553 0 40 र 98 0700 1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 77 75।
9: यस्तो आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस?
11: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ मिस।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: आयो सबको घर घरमा।
1: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

काउन्ट्री भयो स्विट डान्स फ्लोर सब खाली छोड्देऊ नाच्नेहरू सँगै नाचौ न नाच्नेले ताली ठोक्दो आफ्नै मनको मालिक म दुनियाँको किन सुनु डिजे यही म्युजिक बजा जबसम्म म चेन्ज नभन नाचो न फिल गास भई सारा स्टेप्स देखाई सबै दुःख पीडालाई स्टप लगाए अरे बच्चा हौ तिमी बच्चा ठुलो स्वरले नबोल मिस्टर आरजे को हो भन्छौ घर गएर टिभी खोला.

बनाएको छु, डिजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु। हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु। जति पिउ नसक्छ पिउ, आजलाई माफी छ, तिमी नाच मैया नाच सारा रात बाँकी छ। आफ्ना जिएफ बिएफ सम्हाला नक्सामा टोली, बाँकी दुनियाँको ममा छोडिदेऊ आरजे।

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभासु आयोजना तथा झापा मेटी आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेटी आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही मित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबरी नगरपालिका 1 प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल।
2: सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगर इखातबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मध्यपान र धूम्रपान सेवन नगरौ,
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नमस्ते, म दुर्गेश थापा। तपाईँ हेर्दै हुनुहुन्छ दुर्गेश युट्युब च्यानल। दुर्गेशको हरेक एक्टिभिटी र दुर्गेशको लाइभ पर्फर्मेन्स, नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ गीतहरू तपाईँ हेर्न चाहनुहुन्छ भने दुर्गेश युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्। थ्याङ्क यू।
1: हेलो एभ्रीबडी, आई एम दुर्गेश थापा, लभ यु अल।

0: रक्षा म्युजिक प्रणाली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सनु होला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सन्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
4: जनक पौडेली, 9852058344 र 029562048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सन्कुवा सभा।
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्रे,
9: सम्पर्क 9843447262,
8: 9010555580
9: र वाट्सएप नम्बर 9852028646।
10: खाँदबारी नगरपालिका एक, वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4. बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाण पत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक, वडा कार्यालय।
11: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
12: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
11: हाम्रो सेवाहरू
12: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सम्खुवा सभा।

0: कति नै त्यो कालो कोठी वालीले बचाउने भएको न, मिठोसँग खायो नि यार, धोबी खायो यार,
1: के ढिलो भएर तँलाई बचाउनु जानुपर्छ नि, तैँले गर्दा हामीले पनि खायो हेरे
2: यार,
1: अनि त्यो के हो पाण्डा जस्तो भएछ त,
0: नर्छु न यार,

0: by visitor. Enjoy with us.
1: के गरेबियो बचरा के भको भाइ
2: इन्स्पेक्टर जयको निशाना अहिले सम्म चुकेको छैन तिम्रो छोरी सकुशल छ
1: मेरो छोरी ओ हेलो म यत्रो ठुलो बच्चाको आमा देखिन्छु म त यो बच्चाहरूलाई
2: थ्याङ्क यू अलि परबाट भन्दा पनि हुन्छ आफ्नो बच्चाको ख्याल राख्नु
1: थ्याङ्क यू सो मच इन्सपेक्टर थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू

0: घर कहाँ हुने तिम्रो?
1: सानैमा आमा बितिन्, पाउले अर्की ल्याए, कान्छी आमाले घरबाट निकालिदिन्, सडकमै हुर्किए। अब त बाउमा जिउँदो छन् कि छैनन् त्यो पनि थाहा छैन, न घर न थर।
2: अब एउटा गतिलो पोइ पायो भने उसैको थर लेख्नु पर्ला।
0: ल ल ठिक छ, जाऊ तिम्रो सामान

0: सुन, यो मेरो कार्ड, के अप्ठ्यारो पऱ्यो भने मलाई फोन गर्नु, तर चोरी चाहिँ गर्ने होइन नि।
1: थ्याङ्क यू इन्सपेक्टर साहब।
0: मैले के भने, चोरी गर्ने होइन।

0: तिमिया
1: तपाईँको
0: मलाई बिर्स्यो। म इन्सपेक्टर जय जय थापा सिडिओ साहबको हत्याको अनुसन्धानको लागि केन्द्रबाट आएको।
1: सरी सर, मैले त तपाईँलाई चिनिन। म सुन्तली, हवलदार सुन्तली।

0: तिमीले जे गर्यो एउटा नागरिकले गर्ने कर्तव्य पूरा गर्यो। वर्दी लगाएको प्रहरीले मात्रै यो समाजको फोहोर सफा गर्न सक्दैन। तिमी जस्ता बिना वर्दीका प्रहरीहरू पनि यो समाजले परिवर्तन गर्न सक्छन्। म सकेसम्म तिमीलाई कम सजाय दिलाउने कोसिस गर्नेछु र आजदेखि यी नानीहरूको सम्पूर्ण जिम्मेवारी मेरो भयो।
1: एउटा गजबको आइडिया फुर्यो, सर पनि सँगै जाने कि सुहाग रात मनाउन, बच्चा बच्चा पनि उतै पाए भयो। अब यो मायाको हतकडी पनि तपाईँले सम्हाल्नुहोस्। बच्चा बच्ची ताली।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने वन हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्कु सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 97629916 सिटी सेन्टर खाजबरी नगरपालिका 1 भानुचोक सङ्ख्या।

बेस्ट ऑफ बेस्ट ऑफ द चक्रवर्ती डीजे वाला है विथ

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन हो।
5: MCSA कम्प्युटर सेन्टर खादबारी एक सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0

0: 0529562665 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: तपाईहरू एउटै पेसामा पनि हुनुहुन्छ, एक अर्कालाई बुझ्नु पनि भएको छ। तपाईँहरू बिहे गर्न चाहनुहुन्छ भने मेरो कुनै आपत्ति छैन। सायद जुराएर आउनुहोस्, बिहे गरिदिन तयार छु।
1: ओहो, बिहेको तयारी त राम्रैसँग भएछ नि त।
2: कसरी थाहा भयो?

गोला गोला हातमा मेहेन्दी भरि छु आँखा आँखा सुधाऊ न डिग्री गरी छु हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो को खेलमा बच्चै जस्तो लाग्थ्यो आज देख्दा लौन नि हलक्कै बढी छु तिम्रा डोला डोला हातमा

0: आज मेरो ड्युटी रातमा टेमा छ, भोलि चाहिँ बिदा मिलाउनु पर्छ बिहेको तयारीको लागि।
1: दुई तिन हप्ताको
0: मिलाउनु? दुई तिन हप्ता? दुई तिन हप्ता चाहिँ
1: किन? हनीमुन जानु परेन?
0: कहाँ जाने भन न त।
1: काठमाडौँ जाउँ न।

छ तिमीलाई के भाग छ मलाई मात्र थाहा छ जवानीको रातले होला रातै परिछ तिम्रा डोला डोला

0: सर मेरो बिहेको कार्ड।
1: कंग्रेचुलेसन।
0: थ्याङ्क यू सर।
1: केटीको
0: हाम्रै डिपार्टमेन्टको सुन्तनी हजुर आउनु पर्छ।

0: लौगै घर घर आयो हजुर सबको मन सुन सबको मन सुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के बजाउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
12: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खानबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव, नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबारी 1 प्रगति टोल, खादबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845705740 र 9800700155। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना।
13: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
14: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
15: असार पहिलो हप्तादेखि।
14: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236619 र 98521612।
16: किन आँखा मिचेको मिचेको गरेको?
17: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
16: धेरै समय मोबाइल चलाइसिक्या
17: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
16: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
17: ए, त्यसो भए जोगिन के गर्ने त?
16: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस्?
17: बुझे।
16: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
18: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
21: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
20: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू:
20: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
21: दाँत खोल्ने, दाँत सफा गर्ने,
20: दाँतको एक्स
0: एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
22: आयो सबको घर घरमा।
23: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
24: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
23: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
25: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खागबरी संघको सभाको आयोजना तथा झापामेति आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खागबरीमा मेची आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खागबरी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खागबरी संखुवा सभा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको

0: काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
0: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
0: छटाल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
0: र 029590155।
2: More style, more design. Total Tailors. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र ₹60,000 जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
8: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: एक्सन ट्याक अगाडि गयो,
1: हेर्यो
0: हेर्यो बाई गर्नु चिकन दाइ एउटा बाइक गर्न एक घन्टा लाग्यो
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि
2: नोट एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236119 र 98520161612।
4: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ फोन नम्बर 0295752067 मोबाइल 97438640084
5: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98420222667।
7: आयो सबको घर घर मा।
1: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98 61 55 553 र 98 4 23 18 49।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: रेडियो शङ्खुवा सभा समय सूचक, अहिले दिनको 3 बज्यो।
13: सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन। प्रधान न्यायाधीशका सिफारिश विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश, मल्लको आदेश प्रति प्रतिनिधि सभामा रासोपा सांसदको आपत्ति। नेपाल संघको श्रम सम्झौता अनुसार नै श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको मलेसियाको दावी, तोकिएको कम्पनीबाट नेपालमा बायोमेडिकल कार्यान्वयन गर्ने। चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको कृषि उत्पादनहरू किन्ने। दुई देशका राष्ट्रपति व्यापार बोर्ड र लगानी बोर्ड स्थापना गर्न सहमत। र आईसीसी विश्वकप लीग टूमा नेपाल स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले मिनी संसदको रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि छलफल दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरिएको रिटको धरपीट विरूद्ध दर पीठो विरूद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले बिहान मल्ललाई भेटेर इजलासमा पेश हुने निवेदन समेत नभएको भनी उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो। गएको वैशाख 25 गते संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोज कुमार शर्मालाई सिफारिश गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाल लगायतले सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। त्यो रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपीठ गरिएको थियो। अधिवक्ता सिलवाल दरपीठ विरूद्ध वैशाख 28 गते इजलास समक्ष निवेदन लिएर पुग्नु भएकोमा सर्वोच्च अदालतको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकेको थियो। यसैबीच राजसभा सांसद यज्ञमणि नेउपानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाउनु भएको छ। कानून व्यवसाय समेत रहनुभएका नेपानेले न्यायिक सक्रियता बढ़ेको रूपमा टिप्पणी गर्नुभएको हो। यस्तै राष्ट्रपतिकै सांसद समीक्षा बास्कोटाले पनि संविधान देखाउँदै शक्ति पृथकीकरणको सिद्धान्त न्यायालयले बिर्सेको शंका गर्नुभयो। वास्तुलाले अदालतमा दलीयकरण भएको विषय समेत उठाउनुभयो। मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क संकलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाब दिँदै मलेसियाले आफ्नो अडान स्पष्ट पारेको हो। काठमाण्डुमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच सम्पन्न श्रम सम्झौताकै आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात बीएमएस मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क संकलन पनि सोही सम्झौतामा तोकिए अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परीक्षण गर्न 36 स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग बापत थप 3,000 रूपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी म्याक्रोटेक प्रणाली र वेस्टिनेट एसडीएन बीएचडीलाई दिइएको छ, जसले शुल्क संकलन र रकम हस्तान्तरण सम्मको काम गर्छन्। बागलुङमा जंगलमा ल्याएको भ्याकुर खाँदा जंगलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ, अरू 8 बिरामी परेका छन्। घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडीघाट गाउँपालिका वडा नम्बर 5 डाक घर भई खार बजार बस्ने 72 वर्षे फिरम कुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक तिलक महानन्दरले जानकारी दिनुभयो। उहाँकै परिवारका अरू 8 बिरामी परेका छन्। बिरामी सबैको अहिले बुर्तीबाङ अस्पतालमा उपचार चलिरहेको र एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ। बिरामीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरू देखिएको छ। यसैबीच कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ। सुटुवा फाटा नगरपालिका वडा नम्बर 12 तिलकीका 40 वर्षीय हरदुलिया राणाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। माटोको झिस्को भित्र पुरिएकी 55 वर्षीय सुन्दरिया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घर लिप्ने माटो खन्ने क्रममा झिस्को खसेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्स्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर।
18: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। लमजुङमा वर्षाका कारण पहिरो खट्टा मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। बिहान 7:30 बजेतिर मध्य नेपाल नगरपालिका वडा नम्बर 10 बिमिरे भन्ज्याङमा खसेको पहिरोले सड़क अवरूद्ध बनाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अवरूद्ध भएका सड़क तथा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरूलाई आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले नेपाली नागरिकले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले विगत 10-15 वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनु परेको भन्दै अब त्यसबाट मुक्त गराइने उल्लेख गर्नुभयो। सुशासनको लाभांश नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले आउँदो बजेट सुधारवादी आउने दावी गर्नुभयो। अब विदेशको खबर। चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनी अमेरिकाबाट अर्बौंको कृषि उत्पादन किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028 कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टोबरमा दक्षिण कोरियामा भएको शिखर सम्मेलनमा चीनले कम्तीमा 8,70,00,000 मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। यसैबीच दुवै राष्ट्रपतिले अमेरिका चीन व्यापार बोर्ड र अमेरिका चीन लगानी बोर्ड स्थापना गर्न पनि सहमति जनाएका छन्। गएको वर्ष लगाइएको जस्तालाई त्यस्तै रणनीतिको भन्सार शुल्कले गर्दा चीनमा अमेरिकी कृषि निर्यात सन् 2025 65.7% घटेर 8,40,00,000,000 पुगेको अमेरिकी कृषि विभागको तथ्याङ्कले देखाउँछ। आईसीसी क्रिकेट विश्वकप 2 श्रृंखलामा अहिले नेपाल र स्कटल्याण्ड खेलिरहेका छन्। नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 200 रनको लक्ष्य पछ्याएको नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। स्कटल्याण्डका ब्राण्डन म्याकुमेलनले 73, माइकल इंग्लिसले 51 रन बनाए। नेपालका ललित राजवंशीले 4, सन्दीप लामी छानेलले 3 विकेट लिए। यो खेलमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलियाका स्टार बोलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामी छाने एक दिवसीय अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्। चार वञ्चन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नयाँ नियमावली मसौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति। संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन। प्रधान न्यायाधीश सिफारिश विवाह सम्बन्धी रेड दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश। मल्लको आदेशप्रति प्रतिनिधि सभामा राष्ट्रपति सांसदको आपत्ति। नेपालसँगको श्रम सम्झौता अनुसार नै श्रमिकको कम्पनीबाट नेपालमा बायोमेडिकल कार्यान्वयन गर्ने, चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको कृषि उत्पादनहरू किन्ने, दुई देशका राष्ट्रपति व्यापार बोर्ड लगानी बोर्ड स्थापना गर्न सहमत, र आईसीसी लिग टूमा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हरायो।
19: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
20: साली नदीको शिर,
21: मणि चूडको काख,
20: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
21: शान्ति र आनन्दको अनुभूति,
20: भीडभाडबाट टाढा,
21: शहरबाट नजिकै,
20: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
21: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
22: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481, वेबसाइट झुले.com.np।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल।

0: पारी नगरपालिका एक हाटलाग नेटुडी खेल छेउ संखुवा सभा फोन नम्बर 0295 62 320 र 98 420 50 541।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
0: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 76 75।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा

0: परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सन्कुवा सभा,
0: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059841, जनक पौडेली 9852558344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सन्कुवा सभा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 मेगाहर्ज।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843347262,
8: 9010555580
4: र वाट्सएप नम्बर 9852286646।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
11: ओहो लु नमस्कार है सर।
12: ओहो लु नमस्कार है सर।
11: नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
12: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
11: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
13: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
11: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
13: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
11: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
13: होटल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: डिजाइनर सुमन ठटाल, 9865349444
13: र 0295901555।
14: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
16: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
16: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
16: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
16: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
16: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
16: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन हो।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
17: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
17: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
17: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
17: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
17: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
17: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
17: प्रोप्राइटर सुनु एन भीम कदाइली।
4: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि
2: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333 0265236619 र 98520161600।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर तपाईँ हाम्रो खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै गर्नुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबारी 1 प्रगति टोल खादबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425050770 029553640 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
5: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, पेशरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बिर्तामोटको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेती आँखा अस्पताल बिर्तामोटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट, यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177, 9852601177। नेपाल नेत्र ज्योति संघ, पेशरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी संखुवा सभा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
5: के भयो? के को हल्ला खल्ला हो यो?
6: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
7: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
5: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
7: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
6: हो त है, हामीले त ध्यानै नदिएको।
7: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
8: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार है वडा अध्यक्षज्यू।
9: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
8: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
9: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
8: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासबारीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
2: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
2: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
2: हामीले अहिले गरेको व्यवहार हाम्रा

0: भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819326775।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 029562248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँटबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संख सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
3: 9810555580
1: र व्हाट्सएप नम्बर 9852028646।
4: नमस्कार सेन सेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
9: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 9842050541। ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै ठाउँबाट आए मिरसुकी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
11: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0249140084 र 98040485827।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी 1, शङ्खुवा सभा।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 029590667 र 9842226667।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
4: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु।

0: केही कुरा छुन नदिनु यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
1: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन। मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: तपाई हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव, नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापिस्ट सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको चारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापिस्ट सेन्टर पाली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425-50-770-029-563-040 र 98-00-1555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9856 39 444
2: र 029590155।
3: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो

0: हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98520161600।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
2: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरेको रिपोर्ट दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायालय र संसद बीच द्वन्द बढ़ने संकेत दिइएको छ। मल्लले सर्वोच्च प्रशासनलाई आदेश दिएको समाचार आएसँगै सिंहदरबारमा चलिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूले आपत्ति जनाएका छन्। सामान्यतया प्रधान न्यायाधीशको आदेशबारे संसद बैठकमा प्रश्न नउठाउने गरेकोमा आज सत्तारूढ़ दलका सांसदहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्ललाई कोर्ट खोलेर राजनीतिमा आउन चेतावनी समेत दिए। मल्लले दिएको लिखित आदेशमा कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास हुने देखिन्छ भनिएको छ। यसमा राष्ट्रपाका कानूनी पृष्ठभूमिका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो। संसदमा बोल्दै सांसद नेउपानेले मल्लको आदेशमा स्वार्थको सिद्धान्त आकर्षित भएको बताउनुभयो। सर्वोच्चले देखाउनु पर्ने स्थानमा सक्रियता नदेखाई अन्यत्र सक्रियता देखाउन थालेको उहाँको भनाई छ। राष्ट्रपाकै सांसद समीक्षा बास्कोटाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच चेक एण्ड ब्यालेन्सको काम गर्ने भए पनि न्यायपालिका सत्ता कब्जा गर्ने नियतमा लागेको आरोप लगाउनुभयो। राष्ट्रपाका सांसदहरू नेउपाने र बास्कोटाले दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले दुवैजनाको भनाई रेकर्डबाट हटाउन पनि माग गर्नुभयो। गएको वैशाख 24 गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले त्यही रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आज 1 बजे भित्रको समय दिनुभएको थियो, तर आदेश दिए पनि कर्मचारीले दर्ता भने गरेका छैनन्।
4: प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्य समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ।
3: सरकारले समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 378 पीड़ितलाई गरी 13,79,216 रूपियाँ फिर्ता गरेर पैसा फिर्ताको काम शुरू गरेको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आज कान्तिपुर सहकारीका 215 9,89,716 रूपियाँ, पशुपति सहकारीका 7 41,465 रूपियाँ र शिव शिखर सहकारीका 156,3,68,035 रूपियाँ गरी कुल 14 लाख रूपियाँ फिर्ता पाएका छन्। यसअघि घोषणा गरिए अनुसार समितिले आजदेखि 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिन शुरू गरेको हो। समितिका अनुसार समस्याग्रस्त सहकारीका झण्डै 76,000 बचतकर्ताहरूको झण्डै 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये सबै धेरै जसो साना बचतकर्ता रहेका छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख रूपियाँ भन्दा बढ़ी रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 जना मात्रै रहेका समितिले जनाएको छ।
4: परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झारिया भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ। मन्त्रालयले आज विज्ञप्ति निकालेर झाको रिहाई भइ नसकेको भन्दै यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्यल प्रति क्षमा मागेको हो। त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनवाईका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झा अवैध सामान तस्करी एवं ओसार पसारको आरोपमा पक्राउ परेका थिए।

0: अमेरिका इजरायल र इरान बीच गएको फेब्रुअरी 28 तारीकमा द्वन्द्व शुरू हुनु अगाडि नै जहाजसहित 6 विदेशीलाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको थियो।
1: मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क संकलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै मलेसियाले आफ्नो अडान स्पष्ट पारेको हो। काठमाडौँमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच सम्पन्न श्रम सम्झौताको आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात बीएमएस मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क संकलन पनि त्यही सम्झौतामा तोकिए अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परीक्षण गर्ने 36 स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग गरे बापत थप 3,000 रूपियाँ शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी म्याक्रोटेक प्रणाली र वेस्टिनेट एसडीएन बीएसडीलाई दिएको छ, जसले शुल्क संकलन र रकम हस्तान्तरणसम्मको काम गर्दछन्।
0: यसैबीच गएको वैशाख महिनामा वैदेशिक रोजगारीमा जान 74,429 नेपालीले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा 65,010 पुरूष र 9,419 महिला छन्। वैदेशिक रोजगार विभागका अनुसार यो सँगै चालू आर्थिक वर्ष 2082-83 पहिलो 10 महिना अर्थात 2082 साउन 1 गतेदेखि 2083 वैशाख मसान्तसम्मका अवधिमा कुल 6,61,762 नेपालीले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 को पहिलो 10 महिनामा 6,85,924 जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए। अघिल्लो वर्षको तुलनामा श्रम स्वीकृति लिनेको संख्या 24,162 जनाले घटेको हो।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।
0: नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समसामयिक तथा नीतिगत विषयमा केन्द्रित 12 उपसमिति गठन गरेको छ। प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्व प्रकाश शर्माको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले भूमि व्यवस्था, विपद व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, शिक्षा, उद्यमशीलता लगायतका विषयमा काम गर्ने गरी उपसमिति गठन गर्ने निर्णय गरेको हो। सबै उपसमितिलाई आउँदो बैठकमा प्रारम्भिक कार्यखाका पेश गर्ने निर्देशन दिइएको छ। यसैबीच कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले पार्टी अहिले गुट भत्काउने र पार्टी बनाउने नीतिमा अघि बढ़िरहेको बताउनु भएको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। अहिले चलिरहेको राष्ट्रिय आर्थिक गणना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश, कर्मचारीहरूले तिरेनन् आदेशको विषय, संसदमा प्रवेश, संसद न्यायालय टकरावको संकेत, समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू, पहिलो दिन 378 जनाले पाए, परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झारिया भएको भन्ने गलत सूचना दिएकोमा माफी माग्यो, पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता खुल्ला गर्ने एमाले
0: नेपाल दर्पणमा अब बाँकी खबर। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। काठमाण्डुमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले विगत 10-15 वर्षको कुशासनबाट मुक्त दिलाउने र सुशासनको लाभांश समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउनुभयो। सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौ ऐन संशोधन र ई गवर्नेन्स लगायत सूचना प्रविधिको व्यापक प्रयोग गरिने उहाँले जानकारी दिनुभयो। आउँदा दशकहरूमा रेमिट्यान्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटलाइजेशन, पर्यटन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाइने उहाँले बताउनुभयो। साथै गुणस्तरीय स्वास्थ्य, शिक्षा र दिगो सामाजिक सुरक्षा निर्माणलाई प्राथमिकतामा राख्दै गैर आवासीय नेपालीहरूको संचाललाई लगानी र शैक्षिक आदान प्रदानको माध्यमका रूपमा उपयोग गरिने उहाँको भनाइ छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले शुरू गरेको दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अहिलेसम्म 87.08% गणना सम्पन्न भएको छ। थापाथलीमा रहेको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत कार्यालयले गणनाको अहिलेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो। वैशाख 2 गतेदेखि शुरू भएको गणना आउँदो असार 7 गतेसम्म चल्नेछ। अहिलेसम्म संकलकहरूले 8,00,000 भन्दा बढ़ी कागजी फारम र 10,000 भन्दा बढ़ी इसेन्सस टोकन बाँडिसकेका कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले स्थलगत विवरण संकलन भइरहेको भन्दै गणकहरूलाई सत्य तथ्य विवरण उपलब्ध गराउन प्रतिष्ठानहरूसँग आग्रह गर्नुभयो। ग्रामीण भेगमा रेडियोको पहुँच सबैभन्दा प्रभावकारी रहेको भन्दै उहाँले गणना सम्बन्धी जानकारीहरू प्रवाह गर्न आग्रह समेत गर्नुभयो। गणनाको प्रक्रिया र देखिएका चुनौती बारेमा हामीले राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेसँग कुराकानी गरेका छौं।
8: राष्ट्रिय आर्थिक गणना अहिले हामी मध्य भागमा प्रवेश गरेका छौं। प्रतिशतको कुराले पनि हाम्रो लक्ष्यको आधा हामीले सम्पन्न गरिसकेका छौं। करिब 4,000 गणक र सुपरभाइजरहरू अहिले फिल्डमा खटिनु भएको छ। यो असार 7 नियमित चल्छ नै। हामीले व्यापार, व्यवसाय, उद्योग धन्दा, सम्पूर्ण संघ संस्थाहरूको गरेर आर्थिक विवरणहरू, अरू विवरणहरू पनि संकलन गर्छौं। हामीले जुन लक्ष्य तयारी गरेका छौं, हाम्रो अनुमान चाहिँ पूर्ण रूपमा त्यो लक्ष्य हासिल गर्नको लागि एउटा चुनौती छ र यही बीचमा केही समस्याहरू पनि हाम्रा गणकले प्रतिष्ठानहरूलाई भेट्न गाह्रो हुने र समय कसैले नदिने त्यस्तो खालको समस्याहरूले गर्दा पनि केही चुनौती चाहिँ थपेको छ। तथापि अहिले हामीले यस्ता किसिमका अन्तर्क्रियाहरूबाट विभिन्न कम्युनिटी एसोसिएसनहरू, महासंघहरूसँग, संघहरूसँग छलफल गर्ने, अन्तर्क्रिया गर्ने र उहाँहरू मार्फत सन्देश जारी गरेर तल तहसम्म चाहिँ सूचना प्रवाह गरेर गणकार विवरण दिनको लागि सहजीकरण गर्ने काममा सहयोग गरिराख्नु भएको छ। स्थानीय तहहरूले, वडाहरूले पनि सहजीकरण गरिराख्नु अवस्था छ।
0: यो गणनामा प्रयोग भएको प्रविधिले चाहिँ कतिको सहयोग गरिरहेको छ?
8: भौगोलिक हिसाबमा अलिक एउटा प्रतिष्ठान गणना गर्न पनि धेरै टाढा जानुपर्ने गणकारलाई त्यो समस्या छँदै नै छ। अनि प्राविधिक हिसाबले पनि नेटवर्किङ अझै अति बेठामा लाग्दैन, अहिले पनि समस्या छ भने अर्को चाहिँ हामीले ई सेन्सस भनेर हामीले गरेको छौँ। ई सेन्ससमा चाहिँ के हुन्छ भने कोही प्रतिष्ठानहरूले समय उपलब्ध हुन सकेन, व्यवसायहरूले मेरो विवरण चाहिँ म आफै इन्टरनेटको माध्यमबाट पठाउँछु भन्ने उहाँले व्यक्त गर्नुभयो भने उहाँलाई पासवर्ड र हाम्रो टोकन नम्बर दिन्छन्, त्यो दिएपछि ई सेन्ससमा समावेश गर्न सकिन्छ। अहिले हामीले करिब 10,000 टोकनहरू वितरण गर्यौं, तर इन्ट्री गरिदिने चाहिँ जम्मा 3,000 जस्तो मात्रै छ भनेपछि अझै पनि 7,000 चाहिँ ग्याप छ। त्यहाँ कतिपय कन्फ्युजनहरू भएको कारणले होला अथवा विभिन्न कारणले उहाँहरूले ई सेन्ससमा भाग लिन सक्नु भएको छैन। त्यसलाई पनि हामीले सहजीकरण गरेर गणक मार्फत केन्द्रबाट हामीले सहजीकरण गरेर सबैजनालाई यी सेन्ससमा भाग लिनको लागि पनि अपिल गरिरहेका छौँ र उहाँहरूलाई सहयोग पनि गरिरहेका छौँ। डिजिटलमा त्यति अभ्यस्त नभएको कारणले पनि होला यी सेन्ससको सहभागिता चाहिँ अलिक कमजोरै देखिएको छ।
0: यसको लागि तपाईँले चाहिँ के आह्वान गर्न चाहनुहुन्छ?
8: देशको अर्थतन्त्र कुन बाटोमा गइरहेको छ त्यसलाई सही ट्र्याकमा लानको लागि अर्थतन्त्रमा नयाँ नयाँ किसिमका आर्थिक क्रियाकलापहरू गतिविधिहरू प्रवेश भएका छन्। कति त बन्द पनि भइसकेका छन्। बन्द भएकोलाई हटाउने र नयाँ प्रवेश गरेकोलाई पनि समावेश गर्नुपर्ने हुन्छ। त्यसले गर्दा हाम्रो अर्थतन्त्रमा भएका सबै किसिमका आर्थिक क्रियाकलापहरू समेट्नको लागि आर्थिक गणनामा स्वतस्फूर्त रूपमा आफ्नो व्यवसायको विवरण टिपाउने र अरूलाई पनि टिप्न लाउने त्यो किसिमको गरियो भने वास्तवमा हाम्रो भविष्यको लागि सरकारले बनाउने योजना नीतिहरू होस् या व्यापार व्यवसायहरूले आफ्नो नीतिहरू बनाउँदा व्यवसायहरूले सञ्चालन गरिरहेका समस्याहरू हुन सक्छन् ती समस्याहरू पनि सम्बोधन गर्नको लागि सरकारलाई सहयोग पुग्ने भएकोले सबैजना सहभागी भएर उत्साहजनक रूपमा यो अभियानमा सहभागी हुनका लागि राष्ट्रिय तथ्याङ्क कार्यालय र मेरो तर्फबाट चाहिँ अनुरोध गर्न चाहन्छु।
1: उहाँहरू राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुनीराज लामिछाने नेपाल दर्पणमा खबरकै सिलसिला ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेकाले लक्षित योजनालाई सघाउ पुर्याउने गरी बजेट निर्माणको काम अघि बढ़ाएको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले ठूला जलाशय युक्त आयोजना तथा रन अफ रिभर आयोजनाहरूलाई समानान्तर रूपमा अघि बढ़ाउने जानकारी दिनुभयो। उहाँले नीतिगत सुधार पूर्वाधार विस्तार र संस्थागत संरचना बिना लक्ष्य हासिल गर्न कठिन रहेको बताउँदै आउँदो बजेट मार्फत सुधार गर्ने बताउनुभयो।
0: हप्ताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.03 अंकले घटेर 2730.91 बिन्दुमा झरेको छ। आज बैंक विकास बैंक जलविद्युत लगानी अन्य बाहेक सबै समूहको सूचक घटेको छ। आज 132 कम्पनीको शेयर घटेकोमा 119 बढ़ेको छ। यस्तै 18 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.09 अर्ब कारोबार भएकोमा आज 339 कम्पनीका 58,28,000 किता शेयर 2.45 अर्ब रूपियाँमा कारोबार भएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरवामा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खाम्चाले जग्गाको नयाँ श्रेष्ठ कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेपालले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। यसअघि अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट 2,00,000 रूपियाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा नायब सुब्बा खाम्चाले जीर्ण श्रेष्ठ कायम गर्ने अपुताली जग्गा नामसारी दाखा गरिदिने लगायत काम गरिदिए बापत सेवाग्राहीसँग रकम माग गरी मूलमुलाएपछि 2,00,000 रूपियाँ लिएको पुष्टि भएको आयोगको दावी छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि ओआरजी फोन नम्बर 01-5224-352-5224-353
9: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
11: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
9: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। बागलुङमा जंगलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ, अरू 8 जना बिरामी परेका छन्। घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडीगार्ड गाउँपालिका वडा नम्बर 5 डाकघर भई खार बजार बस्ने 72 वर्षीय फिरम कुमारी घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ। उहाँकै परिवारका अरू 8 जना बिरामी परेका हुन्। बिरामी सबैको अहिले बुर्तिबाङ अस्पतालमा उपचार चलिरहेको एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ।
1: कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ। शुक्लाफाटा नगरपालिका नम्बर 12 तिलकीका 40 वर्षकी हरदुलिया राणाको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। माटोको ढिस्कोभित्र पुगेकी 55 वर्षकी सुन्दरिया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो।
0: मुस्ताङको कोरोला नाकामा डिप बोरिङ प्रविधि मार्फत खानेपानी निकाल्न सफलता मिलेको छ। लुमानथाङ गाउँपालिकाको पहलमा गरिएको यो परीक्षण 9 दिनको प्रयासमा सफल भएको हो। समुद्री सतहबाट 4,610 मिटरको उचाइमा रहेको नेपाल चीन सीमानाका यो सुक्खा पठार क्षेत्रमा ट्रान्जिट पोइन्ट र 24 नम्बर सीमा स्तम्भ नजिकै पानी निकालिएको हो। पानी निकाल्ने एसियन कन्स्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखासँग 30 लाख रूपियाँमा सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यूटन लम्सालले जानकारी दिनुभयो। यसअघि स्थानीय व्यापारीहरू पानीका लागि सीमापारी चीनको सहयोगमा निर्भर थिए अथवा 16 किलोमिटर टाढाको नियेचुबाट ट्याङ्कर मार्फत ढुवानी गर्नुपर्ने बाध्यता थियो। अब खानेपानी व्यवस्था भएपछि व्यापारी पर्यटक तथा चालक सबैलाई ठूलो राहत मिलेको गाउँपालिका अध्यक्ष टसी नर्बु गुरूङले बताउनुभयो।
1: काठमाडौँको सुनधारामा रहेको केन्द्रीय कारागारबाट भएकी सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना अस्ति शनिबार राति 1:30 बजे कारागारको पर्खाल नागेर भएकी थिइन्। उनलाई गएराती असनबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सपनालाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका 26 वर्षका समीर श्रेष्ठ पनि पक्राउ परेका छन्। जिल्ला अदालत रसुवाले जन्मकैद सजाय सुनाएपछि उनलाई केन्द्रीय कारागार ल्याइएको थियो।
0: कैलालीको टिकापुर नगरपालिका 8 कार्यालयले मौसमी रोगबाट बस्न टोल टोलमा स्वास्थ्य सरोकार समिति मार्फत समुदायमा सचेतना जोगाउन थालेको छ। उडाको धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो। वडा नम्बर 8 रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन्। साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्। जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण मानिसमा देखा पर्ने स्वास्थ्य समस्याबारे समुदायलाई सचेत गराउन थालिएको स्वास्थ्य चौकीले जनाएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। इरानसँग युद्ध शुरू हुनुभन्दा अघि इजरायलले इराकमा 2 सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका द न्यूयोर्क टाइम्सले रिपोर्ट सार्वजनिक गरेको छ। इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरूभूमिमा इजरायलद्वारा संचालित 2 गोप्य सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। गएको हप्ता अर्को अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलले युद्ध शुरू हुनु भन्दा केही समय अघि एउटा सैन्य अड्डा स्थापना गरेको र अमेरिकाको जानकारीमा सञ्चालन गरेको रिपोर्ट सार्वजनिक गरेको थियो। अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी इकाइहरू विरूद्ध सैन्य अड्डाबाट आक्रमण गरेको थियो। इराकी अधिकारीहरूले यस ठाउँमा कुनै पनि सेनाको उपस्थितिका लागि सम्झौता वा सहमति नभएको बताएका छन्। यद्यपि वाल स्ट्रीट जर्नलको रिपोर्टले इराकले मार्च महिनाको अन्त्यतिर अमेरिकासँग निजी रूपमा विरोध दर्ता गराएको र यसलाई इराकी सार्वभौम सत्ताको उल्लंघन भनेको बताएको छ। यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले यसबारेमा इराकी अधिकारीहरूसँग कुरा गर्ने बताउनु भएको छ। इजरायलले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको 2 औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। चीनी राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा पुटिनले राजकीय भ्रमण गर्न लाग्नु भएको हो। यसअघि ट्रम्पले यही मे 13-15 चीनको भ्रमण गर्नुभएको थियो। झण्डै 1 दशकपछि भएको अमेरिकी राष्ट्रपतिको चीन भ्रमण विश्वको नजरमा थियो। यसको ठिक 3 दिनपछि रूसी राष्ट्रपति पुटिन बेजिङ पुग्नुहुने भएको हो। भ्रमणमा पुटिन र शी जिनपिङले द्विपक्षीय सम्बन्ध, चीन र रूस बीचको व्यापार व्यापक साझेदारी र रणनीतिक सहयोगलाई अझ गहिरो बनाउने तयारी महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने चिनिया विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दुई देशले उच्च स्तरीय संयुक्त वक्तव्य र धेरै द्विपक्षीय दस्तावेजहरूमा हस्ताक्षर गर्ने योजना बनाइरहेका खबरमा उल्लेख छ। रूससँग चीनको गहिरिँदै गएको सम्बन्ध पश्चिमा देशहरूका लागि चिन्ताको विषय बनेको छ। विशेष गरी युक्रेनमा आक्रमण शुरू गरेदेखि दुई देश नजिकिएका छन्। सी र पुटिन बीच 40 भन्दा धेरै पटक भेटवार्ता भइसकेको बेलायती पत्रिका द गार्जियनले लेखेको छ। सन् 2022 यता चीन र रूसको द्विपक्षीय व्यापार कृतिमानी स्तरमा पुगेको छ। रूसको कुल निर्यातको 1/4 भन्दा धेरै हिस्सा चीनले ओगटेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेट्टायो। त्यसअघि किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाएको थियो। यो जीतसँगै नेपाल लीग टू तालिकामा 27 खेलमा 22 अंकसहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंकसहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो स्थानमा छ। आजको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षका सन्दीप एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका छन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रिय 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलिया का स्टार बलर मिचेल स्टार्कले पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामी छाने एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति चेन्नई सुपर किंग्स र सनराइजर हैदराबाद खेल्दैछन्। यो खेल पाउने 8 बजे चेन्नईको एमए चिदम्बरम रंगशालामा शुरू हुनेछ। दुवै टोली प्लेअफमा पुग्ने सम्भावना कायमै छ। हैदराबाद 12 खेलमा 14 अंकसहित तालिकाको तेस्रो र चेन्नई 12 खेलमा 12 अंकसहित 5 स्थानमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 23 पटक भेट भएकोमा चेन्नई 15 र हैदराबाद 8 खेलमा विजयी भएको छ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश मल्लको आदेश अझै दर्ता भएन। आदेशको विषय संसदमा प्रवेश संसद न्यायालय टक्रावको संकेत।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई पैसा फिर्ता दिन शुरू। पहिलो दिन 378 जनाले पाए।
0: राष्ट्रिय आर्थिक गणना चल्दै 87% गणना सकियो। कठिन भूगोल र संचार समस्या मुख्य कठिनाई रहे
1: इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा 2 सैन्य अड्डा निर्माण गरेको रिपोर्ट सार्वजनिक। इराकी अधिकारीहरूसँग कुरा गर्ने इरानी विदेश मन्त्रालयका प्रवक्ताको भनाई।
0: र स्कटल्याण्डलाई हराउँदै नेपाल लिग टूको 5 स्थानमा उक्लियो। एकदिवसीय अन्तर्राष्ट्रियमा सन्दीपको नयाँ कीर्तिमान। आईपीएल क्रिकेटमा आज राति चेन्नई र हैदराबाद खेल्दै
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी विकास तापागाई र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो खुला, एमालेद्वारा सदस्यता दिने निर्णय। न्यायपालिकाको आन्तरिक विषयलाई लिएर सत्तारूढ़ राष्ट्रपतिका सांसदहरूको आपत्ति, न्यायाधीशहरूले राजनीति गर्न खोजेको आरोप। समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता गर्न शुरू, पहिलो दिन 378 पीड़ितलाई रकम फिर्ता गरियो। नेपालमा पनि इबोला भाइरसको सम्भावित संक्रमण प्रति सतर्कता, काठमाडौँ विमानस्थलको हेल्थ डेस्कमा विशेष ध्यान दिएको सरकारी अधिकारीको भनाई। र विश्वकप लीग टू क्रिकेटमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित, सन्दीप लामिछानेको नयाँ रेकर्ड।

0: नेपाली पेन्ट्स कम्पनी जैक्लिन पेन्ट्स तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा दीपशिखर नवीन समाचार अब विस्तारमा
4: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ एमालेको सचिवालय बैठकले भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको हो केही बेर अघि सकिएको बैठकका निर्णयबारे बोल्दै उपमहासचिव लेखराज भट्टले त्यसबारे जानकारी दिनुभएको हो
3: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिश सम्बन्धी रिट दरपेटको निर्णय विरूद्ध परेको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायपालिकामा असामान्य स्थिति देखा परेको छ यसपछि यसअघि अदालत प्रशासनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दिएको रिट दरपेट गरिदिएको थियो त्यस विरूद्ध परेको निवेदनमाथि सुनवाई गर्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले आज अपरान्ह 1 बजेसम्म दर्ता गरी भोलि पेशीमा राख्न आदेश दिनुभएको हो तर सो आदेश अनुसार निवेदन दर्ता गर्न अदालत प्रशासनले नमाने को दावी निवेदकहरूले गरेका छन् रिटर्न दरपेट र त्यस विरूद्धको निवेदनलाई लिएर विवाद भएपछि सो विषय कसरी अघि बढ्छ भन्ने अन्यल देखिएको छ
4: यसैबीच सत्तारूढ रासपाका सांसद गेमणी नेउपाने र समीक्षा बास्कोटाले कायम मुकायम प्रधान न्यायाधीश मल्लको भूमिकामाथि प्रतिनिधि सभामा प्रश्न उठाएका छन् प्रतिनिधि सभाको बैठकमा बोल्दै रासोपा सांसद बास्कोटाले पछिल्ला घटनाक्रम हेर्दा न्यायाधीशहरूले राजनीति गर्न खोजेको आरोप लगाउनुभयो उहाँले भन्नुभयो
5: राजनीति नै गर्न खोज्नु भएको न्यायमूर्तिहरूले हो भने कोर्ट खोलेर आउनु होला न्यायमूर्ति हामी तयार छौं आज मैले यो संविधान देखाउँदै भन्नुपर्ने भएको छ हाम्रो थ्योरी अफ सेपरेशन अफ पावर न्यायालयले कतै बिर्सेको हो कि भनेर प्रश्न उठाउनु पर्ने भएको छ थ्योरी अफ सेपरेशन अफ पावरले के भन्छ भन्दाखेरि कार्यपालिका व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एण्ड ब्यालेन्स गर्ने हो तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन
4: कायम मुकायम प्रधान न्यायाधीश मल्लले दिएको आदेशमाथि छलफल गर्नुपर्ने रासोपा सांसदको माग छ सांसद बास्कोटाले कानून दिवसमा मल्लले दिएको अभिव्यक्तिको प्रशंसा जोड्दै भन्नुभयो
5: यहाँ कतिसम्म भएको छ भन्दा सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो यो हामीले छलफल गर्नै पर्छ उहाँले कानून दिवसको दिनमा गएर सम्मानित सर्वोच्च अदालतको न्यायमूर्तिले कानून दिवसको दिनमा गएर पब्लिकली एउटा स्टेटमेन्ट दिनुभएको छ त्यो स्टेटमेन्ट हो लडाई अझै बाँकी छ
4: अर्का सांसद एगेमणि नेउपानेले न्यायिक प्रक्रियाबारे बोल्न नमिल्ने भए पनि अदालत प्रशासनसँग जोड़िएको विषयमा संसदमा छलफल गर्न सकिने बताउनुभयो उहाँले भन्नुभयो
6: माननीय न्यायाधीशज्यूहरूको चेम्बरबाट कुनै आदेश हुँदैछन् मैले यो कुन मानेमा भन्दैछु भन्दा अदालतबाट सम्पादन हुने न्यायिक प्रक्रियामा हामी प्रश्न गर्दैनौ तर प्रशासनिक प्रक्रिया र प्रक्रिया विहीनताको सन्दर्भमा भने न्यायपालिकाको विषय पनि चाहिँ हामीले बोल्न सक्ने परिस्थिति रहन्छ सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको आदेश भन्ने एउटा आदेश अहिले मीडियामा छरपष्ट आएको छ
4: अदालतले गलत ठाउँमा सक्रियता देखाएको सांसद नेउपानेले टिप्पणी गर्नुभयो स्वार्थ बाझिने गरी काम हुन थालेको उहाँको भनाई थियो
6: अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनु पर्थ्यो सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन् खोइ न्यायिक सक्रियता 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन् त्यहाँ सक्रियता देखिएन 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन् डरलाग्दो कुरा त 1,25,000 वर्ष कैद लगत बाँकी छ 31 अर्ब जरिवाना असुल हुन बाँकी छ यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ
4: संवैधानिक परिषदले वरियतामा चौथो स्थानमा रहेका शर्मालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेको थियो शर्माको संसदीय सुनवाईको प्रक्रिया थालनी भइसकेको छ
3: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले बचत रकम फिर्ता गर्न शुरू गरेको छ। सोही क्रममा आज समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 378 जना पीड़ितलाई 13,99,216 रूपियाँ फिर्ता गरेको बताइएको छ। आज बचत फिर्ता गराउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जना, पशुपति सहकारीका 7, शिवशिखर सहकारीका 156 जनालाई रकम फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज आचार्यले जानकारी दिनुभयो। यसअघि घोषणा गरिए अनुसार समितिले आजबाट 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिन शुरू गरेको हो।
4: इरानमा नियन्त्रणमा लिएका नेपाली नागरिक अमृत झा अझै रिहा नभएको पुष्टि भएको छ। इरानको एक टापुमा सामान ओसार पसारको आरोपमा पक्राउ परेका झा यसअघि पक्राउ परेकोमा रिहा भएको जानकारी दिएको परराष्ट्र मन्त्रालयले सो विवरणमा त्रुटि भएको भन्दै क्षमा समेत मागेको छ। मन्त्रालयका अनुसार अमेरिका, इरान र इजरायल बीच गत फेब्रुअरी 28 द्वन्द्व शुरू हुनु अघि नै झा सहितका अन्य 6 इरानको सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो। झा इरानको बन्दर अब्बास स्थित हिरासतमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो जानकारी अनुसार विज्ञ टोलीले झासँग सम्बन्धित मुद्दाबारे प्रतिवेदन तयार पारी अदालतमा बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। परराष्ट्र मन्त्रालयले इरानको कानून अनुसार मुद्दाको सुनवाई हुने उल्लेख गर्दै झाको निष्पक्ष सुनवाई तथा रिहाईका लागि कूटनीतिक पहल जारी रहेको जनाएको छ।
3: विश्व स्वास्थ्य संगठनले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क सहित सबै स्वास्थ्य निकायलाई सतर्क गराएको जनाएको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टराईले नेपालमा इबोलाको जोखिम र आवश्यक तयारीबारे छलफल गर्न सरकारवालासँग बैठक गर्ने तयारी भएको बताउनुभयो। सरकारले सोमबार हुँदै संक्रमित व्यक्ति नेपाल प्रवेश गर्ने जोखिम कम भएकाले मुख्य ध्यान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा केन्द्रित गराइएको छ। विश्व स्वास्थ्य संगठनले हिजो कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो।
4: संघीय संसदको दुवै सदनमा विनियोजन विधेयकमाथि छलफल शुरू भएको छ। यही जेठ 15 गते नयाँ आर्थिक वर्षको बजेट आउनु अघि प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भएको हो। प्रतिनिधि सभामा 3 र राष्ट्रिय सभामा 2 विनियोजन विधेयकमाथि छलफल गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची तय भएको छ। यसैबीच आज प्रतिनिधि सभाको बैठक शुरू हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गर्दै सभामुखलाई पर्चा देखाएका छन्। प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क

0: योजना आकार रु 1,20,00,000,000, न्यूनतम लगानी रु 1,000,000, प्रति युनिट मूल्य रु 10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
1: वाटरले बुझ्दै

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: Hello, noodle lovers. Get a cover. I am Devil's Hot Chicken Noodles. Hot bhanne bittikai mukh bata pani aayo, haina? Like it. Nepal ko hottest, delicious taste ko lagi tayar ho bhane. Aunuhos, ma tapai ko nazikai ko pasal maachu. Devil's Hot Chicken Noodles.
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो.
3: कान्तिपुर सविस्तार.
2: विश्व फुटबलको महाकुम्भ शुरू हुन अब 24 दिन बाँकी छ. अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले हरेक चार चार वर्षमा आयोजना गर्दै आएको विश्वकप यसपटकको धेरै हिसाबले ऐतिहासिक मानिएको छ. पहिलो पटक तीन देशमा आयोजना हुने विश्वकपमा यसपटक सर्वाधिक 48 राष्ट्र सहभागी हुँदै गर्दा चार राष्ट्रले डेब्यू गर्दैछन्.
4: अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुने फुटबलको महाकुम्भ विश्वकप यही जेठ 29 श्रावण 3 गतेसम्म सञ्चालन हुँदैछ. 23 संस्करणको विश्वकप अन्तर्गतका खेलहरू अमेरिकाका 11 शहर, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा हुनेछन्. सन् 2002 पछि पहिलो पटक दुई भन्दा बढ़ी देशको संयुक्त आयोजनामा विश्वकप फुटबल हुन लागेको हो. सन् 2026 विश्वकपमा रहेका 3 आयोजक राष्ट्र मध्ये मेक्सिको विश्वकप 3 पटक आयोजना गर्ने पहिलो मुलुक बन्नेछ. सन् 1986 र 2022 सहभागी भइसकेको क्यानाडाले पहिलो पटक विश्वकपको सह आयोजना गर्न लागेको हो भने अमेरिकाले यसअघि सन् 1994 विश्वकप आयोजना गरिसकेको छ. फिफाले पहिलो पटक विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्य सहित सहभागी राष्ट्रको संख्या बढ़ाएर 48 पुर्याएको छ. अघिल्ला संस्करणसम्म 32 राष्ट्रले सहभागिता जनाउँदै आएकामा यस पटकदेखि सहभागी संख्या 48 पुर्याइएको हो. सन् 1998 फ्रान्स विश्वकपदेखि सन् 2022 कतार विश्वकपसम्म 32 देशले प्रतिस्पर्धा गरे भने यसअघि सन् 1982 स्पेन विश्वकपदेखि सन् 1994 अमेरिका विश्वकपसम्म 24 देशबीच प्रतिस्पर्धा हुने गर्दथ्यो. त्यसअघि सन् 1930 उरुग्वेको मोन्टेभिडियोमा भएको पहिलो विश्वकपदेखि सन् 1978 अर्जेन्टिनामा भएको 11 विश्वकपसम्म 16 देशले प्रतिस्पर्धा गरेका थिए. पहिलो विश्वकपमा एसियाबाट जापान, थाइल्याण्ड र इजिप्ट सहभागी नभएका कारण 13 देश मात्र सहभागी भए. त्यस्तै सन् 1938 दोस्रो विश्वकपमा अस्ट्रेलिया सहभागी नभएपछि 15 देशले विश्वकप खेले. सन् 1950 ब्राजिलमा भएको विश्वकपमा भारत, स्कटल्याण्ड र फ्रान्स सहभागी नभएपछि 13 देशबीच प्रतिस्पर्धा भयो. त्यसपछि सन् 1954 स्विजरल्याण्डमा भएको 5 विश्वकपदेखि सन् 1978 भने 16 देशले नै फाइनल चरणमा प्रतिस्पर्धा गरे. विश्वकपको अन्तिम चरणमा अफ्रिकी राष्ट्र केप भर्डे, क्यारेबियन राष्ट्र कुराकाओ तथा एसियाली देश जोर्डन र उज्बेकिस्तानले पहिलो पटक स्थान बनाएका छन्. विश्वकप

यसमा ब्राजिलपछि सबैभन्दा फरक टोली मानिने इटलीले 18 संस्करणमा सहभागिता जनाएको छ। सन् 2006 चौथो पटक विश्वकप जितेपछि इटली सन् 2010 र 2014 समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि लगातार 3 संस्करणमा विश्वकपमा छनौट हुन नसक्नु इटली फुटबलका लागि ठूलो धक्का मानिएको छ। इटली मात्र नभई विश्वकपमा बलियो उपस्थिति जनाउँदै आएका पोल्याण्ड, डेनमार्क, चिली, क्यामरून र नाइजेरिया जस्ता शक्तिशाली राष्ट्र पनि यसपटक सहभागी हुने छैनन्। कंगो र हाइटी 52 वर्षपछि विश्वकप खेल्दैछन्। इराक 40 वर्षपछि विश्वकपमा फर्किएको छ भने बोस्निया, हर्जगोभिना र इरानले पनि विश्वकपमा आफ्नो उपस्थिति जनाउँदैछन्। अस्ट्रिया, नर्वे र स्कटल्याण्डले सन् 1998 पछि पहिलो पटक विश्वकपको फाइनल चरणमा प्रतिस्पर्धा गर्दैछन्। यसपटक कुल 48 राष्ट्रलाई 12 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा 4-4 टोली रहेका छन्। समूह एमा आयोजक मेक्सिकोसँगै दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन्। समूह बीमा आयोजक क्यानाडा, बोस्निया हर्जगोभिना, कतार र स्विटजरल्याण्ड छन्। समूह सीमा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्याण्ड छन् भने समूह डीमा आयोजक अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। समूह ईमा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन्। समूह एफमा नेदरल्याण्ड्स, जापान, स्वीडेन र ट्युनिसिया छन् भने समूह जीमा बेल्जियम, इजिप्ट, इरान र न्यूजील्याण्ड रहेका छन्। समूह एचमा स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डे छन्। समूह आईमा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन्। समूह जेमा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन्। समूह केमा पोर्चुगल, कंगो, उज्बेकिस्तान र कम्बोडिया छन् भने समूह एलमा इंग्ल्याण्ड, क्रोएसिया, घाना र पानामा छन्। विश्वकपमा सहभागी राष्ट्रको देशको संख्या बढेसँगै खेलको संख्या पनि बढेको छ। 39 दिनसम्म चल्ने प्रतियोगितामा कुल 104 खेल हुनेछन्। प्रत्येक समूहका शीर्ष दुई

0: अमेरिकी क्षेत्रबाट छ र ओसेनिया क्षेत्रबाट एक गरी 48 राष्ट्रले सहभागिता जनाउँदैछन्। एसियाली छनौटको तेस्रो चरणमा रहेका तीनवटा समूहका विजेता र उपविजेता गरी 6 देश इरान, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, जापान र अस्ट्रेलिया सोझै विश्वकपमा छनौट भएका हुन्। बाँकी 2 देश कतार र साउदी अरेबिया 3 समूहका उत्कृष्ट तेस्रो र चौथो हुने देशबीच 2 समूह विभाजन गर्दै भएको प्रतिस्पर्धाबाट समूह विजेता विश्वकपमा छनौट भएका हुन्। यसै गरी सो 2 समूहका दोस्रो हुने टोलीबीच प्रतिस्पर्धा गर्दै इराकलाई अन्तर्महादेशीय छनौट खेल्ने अवसर मिल्यो। युएईलाई हराउँदै अन्तर्महादेशीय प्लेअफ खेलेको इराकले कनकाफ र दक्षिण अमेरिकी क्षेत्रबाट प्लेअफमा आएका बोलिभिया र सुरिनामलाई पछ्याउँदै विश्वकपमा स्थान पक्का गरेको थियो। विश्वकप फुटबलको प्रारम्भिक छनौटमा लावसलाई समग्रमा 2-1 हराउँदै नेपालले अर्को चरणमा प्रवेश पाएको थियो। सो चरणमा युएई, बहराइन, यमनसँग 2-2 पटक प्रतिस्पर्धा गरेको नेपालले यमनसँग एउटा खेलमा 2-2 गोलको बराबरी गर्न बाहेक अन्य सबै खेलमा नेपाल पराजित भएको थियो। सन् 1938 फ्रान्समा भएको विश्वकपमा एसियाली क्षेत्रबाट छनौट भएर प्रतिस्पर्धा गर्ने सबैभन्दा पहिलो देश इण्डोनेसिया हो। यस्तै सन् 1950 विश्वकपमा भारत छनौट भए पनि कारणवश सहभागी भएन। यसपछि दक्षिण कोरियाले सन् 1954, सन् 1974 अस्ट्रेलिया र लगत्तै 4 वर्षपछि इरान सहभागी भयो। यस्तै सन् 1986 र 1990 दक्षिण कोरियाले, सन् 1994 साउदी अरब पहिलो पटक सहभागी हुँदा दक्षिण कोरियाले निरन्तरता पायो। सन् 1998 प्रत्येक विश्वकपमा कम्तीमा 4 टीम पुग्ने नियम बनाइसक्यो। दक्षिण कोरियाले 13 पटक विश्वकपमा सहभागिता जनाउँदै गर्दा जापान र साउदी अरेबियाले 7 पटक प्रतिस्पर्धा गर्दैछ। रेडियो कान्तिपुरका लागि पूजनी श्रेष्ठ, काठमाडौँ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

वर्ष 2083 वैशाखदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरू लाग्नु हुनेछ।

0: महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले खजुरा गाउँपालिकाले विभिन्न सिपमूलक तालिम सञ्चालन गरिरहेको छ। खजुरा गाउँपालिकाले महिलाहरूलाई उद्यमशीलतामा जोड्ने गरी योजना अघि सारेको हो। गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफान:
1: महिलाहरूलाई सशक्तिकरण गर्ने विभिन्न कार्यक्रमहरू गर्दै आएको छ र बनाउँदै आएको छ। मुख्यत महिलाहरूले गर्न सक्ने सिपमूलक तालिमहरूबाट हामी आत्मनिर्भर गराउनका लागि विभिन्न ट्रेनिङहरू दिएका छौँ। जस्तै उदाहरणका लागि हामीले वडा नम्बर 6 हेयर ढकिया तालिम दियौँ र यसलाई हामीले पर्यटनसँग जोड्ने, भोलि होमस्टेसम्म विकास गर्ने र यो समुदाय र महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेका छौँ। महिलाहरूलाई चाहिँ उद्यमशीलता बन्नतिर आकर्षण गरेर अगाडि बढाएका छौँ।
0: स्थानीय तहको सहयोगमा परम्परागत थारू कला सिपलाई व्यवसायमा रूपान्तरण गर्ने महिलाहरू बढ़िरहेका छन्। नेपालगंजकी निरू चौधरी विगत 16-17 वर्षदेखि थारू हस्तकला उद्योग मार्फत व्यवसायमा सक्रिय छन्। उनले सिप अरूलाई पनि सिकाइरहेकी छन्। निरू चौधरी:
2: ठाउँ ठाउँ सुर्खेत कैलाली पनि पहिला दिन दिएर आए। यो वर्ष मैले 4 तालिम मैले चलाइसकेको छु, किनभने बजार नभइदिएको तालिम किन चलाउँथे। उहाँहरूको सामान मैले उठाएर नै बिक्री गरिरहेको छु। कैलालीको 45 दिनको सामान मैले टोटली उठाएर मैले काठमाडौँ लिएर गएँ। हाम्रो मायाको चिनो दिने यही कोसेलीगढबाट जान्छ।
0: ढकिया बुनै तालिम लिइरहेकी सिमलघारीकी 27 वर्षे 16 थारू अब यही सिपलाई आयोजनको माध्यम बनाउने सोचमा छन्। जंगलमा पाइने प्राकृतिक सामग्री प्रयोग हुने भएकाले यो काम वातावरण मैत्री पनि मानिन्छ। 16 अनुसार अहिलेका युवतीहरूलाई बजारको माग अनुसार सिप सिकाउन आवश्यक छ।
3: हामीले त्यो सामान बनाएपछि बजारमा लगेर ठाउँमा लगाइदिनु पर्यो, व्यवस्था गरिदिनु पर्यो, सिप मात्रै सिकेर हुँदैन।
0: रेडियो कान्तिपुरका लागि रूपा गहतराज, नेपालगंज, बाँके।
4: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग: चीनले आगामी वर्षहरूमा अमेरिकाबाट वार्षिक कम्तीमा 17 अर्ब अमेरिकी डलर बराबरका कृषि उत्पादन खरिद गर्ने सहमति गरेको व्हाइट हाउसले जनाएको छ। व्हाइट हाउसले सार्वजनिक गरेको विवरण अनुसार चीनले सन् 2028 ती उत्पादन खरिद गर्ने भएको हो। यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा सम्पन्न शिखर वार्तापछि भए पनि ढिला गरी सार्वजनिक गरिएको हो। सम्झौता अनुसार चीनले अमेरिकाबाट मासुजन्ने बजार पहुँच पुनस्थापित गर्नेछ। साथै अमेरिकी कृषि विभागले बर्ड फ्लू मुक्त घोषणा गरेका राज्यबाट कुखुराजन्ने उत्पादन गरी चीनमा आयात गर्ने सहमति भएको समाचारमा उल्लेख छ।
5: कान्तिपुर डायरीमा अब खेल प्रसंग:
6: खेलकुद समाचारको साथमा
7: एलजी लेट्स गुड।
5: नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा शीर्ष स्थानको स्कटल्याण्डलाई 6 पराजित गरेको छ। जीतसँगै जारी सिरिजमा दोस्रो जीत हात पारेको नेपाल लीग टूको अंक तालिकामा 5 स्थानमा उक्लिएको छ। किर्तपुर स्थित त्रिवेणी क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 एक बलमा 4 गुमाउँदै पूरा गर्यो। नेपालको जीतमा कप्तान रोहित कुमार पौडेलले सहरबहादुर 74 रन बनाएर नट आउट रहे। रोहितले ईशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। ईशान 61 बलमा 55 रन बनाएर आउट भई यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 39 एक बलमा 194 रनमा अल आउट भएको थियो। नेपालका स्पिनर ललित राजवंशी 8 32 रन खर्चेर 4 लिन सफल भए।
4: यसैबीच आजको खेलमा 3 लिएका सन्दीप लामिछानेले नयाँ रेकर्ड बनाएका छन्। स्कटल्याण्ड विरूद्ध उनले 10 47 रन खर्चेर 3 लिए। यो सँगै एक दिवसीय क्रिकेटमा लामिछानेले विश्व रेकर्ड कायम गरेका छन्। उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो 150 विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 खेलबाट 150 विकेट लिएका हुन्। आजको जीतपछि 27 खेलबाट नेपालले 22 अंक जोड़ेको छ। स्कटल्याण्ड 31 खेलबाट 38 अंक जोड्दै शीर्ष स्थानमै छ। अब नेपालले सिरिजको अन्तिम खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ।
5: अवस्था यसका साथै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यहीँ नै सकिन्छन्। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी दीप शिखर नवीन बिदा हुन्छौ। नमस्कार।

0: सबै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

0: नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। संघ गुवा सभा प्रहरी रेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक परिणय निरीक्षक टंक प्रसाद बाह्रकोटी
1: र म प्रहरी जवान नमिता राईको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन।
0: श्रोता, जिल्ला प्रहरी कार्यालय संघ गुवा सभाबाट तयार पारिएको यो संघ गुवा सभा प्रहरी रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो हातबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संघ गुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज, मुडे सनिश्चरे संकुवा सभा मल्टिमिडिया प्रणालीद्वारा संचालित हेर्ने चित्र.com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरी कार्यालय संकुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरूण 97.6 मेगाहर्ज चैनपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण पात्रीवास एफएम 104 मेगाहर्ज खातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।
1: श्रोता, आजको संखुवा सभा प्रहरी रेडियो कार्यक्रममा संखुवा सभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक धन्दा एक सामग्री लिएर हामीहरू उपस्थित भएका छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
0: प्रहरी चौकी स्याक्सिला गोला संखुवा सभाबाट खटिएको प्रहरी गस्ती टोलीले बिना इजाजत पत्र संखुवा सभा जिल्लाको निषेधित क्षेत्र बोटखोला गाउँपालिका 4 मकालु बरूल राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्ने दुईजना चिनिया नागरिकलाई निषेधित क्षेत्रबाट बाहिर पठाई निजहरूको पासपोर्ट नियन्त्रणमा लिएको छ। वैशाख 21 गते प्रहरी चौकी स्याक्सिला गोला संखुवा सभाबाट खटिएको पैदल गस्ती टोलीले बोटखोला गाउँपालिका 4 गोला बजारमा बिना इजाजत घुमफिर गरिरहेका चिनिया नागरिक ल्यु यान र झाङ जिगुओलाई फेला पारी निजहरूको पासपोर्ट आवश्यक कार्यवाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ।
1: जिल्ला प्रहरी कार्यालय संखुवा सभाले सुरक्षा सचेतना अभियान कार्यक्रम अन्तर्गत मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालय तुमलिङटारको सहकार्यमा विद्यालय स्तरीय बाल बालिकासँग सम्बन्धित आधारभूत सुरक्षा तथा अन्य उपयोगी जानकारी सम्बन्धी सचेतनामूलक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। वैशाख 28 गते खातबारी नगरपालिका 9 तुमलिङटारमा रहेको मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालय कक्षा 10 अध्ययनरत विद्यार्थीहरूलाई आधारभूत सुरक्षा र अन्य उपयोगी जानकारी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवा सभामा कार्यरत प्रहरी निरीक्षक धीराज राईले प्रशिक्षण प्रदान गर्नुभएको हो। प्रशिक्षण कार्यक्रम समापन पश्चात विद्यालयको तर्फबाट बोल्नुहुँदै प्रधानाध्यापक कुबेर प्रसाद भेटुवालले यस प्रकारको समुदाय प्रहरी साझेदारी कार्यक्रमले विद्यालय विद्यार्थी र प्रहरी बीच सहकार्यको भावना अभिवृद्धि भई सामाजिक अपराध नियन्त्रण र सूचना आदान प्रदानमा थप टेवा पुग्ने बताउनुभयो।
0: संखुवा सभाको मकालो हिमाल चढ़ने क्रममा दुईजना विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा चेक रिपब्लिक देशका नागरिक अन्दाजी 38 वर्षीय मिस्टर डेभिड रोबिनेक रहेका छन्। मकालो हिमाल आरोहण गर्ने क्रममा 7,300 मिटर उचाइमा पुगेका रोबिनेकको अचानक बिरामी भई वैशाख 21 गते मृत्यु भएको आईएएम ट्रेकिङ एण्ड एक्सपेडिसन प्राली काठमाडौँका प्रबन्ध निर्देशक कुनुरु शेर्पाले बताउनुभयो। मृतक रोबिनेकको शव वैशाख 28 गते हेलिकप्टर मार्फत पोस्टमार्टमको लागि टिचिङ अस्पताल महाराजगंज काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी निरीक्षक मेघराज अरियालले बताउनुभयो। त्यसै गरी वैशाख 27 गते मकालु हिमाल आरोहण गरी फर्कने क्रममा अमेरिकन नागरिक अन्दाजी 53 वर्षीय सेली जोनहानसेनको 7,200 मिटरको उचाइमा हिम पहिरोमा परी मृत्यु भएको छ। मृतक सेली जोनहानसेनको शव समेत वैशाख 28 गते पोस्टमार्टमको लागि टिचिङ अस्पताल महाराजगंज काठमाडौँ पठाइएको समेत प्रहरी निरीक्षक अरियालले बताउनुभयो।
1: बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवारीलाई जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी जिल्ला बराहा क्षेत्र नगरपालिका एक घर भई धरान उपमहानगरपालिका 17 बस्ने 23 वर्षीय पंकज शाह रहेका छन्। पक्राउ परेका शाहलाई जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले एक विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरी संघको समन्वयमा वैशाख 21 गते धरान उपमहानगरपालिका 17 पक्राउ गरेको प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो। बैंकिङ कस्टुर मुद्दामा लामो समयदेखि फरार रहेका शाहलाई वैशाख 22 गते सम्मानित शङ्खुवासभा जिल्ला अदालत चैनपुर उपस्थित गराई घटनाको सम्बन्धमा अनुसन्धान पश्चात आवश्यक कार्यवाहीको लागि जिल्ला सरकारी वकिल कार्यालय शङ्खुवासभा बुझाइएकोमा दुवै पक्षबीच मुद्दाको कार्यवाही अगाडि नबढाउने सम्बन्धमा मिलापत्र भएकोले पक्राउ परेका पंकज शाहलाई वैशाख 30 गते आफन्तको जिम्मा लगाइसकिएको समेत प्रहरी निरीक्षक अर्यालले बताउनुभयो। त्यसै गरी सभापोखरी गाउँपालिका अध्यक्ष भीम बहादुर लिम्बू र प्रमुख प्रशासकीय अधिकृत बुक्कु प्रसाद आचार्यको संयुक्त जाहेरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका खोटाङ जिल्ला दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 8 घर भएका 33 वर्षीय ईश्वर चन्द्र राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेलको समन्वयमा आफ्नै घरमा फेला पारी जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले वैशाख 29 गते पक्राउ गरेको छ। पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाबाट वैशाख 30 गते सम्मानित शङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट प्रथम पटक दिन 5 म्याद थप अनुमति लिई बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाले जनाएको छ।
0: अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा विमानस्थल सुरक्षा गार्ड तुमलिङटार शङ्खुवासभाबाट खटिएको प्रहरी गस्ती टोलीले 4 सवारी साधन नियन्त्रणमा लिएको छ। खाँदबारी नगरपालिका 9 गिद्धे स्थित भित्री सड़क खण्डमा वैशाख 29 गते विमानस्थल सुरक्षा गार्ड तुमलिङटार शङ्खुवासभाबाट खटिएको गस्ती टोलीले सरप्राइज चेकिङ गर्ने क्रममा अवैध रूपमा नदीजन्य बालुवा उत्खनन गरी ल्याउँदै गरेको अवस्थामा 4 ट्राक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाले जनाएको छ। बालुवा सहित नियन्त्रणमा लिएको प्रदेश 1-02-003-11-43 प्रदेश 1-02-003-685 2-56-74 र 2-88-34 नम्बरको 4 ट्राक्टरलाई सोही दिन आवश्यक कार्यवाहीको लागि खाँदबारी नगरपालिकामा बुझाएको जिल्ला प्रहरी कार्यालय शङ्खुवास सभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताउनुभयो।
1: नेपाल प्रहरीको गौरवमय सेवाबाट अनिवार्य अवकाश हुनुभएका अवकाश प्राप्त प्रहरी नायब निरीक्षक सुमन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवासभाले एक विशेष कार्यक्रमको आयोजना गरी विदाई गरेको छ। वैशाख 30 गते इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक परशुराम राईले 30 वर्ष सेवा अवधि पूरा गरी अनिवार्य अवकाश हुनुभएका श्रेष्ठलाई धन्यवाद तथा शुभकामना सहित विदाई गर्नुभएको हो। कार्यक्रममा प्रहरी निरीक्षक परशुराम राईले नेपाल प्रहरीमा रहेर 30 वर्ष सेवा अवधिभर संगठनलाई श्रेष्ठले पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै अवकाश पश्चात पनि समाजमा शान्ति सुरक्षा कायम राख्न बिना वर्दीको प्रहरीको रूपमा रहन आग्रह गर्नुका साथै व्यक्तिगत तथा सामाजिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। कार्यक्रममा अवकाश हुनुभएका प्रहरी नायब निरीक्षक सुमन श्रेष्ठले प्रहरी सेवामा रहँदाको जिम्मेवारी र अनुभव सहितको विदाई मन्तव्य राख्नु भएको थियो। उक्त विदाई कार्यक्रममा इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवासभामा कार्यरत सिनियर प्रहरी अधिकृत सहित जुनियर प्रहरी अधिकृतहरूका साथै प्रहरी कर्मचारीको उपस्थित रहेको इलाका प्रहरी कार्यालय चैनपुर शङ्खुवासभाले जनाएको छ।
0: जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाले मासिक रूपमा प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन मोटिभेशन गर्न सञ्चालन गर्दै आएको टी विथ टीम कार्यक्रम वैशाख 31 गते एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाको सभा हलमा सम्पन्न गरेको छ। कार्यालय प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वैशाख महिनाभित्र जन्मदिन परेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सामूहिक केक काटी शुभकामना आदान प्रदान गरिनुका साथै विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिएको छ। प्रहरी सहायक निरीक्षक दीपक नेउपानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय शङ्खुवासभामा कार्यरत सिनियर प्रहरी अधिकृत जुनियर प्रहरी अधिकृत सहित सम्पूर्ण प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय शङ्खुवासभाले जनाएको छ।
1: अपराधिक गतिविधि न्यूनीकरण गरी समाजमा शान्ति सुरक्षा कायम राख्न, सामाजिक विकृति र विसंगति विरूद्ध जनचेतना फैलाउने तथा समग्र समाजको दिगो सुरक्षाको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वैशाख 1 गतेदेखि 31 गतेसम्म जिल्ला प्रहरी कार्यालय संखुवा सभा र माताहत प्रहरी कार्यालयहरू समेतबाट आत्महत्या न्यूनीकरण, घरेलु हिंसा न्यूनीकरण, ट्राफिक नियमको पालना, पीड़ित पुनभेटघाट, प्राकृतिक प्रकोप वन डरेलो, लैंगिक हिंसा नियन्त्रण र साइबर अपराध नियन्त्रण कार्यक्रम अन्तर्गत 29 वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रममा 652 जना स्थानीय मानिसहरूको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभा सामुदायिक शाखाले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
0: श्रोता, तपाईँ यति बेला संखुवा सभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा लिएर आएका छौ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक धन्दा एक सामग्री।

0: दिदी मलाई 50 रुपियाँको मिठो चटपटी बनाइदिनुहोस् न है।
1: हुन्छ बहिनी।
0: चटपटी बेचेर दिनमा कति जति कमाइ हुन्छ दिदी?
1: कति कमाउनु र बहिनी, यसो बिहान बेलुका हातमुख जोड्न पुग्छ।
0: अनि बहिनी स्कुल जान्नन् र? जहिले तपाईँसँगै बसेको देख्छु त म त। तपाईँको छोरी हो?
1: हो बहिनी हो। उसको बुवा बितेदेखि स्कुल जान छोडी उसले। म एक्लैको कमाइले घर धान्न पनि गाह्रो, अनि स्कुल पठाउनै छोडे मैले। भाइ बहिनी पनि हेर्छे अनि यसो मलाई पनि सघाउँछे। ए लिनुहोस् बहिनी चटपटे।
0: ए अनि यत्तिकै बस्नु भन्दा त केही काममा लगाइदिनु नि त दिदी, तपाईँलाई पनि सहयोगी हुन्थ्यो।
1: अलि सानै छ, कसले देला र यसलाई काम? फेरि कसैलाई चिनेको पनि छैन अनि यसले धेरै पढेकी पनि छैन।
0: कोही नहुनेको भगवान हुन्छ रे भन्छन्। मेरो होटलमा मान्छे चाहिएको छ क्या दिदी, तपाईँको छोरीलाई काम चाहिएको छ, मेरो होटलमा काम गर्न पठाउनुहुन्छ त?
1: ए कामना, काम गर्छस् त? काम पाए त गर्छु आमा। बरु काम चाहिँ के हुने दिदी?
0: मेरो आफ्नै होटल छ, त्यहाँ सरसफाईको काम गर्ने हो क्या बहिनी।
1: अनि तलब चाहिँ कति हुन्छ त बहिनी?
0: महिनाको त्यस्तै 10,000 दिन्छु। नानीले राम्रो काम गर्दै गएन भने पछि बढाइदिन्छु नि, हुन्न दिदी?
1: हुन्छ हुन्छ, त्यसो भने त म भोलिदेखि नै पठाइदिन्छु काममा। यसले 10,000 कमाउन सक्यो भने मलाई पनि सजिलो हुन्छ।
0: ल त्यसो भए भोलिदेखि नै पठाइदिनुहोस् है त दिदी।
1: हुन्छ बहिनी, हुन्छ।

0: ल बहिनी, यो टेबल झ्याल सबै एकदम सफा पारेर पुस्ने है त, अनि त्यसपछि यो तरकारी पनि काट।
1: हस् दिदी।

0: कामना, यी हेर त मैले तिम्रो लागि भनेर यो लुगा ल्याइदिएको छु, लगाऊ है।
1: कस्तो राम्रो लुगा, धन्यवाद दिदी।
0: अबदेखि तिमीले सरसफाईको काम गर्ने होइन क्या, राम्री भएर बस्ने, अनि यहाँ होटलमा खाजा खान आएका मान्छेसँगै बसेर आफूले पनि खाए जस्तो गर्ने, अनि बिल चाहिँ धेरै धेरै उठाउने। यसो गरे बापत तिम्रो तलब पनि बढाइदिन्छु म।
1: त्यति गरेर तलब बढ्छ भने म गरिहाल्छु नि दिदी।
0: ल ऊ त्यो 5 नम्बर कोठामा जाऊ, अनि त्यहाँ जे भन्छन् नि त्यही गर है त।
1: हस् दिदी,

0: दिदी म यस्तो घिनलाग्दो काम गर्दिन, मलाई घर पठाइदिनुहोस्।
1: धेरै नबोल, जे जे भन्छन् खुरुखुरु मानेर त्यही काम गर, नत्र पैसा कसरी कमाइन्छ?
0: प्लिज दिदी म यस्तो काम गर्दिन।
1: गर्दिन भनेर सुख पाउँछ? हिजो मात्रै तेरी आमालाई 20,000 दिएर आएकी छु। झन् दुःख पाएको केटी यसो उद्धार हुन्छ भनेर भनेको त भलाइको त जवानै छैन।

0: साउने यसो खाजा खाउन।
1: के खानुहुन्छ सर?
0: तपाईँको होटेलमा के पाइन्छ त्यही खाने त होला नि।
1: के चाहिन्छ भन्नुहोस् न, सबै पाइन्छ हाम्रो होटेलमा।
0: ए हो र, त्यस्तो सुविधा पनि छ?
1: छ नि सर, भित्र रुम पनि छ। जानुहोस् न, बहिनीलाई पठाइदिन्छु म।
0: अनि बहिनी भन्नाले?
1: यसो हजुरलाई साथी पठाइदिन्छु भनेको नि सर।
0: खै बहिनीलाई यता बोलाउनुहोस् त, कस्तो रहेछ न हामी पनि हेरौँ।
2: कामना हजुर यता आऊ त। हस् दिदी।
0: ए उहाँ नै हो, ठिक छ त। ल सुन्नुहोस् त, हामी नेपाल प्रहरी मानव बेचबिखन ब्युरोबाट आएका प्रहरी हौ। तपाईँले नाबालिकालाई कामको प्रलोभन देखाएर अनैतिक कार्यमा लगाउनुहुन्छ रे भनेर हामीले सुनेका छौँ। त्यसैको सूचनाका आधारमा हामी यहाँ आएका हौ, बुझ्नुभयो?
1: कहाँ त्यस्तो काममा लगाउनु र सर, तपाईँहरूलाई कसैले झुटो सूचना दिए जस्तो लाग्यो है। यो बहिनीले दुःख पाएकी रहेछन्, अनि यसो मलाई पनि सहयोग हुने, उनलाई पनि दुई चार पैसा हुने भनेर उनकै आमालाई सोधेर ल्याएकी हुँ क्या सर।
0: साउने दिदीको कुरो ठिक छ त बहिनी, र साँचो कुरा भन त नढारिकन के हो?
3: सुरुमा त मलाई यहाँ सरसफाईको काम हो, महिनाको 10,000 दिन्छु भनेर ल्याउनु भएको हो। तर पछि यहाँ आउने ग्राहकसँग बसेर खाजा खाने, उनीहरूसँगै रात बिताउने, अनि उनीहरूले जे जे भन्छन् त्यही मान्नुपर्छ। यहाँ आएदेखि मलाई घर जान पनि दिनुहुन्न।
0: ए कुरा त्यसो पो हो, बाहिर हेर्दा खाजा घर तर भित्र धन्दा भने अर्कै। यसरी नाबालिकालाई अनैतिक र गैर कानूनी कार्यमा लगाउनु भनेको गम्भीर अपराध हो, बुझ्नुभयो? अब तपाईँलाई मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा कारवाही हुन्छ। त हिँड्नुहोस् हामीसँग, बाँकी कुरा उतै गरौँला। अनि बहिनी तपाईँ पनि हामीसँग हिँड्नुहोस् ल।
3: हस्
4: हस्त श्रोता, संकुला सभा परि रेडियो कार्यक्रम प्रसारणमा सहयोग गर्ने सामुदायिक रेडियो खाँदबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संकुला सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज मुढे शनिश्चर र संकुला सभा मल्टिमिडिया प्रणालीद्वारा संचालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्रलाई विशेष धन्यवाद दिँदै सहकर्मी साथी परिजवान नमिता राई सहित म परिणाम निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कर सभा खातभरि वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शङ्कर सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसम खटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यही 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नसिदिनु हुन साथै घर पालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खाँदरी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि त्यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029550178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कर सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 टुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946400
6: र 9819320075।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
9: असार पहिलो हप्तादेखि
8: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236119 र 98521

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: एमालेमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, राजनैतिक समीकरण फेरिने संकेत, समस्याग्रस्त सहकारीमा साना बचतकर्तालाई रकम फिर्ता शुरू, पीड़ितलाई राहत दिन ऋण असुली तीव्र,
2: बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छ।
1: सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, लक्ष्यको 57% मात्र बिरामी पहिचान, बिहारबाट जोखिममा परेका 6 नेपाली बालबालिकाको उद्धार, आर्थिक गणनामा सरकारी विज्ञापन नीतिको असर।
3: सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौं।
1: र स्कटल्याण्डमाथि नेपालको शानदार जीत, लीग दुईमा 5 स्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: संसदीय समितिहरूलाई मिनी अर्थात सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन सम संसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण जिम्मेवारी र अहिलेको परिस्थितिलाई बुझेर समितिलाई थप क्रियाशील बनाउन आवश्यक देखिन्छ।

0: तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ, सभामुख जीव मार्फत म नेपाली नागरिक र सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु।
1: अर्का सांसद बास्कोटाले दरपीड भएका रिट दर्ता गर्न आदेश दिने विषय न्यायोचित नभएको तर्क गर्नुभयो।
2: कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एण्ड ब्यालेन्स गर्ने हो, तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन। न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई, त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु।
1: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए। उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो। संवैधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्दै चिन्ता व्यक्त गरिएको छ। यसलाई कसरी लिन सकिन्छ? सीआईएमसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
3: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दरपीडका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई। यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन। अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो।
1: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपीट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ। यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ। प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ। उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्छ।
4: आज 5 बजेसम्म 16 उजुरीहरू प्राप्त भएको छ समितिमा। अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
1: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उप डाक्टर शर्माको जवाफ र सिफारिशलाई निर्णयार्थ पेश गर्ने तयारी

0: भएको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बल्लावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।
1: पक्षका माननीयजीहरूले नियम 38 कुरा उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कारणै होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ, पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
0: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय, संसद बैठक छोडेर बाहिर घटना तथा अध्यादेश

0: सरकारले समस्याग्रस्त सहकारीमा फँसेका बचत रकम फिर्ता दिन शुरू गरेको छ। पहिलो दिन आज तीनवटा सहकारी 378 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका 215 जना, शिव शिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। समितिले शुरूमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
1: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी तीनवटा सहकारीका बैंक भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौँ।
0: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएमसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
2: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नुभएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
0: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियो कर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
3: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकार्य सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएको थियौँ त्यही रूपमा गर्न सकिरहेको छैन। तथापि सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट बाटो चाहिँ समाउनु परेको।
0: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इण्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ क्षय रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फोकल पर्सन मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डसँग छ विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर एक बलमा 4 विकेट गुमाएर भेटायो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर एक बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जीतसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अंक सहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
4: गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा
5: लगभग हामीहरू अब सबै डाक्टर जति आउनुहोस् चेक गर्नुहोस् राम्रै भएको छ होइन हामी बुटो जानु पर्थ्यो अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी कुरो
6: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ।
4: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर बन्न सरकारको जोड़ कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: यसरी दलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा अन्धानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गुल्मीको विकट गाउँमध्ये एक मानिने चन्द्रकोट गाउँपालिका दुई विश्वखर्कमा अहिले स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन देखिएको छ। त्यहाँ मासिक रूपमा विशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन थालेको छ।
12: विश्वखर्काकी पुतली बिक लामो समयदेखि ढाड घाँटी र घुँडाको दुखाइबाट पीड़ित हुनुहुन्थ्यो, तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ।
13: घुँडा दुख्ने, ढाड दुख्ने, घाँटी दुख्ने औषधि गर्न यस्तो डाक्टरहरू आएर सुविधा गरिदिएको त धन्यवाद भन्नु पर्यो। हामीले राम्रो गर्नु पर्यो बाबुलाई, डाक्टर दाजुलाई, अब के गर्नु, हामी त बुढी मान्छे।
12: अर्का स्थानीय बीरबहादुर कार्कीले बुटबलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो। घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो।
5: लगभग हामीहरू अब सबै डाक्टर जति आउनुहोस् चेक गर्नुहोस् राम्रै भएको छ होइन हामी बुटो जानु पर्थ्यो अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी कुरो।
12: वडा कार्यालयले चालू आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ। हालसम्म 475 जनाले सेवा लिएका छन्। ती मध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ। हाड जोड्ने, महिला तथा स्त्री रोग, जनरल फिजिसियन, आँखा छाला तथा यौन रोग, नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्वखर्का स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो।
6: हाड जोड्ने तथा जोड्ने पर्दा पनि विशेषज्ञ, महिला तथा स्त्री रोग विशेषज्ञ, नेत्र रोग विशेषज्ञ, जनरल फिजिसियन, छाला रोग तथा यौन रोग विशेषज्ञ, नाक कान

0: अनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो, तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ। हुमाकान्त पोखरेल, सीआईएन रेडियो धुरकोट, गुल्मी।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी,
2: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउण्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनमै नगरिकन हामी उछिनेर जान सक्दैनौ।
1: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि देश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल कृषि प्रधान मुलुक भए पनि कृषिजन्य वस्तुमा परनिर्भरता बढ़दै गएको छ। दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि के कस्ता कदम चाल्दैछ, साथी लील प्रकाशनले कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग कुराकानी गर्नुभएको छ।
2: बाँदर, निलगाई, बनेलको कुराहरू छ अनि मानव वन्यजन्तु द्वन्दको समाधान चाहिँ कस्तो छ भने अलिकति कतिपय अवस्थामा चाहिँ यो इकोसिस्टम अहिले वातावरणीय परिवर्तनले पनि त्यो कुरा भइरहेको छ। त्यसलाई कसरी मिटिगेट गर्न सकिन्छ, त्यसलाई कसरी लग्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले यसपटक चाहिँ के छ भन्दा सजिलो कुरा कृषि पनि वन पनि एउटै नेतृत्वले हेरिराखेको, यता के गर्न सकिन्छ त्यता के गर्न सकिन्छ त्यो दुइटै चाहिँ एउटै टिमले हेरिराखेको भएर त्यो कुरा चाहिँ हामीले हेरेर नै अगाडि बढ्छ।
5: भनेको विगतमा वन मन्त्रालयको जिम्मेवारी एउटा र कृषिको अर्को दिँदाखेरि बाधा अवरोध थियो भने यसपालि त्यस्तो नहोस् भन्ने
2: सायद त्यो छलफल नहुन सक्छ तर यसपालि हुँदैन। अर्को कुरा चाहिँ के छ भने सबैभन्दा ठुलो कुरा चाहिँ वन बाधक भयो है, वन विकासको बाधक भयो भन्दै हुनुहुन्छ। अब हामी नै हामी लगभग मैले वनमा जुन जुन कानूनहरू 20-25 वर्षदेखि त्यही कानून लागू भइरहेछ जसले गर्दाखेरि कानूनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानूनको किनै भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन, त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउण्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु। कानूनको कानूनमै नगरिकन हामी उछिनेर जान सक्दैनौ। त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कुन कानूनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ। वन विकासको बाधक बन्ने छैन।
5: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ, त्यो सबै बाधा अवरोधहरू तपाईँको पालामा
2: अब अटोमेसन रहेछ। यो कानूनले हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त, भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ। कानूनलाई नै कानूनको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेका थिए, अब त्यो काम चाहिँ रोकिन्छ।
5: तपाईँले कर्मचारीमा कस्तो पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ?
2: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै साथमा बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन। यो देश मेरो मात्र होइन कि यो देश कर्मचारीको पनि हो होइन, त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रिँदैन, जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त, जनताले त पुरै संयन्त्र सुध्रोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि

0: हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एकदम एउटै फ्यामिली हो नि त, होइन? त्यो एउटा फ्यामिली भएर काम गर्छौँ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
1: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तिथो थियो त्यो खालको अहिले
0: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला, होइन? सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सक्ने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कारण व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ। हामी जबसम्म यो ठाउँमा रहन्छौँ, जबसम्म यो पोजिसनमा रहन्छौँ, देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
1: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ। तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला। तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको
0: छ? अब ससुराबाट हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अब त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ।
1: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्नुपर्छ।
0: तर त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ। म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि। तर के छ त भन्दा म जुन ठाउँमा छु, जुन पोजिसनमा छु, त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो, होइन? प्र्याक्टिकल र टेक्निकलिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त। सो रुल अफ लको कुरा, त्यो बुटको भन्नेसको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने, अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
2: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिकाबीच तनाव बढेको छ। कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दर्पित निवेदन दर्ता गरेर पीसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुई तर्फबाट विचारहरू आएका छन्। विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन्। सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन शुरू गरेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ। सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आईसीसी क्रिकेट कप लीग दुई श्रृंखलामा नेपाल स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेक
2: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज.
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: लवै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानोगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50770 029553640 र 98007001555। यहाँ डिएक्सिन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कुवा सभा खाद्यान्न वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शङ्कुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर चाटेकमा लोड सेन्टर बेसिन्दा लोड सेन्टर टेनछोक लोड सेन्टर याक्सीमा गोगले लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर यसमखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतिबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नसिदिनुहुन साथै घर पालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्नु परेमा नेपाल विद्युत प्राधिकरण खाद्यान्न वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा लाइनबाट कुनै आवाज आएमा तथा रुख विवेचना आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कु सभा वितरण केन्द्रको सेट कार्यालय टुम्लिङ चार।
3: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
4: असार पहिलो हप्तादेखि
3: नोट एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा टू जीपीए अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा छ धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521661।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति शेषरत्मा आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामोटको प्राविधिक सहयोगमा यैमित 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेती आँखा अस्पताल बेर्तामोटको टोलीद्वारा फेको प्राविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ पेत्रत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
3: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
8: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। सङ्ख्या सभा खास गरेको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामोमिटर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका एक भानुचोक शङ्ख सभा।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
10: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।

0: मैले खाना नखाएको दुई तिन दिन भइसक्यो।
1: त्यसको नौटङ्की कहिलेसम्म ठिक लाएर साठाला मारेपछि सब ठिक हुन्छ।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूप

0: स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संघ सभा खादबारी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत संघ सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, चाटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेङछोक लोड सेन्टर, याक्सी र गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसम खटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यही 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार, पोल, ट्रान्सफर्मर, एसटी लगायत अन्य विद्युतीय संरचना नसिदिनु हुन, साथै घर पालुवा जनावर जताभावी नछार्नु हुन र लाइन छेउको रुख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट: माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संघ सभा वितरण केन्द्रको सेट कार्यालय टुम्लिङ।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
4: दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसद भित्र र बाहिर तीव्र विवाद।
5: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो?
4: पछिल्लो विवादले संसद, सरकार र न्यायालयमा कस्तो असर?
6: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ।
4: अनि इबोला भाइरस संक्रमण रोक्न कंगोमा मानिसहरूलाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कंगो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छनृ हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कंगोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द्व जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ। बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईए ले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आईईए का प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्य पूर्वको द्वन्द्वका कारण विश्वभरि 10,00,000 मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका चारजना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिव्सको सरकारले जनाएको छ। बेपत्ता पाँचजना मध्ये एकजनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्याण्ड र मालदिव्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको एकजना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 विशेषज्ञहरूको टोली हिजो मालदिव्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिव्सको नेशनल डिफेन्स फोर्सका एकजना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड़ अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लड़ाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
7: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढाए

0: गर्ने आदेश दिनु कतिको न्यायोचित हो यो हामीले छलफल गर्नै पर्छ।
1: तर संविधानको धारा 105 ले न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
2: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
1: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
3: संसदमा कायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इंगित गरिएको छ। के इंगित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यजीवहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
4: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको, के निष्कर्ष केही यसबारे कुरा?
3: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानून अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
4: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
3: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
4: भनेको कस्तो पश्चाताप?
3: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीय बहुमत इत्यादि भन्यौं, पहिला पनि यस्तो द्वितीय बहुमत थियो, द्वितीय बहुमत हुँदाखेरि हामीले जे गर्छौं त्यही कानून हुने, हाम्रो जिब्रोमा कानून हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौं त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
4: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
3: मेरो विचारमा यो कहिले पनि भएको थिएन। कामु प्रधान न्यायाधीशले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यसको प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा कामु प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
4: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
3: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नुभएको अवस्था छ। त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
4: तपाईँहरूले पनि यस बीचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
3: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू हर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यसले गर्दा अदालतमा आउने मानिसहरू, मन्दिरमा आउने मान्छेहरू, सबैलाई निर्वाध प्रवेश दिनुपर्छ, प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
4: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायम कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन र त्यो सही हो भन्ने निष्कर्ष हो
3: हाम्रो निष्कर्ष त्यही हो। त्यो निष्कर्ष अपालन गरेकोमा न्याय

0: एक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 नेपाल वायुसँग प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौ।
1: न्याय हराएको हो अहिले?
0: अहिले विवेक हराएको छ।
1: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
2: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता कायम गर्ने निर्णय गरेका
1: छन्। नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाई नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कड़ाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
1: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढ़ेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
4: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौ।
1: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ़ने हुँदा विमानस्थलमा सतर्कता अप्नाइएको उनले बताए।
4: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेछन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौ, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौं।
1: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: आज 2083 जेठ 5 गते मंगलबार जेठ शुक्ल तृतीया 19 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष, विवादमा मिसियो संसद, भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर, स्वादमा अब्बल, प्रतिस्पर्धामा दुर्बल डीडीसी, छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल चीन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको महोत्सवमा विश्वभर छरिएका नेपाली सेफ शीर्षकको शुभ समाचार।
0: विश्व बजारमा नेपाली सेफको माग बढ़ेको र नेपाली खानाको परिकार प्रवर्धन भइरहेको बताइएको छ। नेपाली सेफको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा भएको खुल्ला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सवमा सहभागी हुन उनीहरू आएका हुन्। इन्टरनेशनल सेफ सोसाइटी अध्यक्ष अरूण अधिकारीले पछिल्लो समय सेफलाई उच्च महत्वका साथ हेरिने गरेको समेत बताउनुभयो। विश्व बजारमा अहिले नेपाली सेफको अधिक माग रहेको उहाँको भनाइ छ। नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्याउन पहिलो पटक दमकमा विश्वभरका नेपाली सेफ भेला भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार अन्य देशका सेफ समेत आएर कार्यक्रमलाई भव्य बनाउन सहयोग गरेको थिए। इन्टरनेशनल सेफ सोसाइटीका उपाध्यक्ष साई कुमार शर्माका अनुसार भारतमा नेपाली सेफको अधिक माग रहेको जनाउँदै 1 लाखदेखि 5 लाख रूपियाँसम्म मासिक कमाई गर्न सक्ने अवस्था रहेको छ। उहाँका अनुसार सेफ भएकाहरूले सहजै रोजगारी पाउने र आकर्षक सेवा सुविधा लिन सक्ने अवस्था विश्व बजारमा रहेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: आउनुहोस्। हरेक 15 दिनमा कन्टेन्टको मिक्सचर र बम्पर लक ड्रामा माइडिया डबल डोर र रेफ्रिजरेटर जित्ने मौका पनि। नागरिकता मात्र भइपुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको विवादमा कायम मुकायम, कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको सक्रियता देखिएको छ। संवैधानिक परिषदले गरेको प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिटलाई दरपीट गरिएको आदेश विरूद्ध परेको निवेदन सर्वोच्च अदालतमा दायर नहुँदा कामु प्रधान न्यायाधीशले नै दर्ता गर्न आदेश दिनुभएको हो। कामु प्रधान न्यायाधीश मल्लले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहर सहित सोमबार दिउँसो 1 बजेभित्र सबै निवेदन दर्ता गर्न आदेश दिनुभएको थियो। साथै सबै रिट निवेदन र दरपीट आदेश उपका निवेदन अनिवार्य रूपमा दर्ता गरी मंगलबार नै पेशी चढ़ाउन भनिएको थियो। वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठी, अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले दिनुभएका निवेदन तथा दरपीट विरूद्धको सुनवाईमा उहाँले कानून बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न आदेश गर्नुभएको हो। चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानून व्यवसायले गुनासो गरेका थिए। मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास भएको ठहराउनु भएको छ। संवैधानिक प्रावधान अनुरूप दायर निवेदन र दरपीट विरूद्धका निवेदनलाई मुख्य रजिस्ट्रार हेर्ने परम्परा रहेको छ।
3: यस्तै यही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले सर्वोच्चमा स्याडो बक्सिङ, सरकार न्यायालय विवादमा मिसियो संसद शीर्षकमा समाचार लेखेको छ। प्रधान न्यायाधीश नियुक्ति सिफारिश विवाद सोमबार सर्वोच्च अदालत र प्रतिनिधि सभा बैठकमा एकैसाथ प्रकट भएका छन्। प्रधान न्यायाधीश सिफारिश प्रकरणले सर्वोच्च अदालतमा द्वन्द चर्किदा कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशको अवज्ञा भएको छ। न्यायालयमा परम्परा र वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएका विरूद्ध परेको रिट दरपीट र दरपीट विरूद्धका निवेदन दर्ता नभएपछि मल्लले सोमबार आदेश दिएकी थिइन्। इजलासले निर्णय गर्ने विषय पनि सर्वोच्च प्रशासनबाट होल्डमा राखिएको पाइएको भन्दै उनले सबै रिट निवेदन तथा दरपीट आदेश उपको निवेदन समेत सोमबार 1 बजेभित्र दर्ता गरी जेठ 5 गति मंगलबारको तारीख तोकी पेशीमा चढ़ाउन आदेश दिएकी थिइन्। आदेशपछि मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार मानबहादुर कार्की र मुख्य फ्वाटका कर्मचारी कार्यालय छाडेर सम्पर्कविहीन भएका थिए। संवैधानिक परिषदले वैशाख 24 गते न्यायालयको स्थापित परम्परा र रोल क्रम मिचेर प्रधान न्यायाधीश सिफारिश गरेसँगै कार्यपालिका र न्यायपालिका बीच नयाँ द्वन्दको बीजारोपण भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अध्यादेश ल्याएरै चौथो वरियताका न्यायाधीश डाक्टर मनोज शर्मालाई सिफारिश गरेपछि न्यायपालिकाभित्र न्याय मूर्ति बीच ध्रुवीकरण बढ़ेको छ।
2: त्यस्तै कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ। प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट तर्फिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले सोमबार निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 वैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो।
3: राष्ट्रिय गौरवको त्रिदेशीय लाइफ लाइन विराटनगर रानी संखुवा सभा किमानथाङका सड़क सञ्जालबाट जोड़िएको छ। उत्तर दक्षिण कोशी सड़क आयोजना अन्तर्गत संखुवा सभाको खाँदबारीदेखि भोटखोला गाउँपालिकाको किमानथाङकासम्म व्यापारिक मार्ग जोड़िएको हो। नेपाल चीन भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्नेछ। आयोजना प्रमुख रामबहादुर गुरूङका अनुसार जटिल भीड़ रहेको च्याम्तादेखि घोङपासम्मको 10.8 किलोमिटर सड़कको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। नेपाली सेनाले गत वैशाख 28 गते उक्त कार्य सकेर आयोजनालाई सड़क हस्तान्तरण गरेको छ। त्यसपछि घोमपाङदेखि किमानथाङकासम्मको 12 किलोमिटर सड़क आयोजनाले मरमत गरिरहेको छ। किमानथाङकासम्म सवारी पुगेका छन्। रानी किमानथाङका सड़कको दूरी 345 किलोमिटर रहेको छ, तर यसको नयाँ दूरी कायम हुन बाँकी छ। छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा गोर्खापत्रमा खबर छ।
2: सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन ट्याक्स फोर्सको एसिया प्यासिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाएका आलोसूचीमा पनि गम्भीर चेतावनी दिएको छ। त्यो लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजेजी समीक्षा अघिको अन्तिम उच्च स्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिनाभन्दा कम समय बाँकी छ। एपीजीको 4-6 जेठको सपोर्ट बैठक काठमाण्डुमा जारी छ। आइतबार काठमाण्डु आइपुगेको एपीजीको उच्च स्तरीय प्रतिनिधि मण्डलले सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यसपटक आफ्ना उपकार्यकारी सचिव डेभिड स्यानन नेतृत्वमा उच्च स्तरीय प्रतिनिधि मण्डल पठाएको हो।
3: इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सृजना भएको अन्यल प्रति क्षमा मागेको हो। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा प्रपक्षका लागि थुनामै रहेको जनाएको छ। उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल इरानबीच गत फेब्रुअरी 28 द्वन्द शुरू हुनुभन्दा अघि नै झा पक्राउ परेका थिए। उनलाई जनवरी 2026 शुरूमा इरानको किस्म टापुबाट अवैध सामान ओसार पसार गरेको आरोपमा उनी सहित अन्य 6 विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रेल 15 इरानका लागि नेपाली अरनरी कन्सुल सहराम शान्तियले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भइसकेको रिहा पत्र समेत जारी भएको अनौपचारिक सूचना दिएका थिए। त्यही सूचनाका आधारमा जनचासो संचार माध्यम र परिवारको सोधपूछलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति निकालेको थियो।
2: स्वादमा अब्बल प्रतिस्पर्धामा दुर्बल डीडीसी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा तस्विरले नेपाली डेयरी उद्योग स्वदेशी उत्पादन र सरकारी स्वामित्वको संस्थामाथिको बहस चर्काइदिएको छ। तस्विरमा प्रधानमन्त्रीले दुग्ध विकास संस्थान डीडीसीको उत्पादन यार्डसितसँग देखिनु भएको थियो। उक्त तस्विर पोस्ट भएको केही घण्टामै सामाजिक सञ्जालमा डीडीसी फेरि चर्चाको केन्द्र बनेको छ। कतिले प्रधानमन्त्रीको उक्त पोस्टलाई स्वदेशी उत्पादनप्रतिको समर्थनको संकेत माने त कतिले प्रश्न उठाए डीडीसी अझै कति सक्षम छ। धेरैले आफ्नै बाल्यकाल सम्झे डीडीसीका उत्पादन स्कूल छुटेपछि खाइने आइसक्रीम दूध मोही घिउ र रसभरि उक्त पोस्टले एउटा गम्भीर प्रश्न फेरि सतहमा ल्याइदिएको छ। नेपाल सरकारले आफ्ना सरकारी उद्योगलाई वास्तवमै कति प्राथमिकता दिएको छ र ग्रामीण किसानसँग प्रत्यक्ष जोड़िएको डीडीसी जस्तो संस्था आज कुन अवस्थामा छ। 2021 सालमा कपरेशन ऐन अन्तर्गत स्थापना भएको डीडीसी नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो। यसको उद्देश्य केवल दूध बेच्नु मात्र होइन, ग्रामीण किसानलाई दूधको सुनिश्चित बजार दिने, शहरसम्म सुरक्षित दूध पुर्याउने र व्यवस्थित दुग्ध अर्थतन्त्र निर्माण गर्ने अवधारणाबाट यो संस्थाको जन्म भएको थियो।
3: एमाले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने सक्रिय राजनीतिको बाटो खोल्यो शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा नै पार्टी सदस्यता दिने निर्णय गरेको छ। सम्बार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले लामो समयदेखिको विवाद र बहसलाई चोर्दै भण्डारीको सदस्यता नवीकरण गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ। यस निर्णयसँगै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्किने कानूनी र सांगठनिक बाटो पूर्ण रूपमा खुलेको छ। महिना अघि आफैले गरेको निर्णय उल्टाउँदै एमाले भण्डारीलाई फेरि पार्टीको मूल प्रवाहमा जोडेको हो। पार्टी सचिव पद्मा अरियालले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएको औपचारिक जानकारी दिएकी छन्। लामो समयदेखि पार्टीभित्र भण्डारी पुनरागमनको विषयले ठूलो चर्चा पाइरहेको थियो। विशेष गरी ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने भन्दै निरन्तर नेतृत्वलाई दवाब दिँदै आएका थिए। चौतर्फी दवाब र बदलिदो आन्तरिक शक्ति सन्तुलनका बीच अध्यक्ष केपी शर्मा ओलीले अन्तत सोमबारको बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने प्रस्ताव पारित गराएका छन्।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको छ। पक्राउ परेको करिब 50 दिन पुग्न लाग्दा पनि उनीहरूले गरेको लगानीको स्रोत बारे अझै यकिन हुन सकेको छैन। सम्पत्ति शुद्धिकरण विभागले उनीहरू आबद्ध विभिन्न 8 कम्पनीको संस्थापक शेयर विवरण मागे पनि सबै विवरण विभागमा पुगिसकेको छैन। विभागबाट भइरहेको अनुसन्धानका क्रममा अध्ययन प्रवेशनका लागि आवश्यक परेको भन्दै विवरण माग गरिएको थियो। विभागले बीमक नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, केस्ट माइक्रो लाइफ इन्सुरेन्स, लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी र हिमालयन री इन्सुरेन्सको संस्थापक शेयर विवरण मागेको थियो। संस्थापन हुँदा बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा उल्लेखित कम्पनीहरूमा संस्थापक शेयर खरिद गर्न उनीहरूको चुक्ता पुँजी बापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क बापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकमको कसका नाउँमा रहेको, के कति नम्बरको के कुन बैंक तथा वित्तीय संस्थाको खातामा के कति जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र बुझाउने भए तापनि अहिलेसम्म कम्पनीहरूले सूचनालाई व्यवस्था गरेको जनाइएको छ।
3: सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासनको अभाव र जवाफदेताको संकट बीच नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। बेरुजु वर्षनी बढ़दै जानु अब साधारण लेखा त्रुटिको परिणाम मात्रै नभई सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको गहिरो संरचनात्मक समस्या, कमजोर संस्थागत अनुशासन र जवाबदेता अभावको स्पष्ट प्रतिविम्ब बनेको अर्थविदहरूले बताएका छन्। सार्वजनिक खर्च प्रणालीभित्रको संरचनात्मक कमजोरी र कमजोर नियन्त्रण संयन्त्रको परिणामका रूपमा देखिँदै आएको नेपालको बेरुजु 7.5 खर्ब नागेको छ। महालेखा परीक्षकको कार्यालयको सार्वजनिक गरिएको 63 वार्षिक प्रतिवेदन 2081-82 अनुसार आर्थिक वर्ष 81-82 सम्ममा कुल बेरुजु 7 लाख